पत्नी शीलवती र पुत्र गुनिलो मालिक हाँसी मुख प्रेमी मित्र र दाजु भाइ सजिला माता पिता सन्मुख आमदानी धनमा र चाहिँ मनमा कण्ठस्थ विद्या सदा यस्तो रूप जान मेला जुलाको पाइन्छ भाग्य छँदा नारायण कसको

नारायण आयु छिन्दै हुँदैछ रात दिउँसो हप्ता र महिना पनि थाहै हुन अनेक काम गर्दा बेला बितेको पनि नारायण।

मिथ्या लग्न गर्यो कलङ्की हरिलाई सुन्नु भएथ्यो जब कोही मित्र लिएर गोर बनामा घुम्दै पुगे माधवा देखे अस समय प्रसन्न बनामा नै मारिएको जब देखे

0: मै जुन व्यवहार काची जाठी एक कति नासियो
1: साजन बिन्त समस्ता दाजो भाइ माम्रो नमस्कारयो भन्नुहोस् कविता प्रसन्न मनले संक्षेपी भारतयो विद्या हो तपाईँले सुनिदिनु होला पढ्नु होला प्रेमले जसले भारतको अध्ययन गरला रक्षा गर्ने लक्ष्मीले

कुटे जस्तो होइन विराटको घरमा पापा गएको छैन बुद्धि नभएको यही घोटे डाँडे तेरा

శుభాయ శరీరకు గదాయ శరీరకు

नारायण शनराजा शनराणी मनमा जो गुण ईश्वरा का लीला चितला ईशुना के भगवान देखी हाम्रो चाहिँ इतिहास कस्तो छ भने पुरानो पहिलेदेखि चाहिँ भजन भन्ने ओर्ने कीर्तन यस्तो यहाँ आउने एफएममा भन्ने यो सबै चलन थिएन. अहिले सैलुङ एफएम र चाहिँ यो अर्को एफएम तिन चारवटा एफएम छन् चरिकोटमा. यी सबैले हाम्रो लीलाहरू मन पराएर बजाइदिनु होला सुनिदिनु होला भन्ने हामीले आशा गर्छौँ. भनिकन नारायण.

नारायण कुलदेव ताकी एक दिन को अवतार सानो सानो मैले जाने जस्तो चाहिँ सानो सानो टुकुरो यो त गोकुलमा जन्मिएको कृष्णको लीला भन्नु मन लागेकाले मैले उहाँहरूसित माग समय मागेर चाहिँ भन्न खोज्दैछु नारायण।

नारायण हो एक दिन गोकुरा के भने यो व्यवहारमा के छ भने स्त्री पुरुषको बेटा नभइकन सृष्टि नहुने त्यसकारणले सृष्टिको लागि केटी माग्न जानै पर्ने त्यसकारणले वसुदेवले चाहिँ देवकी माग्न भनिकन नारायण।

0: नारायण कुलदेवता ताकि हुन्छ भनी कन पर्याप्त सारा त्यतिखेरको समयमा के थियो अब
1: नाम त ईश्वर कुमारी सी भन्नाले हो नाम त ईश्वर कुमारी सी भन्नु नयर नगएते मजो बना सला ला ला सला ला भगिन गे

यसमा लीला दिन भरि पनि गाउन सक्नुहुन्छ।

0: बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला लाग्ने सम्बन्धी सूचना।
1: दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 5 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला सञ्चालन हुन गइरहेकाले यो सूचना प्रसारण भएको मितिले 7 दिन अर्थात असोज 23 गते भित्र भीमेश्वर नगरपालिकाको मापदण्ड 2083 बमोजिम वडा नम्बर 5 वडा कार्यालय माटीमा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ। साथै उत्कृष्ट खसी तथा बोका पालक कृषकहरूलाई पुरस्कृत समेत गरिनेछ। साथै उक्त दिन पशुहरूको निशुल्क जाँच समेत गरिने जानकारी गराइन्छ।
0: कार्यक्रम हुने मिति 2083 साल असोज 28 गते। स्थान बुढा भीमसेन खेल मैदान। समय बिहान ठीक 10 बजे। सहभागी हुने किसानहरूलाई खाजा भत्ताको व्यवस्था रहेको र बिक्री भएका खसी तथा बोकाका प्रति केजी प्रोत्साहन रकम समेत रहेको जानकारी गर्दछौ।
1: वासु श्रेष्ठ अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 5 को कार्यालय माटी दोलखा।
2: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
3: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
2: ए त्यसो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
3: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
2: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नौ ग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: प्रति बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
3: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
1: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
3: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
1: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
3: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, डुबाटे पार्टी, दुलखा।
1: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
3: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम संचालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङचो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शीर्ष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते वनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारी घाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
3: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्द्रवती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्द्रवती गाविसका सदस्यहरू। असोज 24 गते कालिम्चो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्न 4 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
1: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्बन्धमा
3: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बड़ा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुद्देशीय सहकारी संस्था लिमिटेड कालिंचो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
4: हार्दिक आमन्त्रण
3: सनातन हिन्दू धर्म संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि चेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड़ विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विशेष धार्मिक सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण
4: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते समय बिहान ठीक 10 बजे स्थान कालिंचो गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भीरामुनि शक्तिदेवी मन्दिरको प्राङ्गण
3: कार्यक्रमहरू विशेष धार्मिक टोलीद्वारा भजन कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू
4: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनुका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौं।
3: कार्यक्रम संयोजक कुमार थापा सम्पर्क मोबाइल नम्बर 9844-4686-78 सह संयोजक रूपिन बस्ने सम्पर्क मोबाइल नम्बर 97-63-49-62 अध्यक्ष शिव बहादुर थापा सम्पर्क मोबाइल नम्बर 98-63-63-74-63 भीरामुनि सेतीदेवी मन्दिर संरक्षण समिति कालिंचो गाउँपालिका वडा नम्बर 4 दुलखा।
4: हार्दिक निमन्त्रणा
5: दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती निवासी राजकुमार लामाको यही मिति 2083 भदौ 10 गते रसुवाबारीमा परि बेपत्ता हुनु भएको 44 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्पर अनुसार गरिने घेव कार्यक्रम साङ्गे होब मेगो सिंखाम ध्येव चेनमा पुगोस् भनी र फब छेरिसीले शक्ति दियोस् गुरूपदमा सम्भवले सहयोग गरोस् भनी गरिने घेव कार्यक्रम जिल्ला लामा संघ साथै भिनापनौ टाजी छेलिङ गुम्बाका लामा गुरूहरू र भिनापनौ बुद्ध गुम्बाका लामा गुरूहरू र सुस्पा फुलाउने गुम्बाको आनी खेम्बो सेराप र सातौं अन्य गुम्बाहरू गरी सातौं घ्याङको लामा गुरूहरूको बहुलीबाट घ्यो सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानी आफन्तजन भाइ बन्धु इष्ट मित्र कुलकुटुम्ब उपस्थित भई मानी मलाम र छोक प्रसाद ग्रहण गरिदिनु न हार्दिक आमन्त्रणा गर्दछौ।
6: श्रीमती सीता लामा, बुबा पेमदुर्जी लामा बोमजान, आमा ढोलमो तामाङ, भाइ श्यामकुमार लामा बोमजान, बुहारी संगीता लामा, छोरा रमेश लामा बोमजान, छोरी रविना लामा बोमजान, बहिनी मधु लामा बोमजान, ज्वाई सुशान्त लामा, बहिनी शर्मिला तामाङ, ज्वाई घ्यामजु गोले, बहिनी रीता लामा, सीता देवी लामा, ज्वाई प्रवीण पाखरिन, भतिज सिर्जन तामाङ, आफन्तहरू विजय बोमजान, लाक्पा बोमजान, रविन बोमजान, सुभाष बोमजान, सुबिन बोमजान, अनिल बोमजान, लालबहादुर बोमजान, भक्तबहादुर बोमजान, धन बोमजान, जेठी ठुलियामा आनीहरू, साङमाला तामाङ, निर्मा ढोलमो तामाङ, लाल

0: छ। यदि निमन्त्रण प्राप्त नभएमा यसै सूचनालाई आधार मानी आफन्तजन इष्टमित्र कुल कुटुम्ब भाइ बन्धु नातादार सम्पूर्ण उपस्थित भई मानी मोलाम र छोक प्रसाद ग्रहण गर्नको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: श्रीमान लक्ष्मण तामाङ छुङबा, जेठानी विमाया तामाङ, छोरा बुहारीहरू बुद्धिमान तामाङ, रत्न तामाङ, यमबहादुर तामाङ, धर्मेन्द्र तामाङ, धनलक्ष्मी तामाङ, आशा तामाङ, विनिता तामाङ, छोरी ज्वाइँहरू सुकुमाया तामाङ, मानबहादुर गुरुङ, अनुपा तामाङ, नारायण तामाङ, लक्ष्मी तामाङ, श्रीमाया तामाङ, चन्द्रकुमार स्यान्तन, निर्माया तामाङ, विश्व तामाङ, नाता नातिनाहरू अस्मिता गुरुङ, रेस्मिता गुरुङ, सौरात गुरुङ, रवि तामाङ, नुर्बु तामाङ लगायत सम्पूर्ण छुङबा परिवार, गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा। घेवा हुने मिति 2083 साल असोज 24 गते शुरू भई 25 गते सम्पन्न। घेवा हुने स्थान आफ्नै निजी निवास गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा। थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848 84 76 60।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार, कार्यक्रम सुनौलो बिहानीको पर्खाइमा बस्नु हुने तमाम आदरणीय श्रोताहरूमा हार्दिक स्वागत छ। बिहान उदाय जस्तै मनभरि रहर अनि पाखुरीभरि जाँगर बोकेर बिहानीको स्वागत गरिरहनुभएका आदरणीय श्रोता मित्र के गर्दै हुनुहुन्छ? बिहानको नित्य कर्म सकिसक्नु भएको होला। जुन ठाउँमा हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामी हाम्रो अवस्था अनुसारका बिहानहरू गुजारिरहेका छौँ। यही विविधताको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन विभिन्न सन्देशमूलक सामग्री सहित सुनौलो बिहानीका रंगहरू भर्न तपाईँ सामु प्रत्येक बिहान आउने गरेका छौं। आज पनि हामी कार्यक्रममा पण्डित बद्रीप्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा, प्राविधिक मित्र सुजन सँगै म विनिता पनि कार्यक्रमको साथमा उपस्थित भइसकेकी छु। गतिशीलता प्रकृतिको नियम नै हो, तसर्थ यो नियममाले प्रत्येक क्षण यसरी नै बगिरहने सत्यलाई अंगीकार गर्दै मानव जीवनले आफूलाई प्राप्त अवसर सदुपयोग गर्न जान्नुपर्छ। जीवन क्षण भङ्गुर हो, यो कुनै पनि बेला नष्ट हुन सक्छ। यसलाई सधैँ ध्यानमा राखी आफूले प्राप्त गरेको अवसर प्रयोग गर्न कदापि पछि पर्नुहुन्न। घुमिरहने हाम्रो जीवन चक्र कस्तो रहेको छ, आजको दिन कस्तो रहला, कस्तो रहनेछ, पण्डित बद्रीप्रसाद सापकोटाको मुखार बिन्दुबाट यो राशिफल अंश तपाईँलाई सुनाउँदैछौ।
1: आयु द्रोण कुमार कैसरी हौण कल पाए भारे श्री मा दशरथ जी कैसरी रहोस प्रख्याति नै लग भारे शत्रु राघव का समान क्षय राजा नहोस कैसरी दौलतले परिपूर्ण होस पवन नै परेका घरे।
2: नमस्कार, रेडियो शैलो सामुदायिक एफएम बयानब्बे थोप्लो सात मेगाहर्जबाट म बद्रीप्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल, आश्विन कृष्ण पितृपक्ष सन् 2026 अक्टोबर 8 तारिक, आश्विन 22 गते बिहीबार, त्रयोदशी तिथि, दक्षिणायणम शरद ऋतौ, रुद्र नाम सम्बत सर, पूर्व फाल्गुनी नक्षत्र गजजोष, सिंह राशिका उत्तरमा राता चन्द्रमा छन्। सायद गर्दा झगडा हुने, आजका जोगिनी दक्षिणमा छन्। सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने। आजका दिन 29 घडी 11 पलेका छन्। उदय 6 बजेर 0 मिनटमा, अस्तय 17 बजेर 41 मिनटमा हुन्छ। अब कार्यक्रम सुरु गरौं राशिफलबाट।

आशीर्वादी मित्रहरू, आज तपाईँको समय राम्रो छ, गरेका काम सिद्ध हुन्छन्, इष्टमित्रहरूबाट केही साथ सहयोग पनि मिल्न सक्छ, अनि आफूले होस विचार पुर्याएर काम गर्दै लैजानुस्, राम्रो सफल हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, गर्न थालेको काममा अवरोध नपरिकन सम्पन्न हुन सक्छ, समाजले गर्ने धार्मिक काममा पनि विशेष गरिकन त्यो काममा पनि सहभागी हुनुपर्ने त्यस्तो देखिएको छ। यात्रा गर्दाखेरिमा त्यो यात्राबाट त्यति साह्रो लाभ नहोला, आफूले सोच विचार पुर्याएर काम गर्दै लैजानुस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, आज ठूलो उपलब्धि गर्ने समय आएको छ र धार्मिक कार्यक्रमको वातावरण बन्ने समय पनि आएको देखिएको छ, राम्रो सोच विचार पुर्याएर गर्नु होला। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ, गर्ने सानातिना काममा अनि अलिकति केही अड्काउहरू केही बाधा अर्चनहरू देखा पर्न सक्छ, घरमा पाहुना पनि आउन सक्ने सम्भावना पनि देखिएको छ र अब तिनीहरूसँग आफूले केही कुराकानीहरू केही पनि गर्नुपर्नेछ, विश्वासको सहायता माग्नुपर्ने पनि देखिएको छ। सिंह राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, तपाईँले गरेको काममा त्यति नराम्रो देखिँदैन, आफै सक्रिय भएर गर्नु, आय आर्जनमा राम्रो छ, त्यसले प्रगति बढाएर जाने देखिएको छ। कन्या राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, तपाईँले राम्रो मानिसको संगत गर्नुहोस्, ठिक हुन्छ, समाजले मानेका मानिसले भने अनुसार गरिकन काम गर्दै लानुहोस्, त्यो कामले लाभ दिन सक्दछ। तुला राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, तपाईँलाई यात्रा गर्ने जोग परेको छ, राम्रो काम गर्नको लागि समाजमा कुनै कहिएका मानिसहरूको निर्देशन अनुसार धेरै काम गर्दै लैजानुस्, सफल हुन्छ। वृश्चिक राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, समाजको सांस्कृतिक कार्यक्रममा लाग्नु पर्नेछ, सहभागी हुनुपर्नेछ, तपाईँले गरेका कामको उचित मूल्याङ्कन हुने समय आएको छ, राम्रो विचार पुर्याएर गर्नुहोस्। धनु राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, तपाईँले आँटेको काम बन्नेछ, आज बोल्दाखेरिमा सोच विचार पुर्याएर मात्र बोल्नु होला, तपाईँको घर परिवारमा पनि रमाइलो वातावरण बन्ने सम्भावना देखिएको छ। मकर राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, सांस्कृतिक कार्यक्रमतर्फ रुचि बढ्ने छ, आजका कामहरू बडो संयोगवशले मात्र सम्पन्न हुनेछन्, त्यसमा व्यापारबाट तपाईँलाई फाइदा हुने देखिएको छ।

0: हुन तपाईँको राशिफल लिएर राशि हुने बाजाका साथ आजको राशिफल अंशबाट म प्रदीप प्रसाद सापकोटा बिदा हुन्छु। नमस्कार, शुभ दिन।
1: आदरणीय श्रोताहरू, कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। भर्खरै तपाईँले सुनौलो बिहानीमा पण्डित प्रदीप प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश श्रवण गरिसक्नु भएको छ। जीवन र जगत के हो, यो कसरी चलायमान भइरहेको छ र बचाउन उत्प्रेरित भइरहेको छ, यसबारे प्रत्येक बिहानीले मानिसलाई नयाँ उत्साह दिइरहेको हुन्छ। जीवन किन र कसका लागि आएको हो, यसको अन्तिम गन्तव्य कहाँ छ, जड स्वरूप बनेको पञ्च तत्व शरीर कहाँ गएर अन्त्य हुन्छ, यस कुराको छानो गर्दै प्रत्येक बिहानीले मानिसलाई सचेत गराइरहेको हुन्छ। यस्तै सचेत गराउनको लागि अर्को राशिफल अनुसार लामा गुरु डुप्पा लामा प्रस्तुत गर्दै हुनुहुन्छ।
2: रानी ही दम लारसल चेई तें आले दादे आकर वे बर वे दिन्ने एक रो उमना ये तेजव सल जे सुआ।

0: So, denn du nimm jing an, du gozu lo jala, tim bara egyo.
1: Lass so, fefula, tashi dele no skasiva, dole, dropa, seude, buddhis patronus, a low borga, zokosa, no posti, bicycle, monira, salama, pachrin.
0: आजविक्रम सम्वत 2083 असोज 22 गते बिहीबार अक्टोबर 8 तारिख बुद्धिस्पात्र अनुसार आज दवाइगे वा दवाइङिरगे 28 गते बदल्नेमा बुद्धिस्पात्र अनुसार आजको दिन जो यस्तो छ आज मृतक लासलाई दाह संस्कार गर्न नहुने दिन छ आज मृतकको लास दाह संस्कार गर्दाखेरि मृतकले बाटो नपाउने मृतकको आफन्तलाई पनि केही बाधा आउने यस्तो बेलामा लासहरू जलायो भने त लास जलाउने लामालाई सुद्धो पिर्ने खालको जोकले बताएको छ छोर गरी केसकाने दिन राम्रो छैन र आज मेलुङ परेको छ र आजको जोगी दक्षिण परेको छ यसलाई पछाडि पार्नु सायद गर्दा नाकको प्रार्थना गरे भने 11 बजेसम्मको नाकको प्रार्थना पनि देखेको छ लो वर्ग
1: जीवन मुसाफरको मिटलाज राम्रो देखिएको छ सहयोग राम्रै हुनेछ लाङ लो गाईवर्गको मिटलाज सिसा देखिएको छ घर गरेसी माथाको टुका हुन सक्छ चोट परक लान सक्छ होसियार गर्नुहोस् राम्रो हुनेछ ताक लो बाघहरूको मिटलाज लासा देखिएको छ सहयोग राम्रै हुनेछ यही ल बिरालो वर्गको मिटलाज लासा देखिएको छ आज राम्रै हुनेछ ढुक ल गडुल वर्गको मिटलाज सिसा देखिएको छ घर गरेसी माथाको टुका हुन सक्छ चोट परक लान सक्छ होसियार गर्नुहोस् राम्रो हुनेछ ढुल ल नाग वर्गको मिटलाज राम्रो देखिएको छ कुनै पनि बिना पारो छैन सही कुरा राम्रै हुनेछ
0: तालो घोडा वर्गको मिटलाज राम्रो यहाँले गरेको गर्नु खोजेको काम सिद्ध भएर आए आज राम्रो हुनेछ लुक्लो भेडा वर्गको मित्रलाज सिसा भगले पूर्व पश्चिम उत्तर दक्षिण चारैतिरबाट त्यति राम्रो चिजहरू हातमा पर्दैन र नराम्रो चिजहरू हातमा पर्नेछ टाढा यात्रा आर्थिक कारोबार व्यापार व्यवसाय लिन दिनहरू अलिक ठुल्ठुलो कामहरू आँट्नु अलिक वर्जित नराम्रो देखेको छ टेलो बाँदर वर्गको मित्रलाज धर्मको तिथि धर्म गर्नुहोस् पुण्य कमाउनुहोस् आयु बढाउनुहोस् धन लाभ गराउनुहोस् राम्रो हुनेछ झ्यालो चरा वर्गको मित्रलाज धर्मको तिथि धर्म गरी पुण्य कमाउनु पर्ने र धर्म बाहेक अन्य यो धर्मको साथ साथमा जुन पनि कामहरू तपाईँले गर्न सक्ने र पाप कामहरू गर्नु त्यति नहुने देखेको छ खिलो कुकुर वर्गको मित्रलाज सिसा सामान्य दिन चोटपटक लाग्न सक्छ अलि अप्ठ्यारो हुन सक्छ होसियार गर्नुहोस् राम्रो हुनेछ फक्लो बदल वर्गको मित्रलाज राम्रै देखेको छ तपाईँले पनि गरेको गर्न खोजेको कामहरू अत्यन्त सफल भएर जाने देखेको छ तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला आजको लो वर्ग जो तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज चरीकोट चरीयाङ दोलखा यहाँले जुनसुकै काम गर्नु अघि आ आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट

0: सल्लाह ली पात्रबाट सहायगिरी कार्य गर्नुहोला।
1: सम्पर्क नम्बर 98 40 92 67 61।
0: सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ल। नमस्कार, सेवा, शुभ दिन।
2: भर्खरै तपाईँले लामा रक्सीफल सुनिसक्नु भएको छ। जन्म पछि मृत्यु सत्य छ। एक दिन मानिसले यो भौतिक शरीर र संसार छोड्ने गर्छ। धनी गरिब उचनी ठुलो सानो यसमा भेद रहँदैन। आज एक दिन भोलि एक दिन गर्दै हामीले प्रत्येक बिहानी यसरी गुजारिरहेका छौँ। अब भने दुलखा र दुलखा साथका आदरणीय ज्येष्ठजनहरूले गाउनु भएको लोकभजन तपाईँलाई सुनाउँदै आएका छौँ। आज पनि हामी लोक भजन सुनाउने तयारी गर्दैछौ। आदरणीय श्रोता मित्र, आज हामीले दिवंगत भइसक्नु भएका ज्येष्ठजनहरूले वाचन गरेका श्लोकलाई पनि तपाई सामु राख्दैछौ। दिवंगत आत्माको चेत शान्तिको कामना छ। हामीले उहाँको आवाजमा सजिएको यो लोक भजन राख्दैछौ। वैतेश्वर निवासी स्वर्गीय तेज बहादुर अधिकारीको आवाजमा सजिएको यो श्लोक तपाईँलाई छोड्दैछु।
3: छोरी भइकन जन्म बोनरमा ब्राह्मण कुलैमा गई, संक्षेपले गरेको कभन्छु मैले साह्रै दुखिया भई। सात सालकी मथि विवाह गरिदिए बुढो कुरुपीकन, तेरै बर्खमा पति मरि गए रुन्छु म सब दिन दिन। बुढाकासँगमा विवाह गरिदिँदा राडो भयो सबु जगत, नारीको पनि धर्म नष्ट हुनको पापको शरीर हो जगत। एकै गुण पुरुषमा छ तर पनि हुन्छन् ती पागल शरी, आठै गुण भई नारीहरू सबमा रोक्नु कसरी गरी। तस्मात कारण भन्छु आज मैले जोडा मिलाइकन, छोरी लाइदिनु ढुँडेर बर बेस पर्दैन हेर्नु धन।
2: श्रोताबिन, भर्खरै तपाईँले दोलखा वैतेश्वर निवासी आदरणीय ज्येष्ठजन स्वर्गीय तेज बहादुर अधिकारीले गाउनु भएको यो निकै मिठो ताल जय श्लोक तपाईँले सुनिसक्नु भएको छ। फेरि पनि म ज्येष्ठजनको दिवंगत आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु। श्रोताबिन, कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा हामीले लोक भजनहरू तपाईँ सामु सम्प्रेषण गरिरहेका छौं। स्वर्गीय गंगामाया बुढाथोजी, जो विदेश्वर नगरपालिका वडा नम्बर 5 काप्तिके निवासी हुनुहुन्थ्यो, स्वर्गीय गंगामाया बुढाथोकीको स्वरमा रहेको यो पुरानो श्लोक पनि तपाईँलाई सुनाउन चाहन्छु।

सुर्खियाँ गंगा माया बुढ़ा सखी का आवाज में सजी को निके मीठो लोकप्रिय श्लोक सुन्नु भयो। उहाँ आज यो धरतीमा हुनुहुन्न, उहाँको आवाज हामी सुन्दैछ, उहाँको आत्माको चिर शान्तिको कामना गरौं। श्रोता, हाम्रो प्यारो जन्मभूमि, हाम्रो प्यारो संस्कृति, हाम्रो भूगोल, यहाँका कला साहित्य संस्कृति नै हाम्रो जीवन हो। मानिस र माटोको अतीत सम्बन्ध र नाता नै देश शक्ति हो। आफू जन्मिएको माटो सबैलाई प्यारो लाग्छ, आफ्नो संस्कार र संस्कृति सबैका लागि प्रिय हुन्छ। देशको मायालाई नै देशभक्ति, देश प्रेम वा राष्ट्र प्रेम हुने गरिन्छ। मानिस जुन समाजमा हुर्कन्छ, बढ्छ, बाँच्छ, त्यही समाजको संस्कृति उसँगै हुर्कदै आउँछ, धन्यदै आउँछ, मौलाउँदै आउँछ। यस्तै यस्तै संस्कार र संस्कृति हुर्काउँदै बढाउँदै संरक्षण गर्दै ल्याउनु हुने हाम्रा ज्येष्ठजनहरूले सँगसँगै गलाहरूलाई पनि सँगसँगै बोकेर आए। यस्तै कला र गलाले भरिएका दोलखा सुनसानी निवासी भगवती शिवाकोटी र उहाँकै बहिनी दोलखा मेलुङ पौवटी निवासी लक्ष्मी विमलीको आवाजमा रहेको यो निकै मिठो श्लोक तपाईँ सामु।

Da wo weiß der Peter, wo die Meier, die Meier.

0: सबको तंत्र मंत्र जंत्र जति हो मेरे सब हाथमा रोज रोज खुआन पर्च कर्म अनुसार थाल कतई पातमा।
1: श्रोताबिन यो आवाज थियो दोलखा सिम्फोनी निवासी भगवती शिवापोटी र पावती निवासी लक्ष्मी विमल जो नाताले दिदी बहिनी हुनुहुन्छ। जन्म सँगै आफ्नो परिवारबाट आफ्ना पिताबाट पाएको ज्ञान सिप र कलालाई आजसम्म हुर्काउँदै जानुभयो। त्यही कलालाई हामीले सम्प्रेषण गर्नुभएको थियो। हामीले जस्ताको तस्तै कार्यक्रम मार्फत सम्प्रेषण गर्यौं। जन्मभूमिसँग हाम्रो सम्पूर्ण दुःख सुख गाँसिएको हुन्छ, कलासँग हाम्रो जीवन गाँसिएको हुन्छ, पीड़ा गाँसिएको हुन्छ, भावना गाँसिएको हुन्छ। यसै भावना र पीड़ा राजा हरिश्चन्द्रको कथासँग जोडेर दुई आमाहरूले गाउनु भएको थियो। यस संसारमा दुःख पनि छ, सुख पनि छ, राम्रो पनि छ, नराम्रो पनि छ, माया पनि छ, घृणा पनि छ। यी समयको संगम नै जीवन हो। त्यसैले त हामी आफ्नो कला संस्कृति र सम्पदालाई माया गर्छौ, हुर्काउँछौ, बढाउँछौ। भजन प्रवीणको नामले चिनिने हाम्रा आदरणीय ज्येष्ठजन सबैका प्रिय पात्र दुलखा भुवनेश्वर नगरपालिका जिलो फसिवासी ज्येष्ठजन कृष्ण प्रसाद चौनागाईको आवाजमा सजिएको यो श्लोक तपाईँका लागि।
0: उमेरहरूको बयान म गरा छु यसमा सहाय गरूमा घर हो चौला गाई छाडा हो बाजे दिन गङ्गाधर दाजु दिन दिन गाउँदै दाजु बिरु दाजु धनेश्वर दाजुहरूको भाइ कान्छो पनि हो नौ किन पर्साद हो सिलोकमा काहीँ हाजिन म त सके धेरै कुरा के आछ बालमा यदि सोद्धा छौ पनि भने तिन दिनवाला हौदार संक्षेपले गरियो बताए मैले धेरै कुरा के सिलो भन्न भनेर यस्तारे सयो आइयो मैले प्रचार गरिदिएँ मैले बताऊ धेर राजन हजुरको बखब म कहाँ पाल्नु हुँदा मा नहुँदा म पाहा कुमारीसँग भोग गरेर खेल्नु हुँदा गर्व रही गएर।
1: उहाँ हुनुहुन्थ्यो भजन प्रवीण आदरणीय ज्येष्ठजन कृष्ण प्रसाद चौनागाई। उहाँ यति बेला बुढ्यौली अवस्थामा हुनुहुन्छ, अस्वस्थ हुनुहुन्छ। शीघ्र स्वास्थ्य लाभको कामना गरौं, दीर्घ जीवनको कामना गरौं, सुख शान्ति र समृद्धिको कामना गरौं। आदरणीय ज्येष्ठ जनहरूका मिठा मिठा भजन श्लोकहरू सुनाउँदा सुनाउँदै निर्धारित समय सकिएको संकेत प्राविधिक मित्रले गरिसक्नु भएको छ। भोलिको बिहान पनि हामी यस्तै प्रसङ्गहरू बोकेर तपाईँसम्म आउनेछ। आजलाई भने कार्यक्रम सुनेर साथ दिनुभयो, रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता मित्र प्रविधि संयोजनका साथी सृजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको आजको विभागबाट सहकर्मी पण्डित बद्री प्रसाद सापकोटा, लामा गुरु डुक्सा लामा र म कार्यक्रम प्रस्तुता विधिका एक साथ दिनामा छ।
2: सामुदायिक कुकुरको बन्द्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन हुने सम्बन्धी भीमेश्वर नगरपालिकाको सूचना। भीमेश्वर नगरपालिका क्षेत्रमा घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नको लागि यही मिति 2083 साल असोज 15 गतेदेखि 18 गतेसम्म भीमेश्वर नगरपालिकाको कार्यालयमा कुकुरहरूको बन्द्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने जानकारी गराइन्छ। उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको पोथी कुकुरलाई बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक नगरवासीहरूले बन्ध्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्ने साथै बन्ध्याकरण हुने दिन बिहान 8 बजेभित्र बन्ध्याकरण स्थानमा ल्याइदिनुहुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनुहुन अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि नगर कार्यपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भेमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलखा।
3: भूमे मन्दिरको दर्शन गरौं पुण्य कमाऊ। दोलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरी भुइँको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906486। भूमे मन्दिर कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरी भुइँको बीचमा। पञ्चकुमारी मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
2: दुलखाको कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भारा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
3: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841175510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलखा। भीमेश्वर नगरपालिकाको सूचना।
2: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
3: आवश्यक कागजातहरू माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जगधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि। यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077, 9844000628, 9161492909 र 9161779930 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिकाको कार्यालय चरीकोट दोलखा।

0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
2: ए माइला गुरुजी।
3: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
3: चुप।
4: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक शिव विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
1: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
0: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
0: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारादेवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायक एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्नुपर्ने अवधि 12 वर्षबाट घटाएर 15 दिनमा झारदार सरकारको निर्णय। कांग्रेसको 15 औं महाधिवेशन अन्तर्गत आज बिहान 10 बजेदेखि नयाँ केन्द्रीय कार्य समिति चयनको लागि मतदान हुँदै 7255 प्रतिनिधिले मतदान गर्नुहुने। र दोलखाको ब्रह्मेश्वर नगरपालिकामा छाडाछुडीका 140 वटा कुकुरलाई खोप लगाइयो।
1: The Rising Star School.
2: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
1: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
2: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
1: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। नेपाली कांग्रेसको 15 औं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि आज बिहान 10 बजेदेखि मतदान हुँदैछ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनको लागि मतदान गर्नुहुनेछ। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले बिहिबार बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले 3 घण्टा ढिला गरी शुरू गर्न लागि जानकारी दिन भए। उहाँका अनुसार मतदाताको लागि काठमाडौँका 3 स्थानमा मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिले सहजताको लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ। निर्वाचन समितिले राष्ट्रिय सभा खुला मञ्च प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ। त्यसैगरी खुला मञ्चमा कोशी मधेस कर्णाली सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्न पाउनुहुनेछ। भातृत्व तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बन्नुभएकाहरूको लागि खुल्ला मञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ। प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिको लागि मतदान केन्द्र तोकिएको हो। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ। सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्नुपर्ने अवधि 12 वर्षबाट घटाएर 45 दिनमा जाने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले बेपत्ता सम्बन्धी केही नेपाल ऐन संशोधनको लागि अध्यादेश मार्फत बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने विद्यमान व्यवस्था संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। अहिलेको कानून अनुसार कुनै पनि व्यक्ति बेपत्ता भएको 12 वर्ष पुगेपछि मात्र मृत मान्न पाइन्छ। सरकारले अध्यादेश मार्फत बेपत्ताको घटनामा यस्तो अवधि 45 दिन हुने व्यवस्था गर्न प्रस्ताव गरेको हो। मन्त्री परिषदको बैठकले भुटेकोशी त्रिशुली बाढ़ी पीड़ित केन्द्र 3 वटा अध्यादेश जारी गर्न सिफारिश गर्ने निर्णय गरेको छ। भूमि वन र विपद सम्बन्धी कानून संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। विपदमा परेका नागरिकका लागि जग्गा उपलब्ध गराउन सहज बनाउने गरी अध्यादेश ल्याउन लागि सरकारले जनाएको छ। सरकारले तत्काल आवश्यक देखिएका विषयमा कानूनी व्यवस्था गर्न अध्यादेश मार्फत ऐन संशोधन गर्ने प्रक्रिया अघि बढाएको हो। इजालस गठनको प्रक्रियामा न्यायाधीशहरूबीच विमति भएपछि बुधबार सर्वोच्चको संवैधानिक इजालस बस्न सकेको छैन। दैनिक प्रेसी सूची प्रकाशनपछि समेत इजालस बस्न नसकेको हो। बुधबार प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ला, हरिप्रसाद फुयाल, नहकुल सुवेदी र अब्दुल अजी मुसलमानको संवैधानिक इजालस गठन भएको थियो। प्रधान न्यायाधीश शर्मा नियुक्ति भएपछि फुयाललाई संवैधानिक इजालसमा राखिएको थियो। त्यसअघि इजालसमा नराखी बुधबारको इजालस तोकिएपछि फैयालले असन्तुष्टि जनाउनु भएको थियो। फैयालले असहमति जनाएपछि बुधबार इजालस बस्न नसकेको इजालसका एक सदस्यले बताउनुभयो। पछिल्लो समय संवैधानिक इजालसमा गठनमा रोस्टर सूचीबाट प्रधान न्यायाधीशले सो विवेक प्रयोग गर्दै आउनु भएको छ। विषय वस्तु अनुसार इजालस गठनमा सेलेक्टिभ भएको आरोप प्रधान न्यायाधीशमाथि नेपाल बार एसोसिएशनले लगाउँदै आएको छ। नेपालमा स्काई ट्राइफर्सको संक्रमण 74 जिल्लामा फैलिएको छ। सरकारी तथ्याङ्क अनुसार जनवरी 2026 यता केनाले टोकेर देशभर 10,000 भन्दा बढ़ी संक्रमित भएका छन्। यो अवधिमा 22 जनाको मृत्यु भइसकेको ईसीडीमा रिपोर्ट भए पनि 7 जनाको मात्र स्काई ट्राइफर्सको कारण मृत्यु भएको पुष्टि भएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालका अनुसार 15 जनाको मृत्युको कारणबारे पुष्टि गर्ने काम भइरहेको छ। स्काई ट्राइफर्स नेपालमा हरेक वर्ष देखिने संक्रमण हो। विगतका वर्षहरूमा पनि 8-10 हजारको हाराहारीमा संक्रमित हुने गरेका थिए, तर यसपटक सल्यानमा मृत्युका घटना देखिएपछि संक्रमणको जोखिम थप बढ़ेको हो। ईसीडीका अनुसार 2080 9,330 जनामा स्काई ट्राइफर्स संक्रमण देखिएको थियो। 2081 11,500 र 2082 भने 7,000 संक्रमण पुष्टि भएको थियो। अब एकैछिन व्यापारिक विश्राम।
4: अविनाश, तिमी किन निराश छौ त?
5: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
4: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
7: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
8: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
7: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
8: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
7: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
8: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
7: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाका भीमेश्वर नगरपालिकाले छाडा कुकुरको संख्या नियन्त्रण र रेबिजको जोखिम न्यूनीकरण गर्न 4 दिने बन्ध्याकरण तथा खोप अभियान सञ्चालन गरेको छ। उक्त अभियानमा नगर क्षेत्रका 140 वटा कुकुरको बन्ध्याकरण तथा खोप लगाइएको नगरपालिकाले जनाएको छ। बन्ध्याकरण गरिएका कुकुर मध्ये 86 वटा भाले र 54 पोथी छन्। अभियानका क्रममा चरीगोठ बजार सहित वडा नम्बर 2, 3, 4, 5, 6 र 7 प्राविधिक टोली परिचालन गरिएको थियो। नगरपालिकाले छाडा कुकुरको संख्या नियन्त्रण र रेबिजको जोखिम घटाउनलाई यो अभियान चलाएको हो। नेपाली कांग्रेसको 15 महाधिवेशनमा दोलखाबाट एक पदाधिकारी सहित 8 जना केन्द्रीय सदस्य केन्द्रीय नेतृत्वको लागि चुनावी मैदानमा उत्रिनु भएको छ। आज हुने निर्वाचनको लागि पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्नुभएका अजय बाबु शिवकोटीले खुल्ला सह महामन्त्री पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। खुल्ला सह महामन्त्रीको लागि शिवकोटी सहित विभिन्न नेताले उम्मेद्वारी दिनुभएको हो। केन्द्रीय सदस्यतर्फ दोलखाबाट 7 जना विभिन्न क्लस्टरमा प्रतिस्पर्धामा उत्रिनु भएको छ। कसारे महिला कोटाबाट विनीत अधिकारी, बागमती प्रदेश भूगोलबाट लाक्पा शेर्पा, आदिवासी जनजाति महिलातर्फ विमला मुक्तान र सेरिङ डोलमा शेर्पा, द्वन्द प्रभावित कोटाबाट राकेश श्रेष्ठ, दलित कोटाबाट रामकुमार नेपाली तथा 35 वर्ष मुनिका महिला कोटाबाट प्रतिभा उप्रेतीले उम्मेद्वारी दिन भएको हो। यससँगै दोलखाबाट सह महामन्त्रीमा 1 र केन्द्रीय सदस्यमा 7 गरी 8 जना नेता कांग्रेसको 15 महाधिवेशनको चुनावी प्रतिस्पर्धामा हुनु भएको छ। लघु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट विशेष सहज अभियान सञ्चालन गर्ने क्रममा दोलखाका 1 जना सहित 4 जनालाई लागू औषध खैरो हिरोइन सहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका 1 ठेगाना भएका 33 वर्षीय सुरेश उप्रेती रहनु भएको छ। उप्रेतीलाई 95.5 ग्राम खैरो हिरोइन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। यो सँगै सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 3 का 26 वर्षीय अमृत बस्नेतले पनि सोही परिणामको लागू औषध सहित पक्राउ गरिएको छ। ट्याक्सी चालकलाई धारिलो हतियार देखाई नगद तथा मोबाइल लुटपाट गरेको आरोपमा दोलखाको 1 जना सहित 4 जनालाई पक्राउ गरिएको छ। भक्तपुरको सुनेबिनाय नगरपालिका 4 अन्तर्गत लिङ्गेश्वर खड्का गाउँस्थित 2J 8682 नम्बरको ट्याक्सीको चालकलाई मंगलबार खुडा र चुप्पी देखाई लुटपाट गरी उनीहरू फरार भएका थिए। घटना लगतै प्रहरी प्रभाव दधीकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले लुटपाटमा संलग्न दोलखाका 1 जना सहित 4 जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा दोलखाको 32 गाउँपालिका घर भई हाल सूर्य विनायक नगरपालिका 7 गुण्डु बस्ने 19 वर्षका सौरभ सागर, काठमाडौँको किर्तिपुर नगरपालिका 4 घर स्थायी भई 30 वर्षीय निलकुमार बस्ने तहनु भएको छ। त्यस्तै कालिङ्चो गाउँपालिका 4 घर भई हाल गुण्डु बस्ने 20 वर्षीय अस्मित गजमेर र रामेछापको मन्थली नगरपालिका 1 स्थायी घर भई हाल सूर्य विनायक 4 दधीकोट बस्ने 19 वर्षीय नवीन राउतलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूमाथि डाका चोरी मुद्दामा असोज 21 गते जिल्ला अदालत मक्तपुरबाट 5 दिनको म्याद थपले अनुसन्धान शुरू गरिएको छ। रामेछापको वडा नम्बर 1 गोठ गाउँका वडा अध्यक्ष रेख बहादुर खत्रीले पदबाट राजीनामा दिनुभएको छ। कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष खत्रीले हिजो नगर प्रमुख समक्ष राजीनामा पत्र पेश गर्नुभएको हो। उहाँले नेपालको संविधान तथा नगरपालिकाको कानून बमोजिम आजकै मितिदेखि लागू हुने गरी राजीनामा पेश गरेको पत्रमा उल्लेख गरिएको छ। स्थानीय निर्वाचनको क्रममा जनता समक्ष गरिएका कतिपय प्रतिबद्धता तथा अपेक्षा अनुसार कामहरू कार्यान्वयनमा आउन नसक्दा वडावासीको अपेक्षा पूरा गर्न नसकेको खत्रीको भनाइ छ। पछिल्लो समय रामेछाप नगरपालिकाको समग्र कार्यशैली, निर्णय प्रक्रिया तथा वडा नम्बर 1 प्रति देखिएको व्यवहारका कारण निर्वाचित जनप्रतिनिधिका रूपमा प्रभावकारी ढंगले काम गर्ने वातावरण क्रमशः असहज भन्दै गएको महसुस गरेको छु राजीनामा पत्रमा भनिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तार र नागरिकको प्रत्यक्ष संवादलाई सुदृढ बनाउने उद्देश्यसहित सञ्चालन गर्न लागेको देशव्यापी हामी आउँदैछौ अभियान अन्तर्गत सिन्धुली जिल्लाको जिम्मेवारी 3 जना नेतालाई दिएको छ। पार्टीले अजुतम लामिछाने, बसुमाया तमाङ र शंकर श्रेष्ठलाई सिन्धुलीमा अभियान सञ्चालन गर्ने नेतृत्वको जिम्मेवारी दिएको हो। यात्रु सुरक्षा तथा सहज यात्राको लागि काभ्रे प्लानचोकमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। जिल्लाका बीपी राजमार्ग, अरण्यको लोकराजमार्ग लगायतका विभिन्न स्थानमा 6 वटा यात्रु सहायता कक्ष स्थापना गरिएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रे प्लानचोकका प्रहरी उपरिक सेक एसपी रविन कार्कीले बनेपा चाडोमा टोमा यात्रु सहायता कक्षको शुभ आरम्भ गर्नुभएको छ। सहायता कक्षले यात्रुहरूको सुरक्षा तथा यात्राको क्रममा आइपर्ने समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्नुपर्ने अवधि 12 वर्षबाट घटाएर 45 दिनमा झार्ने सरकारको निर्णय। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज 10 बजेदेखि नयाँ नेतृत्व नयाँ केन्द्रीय कार्य समिति चयनको लागि मतदान हुँदै 7255 प्रतिनिधिले मतदान गर्नुहुने। र दोलखाको भेमेश्वर नगरपालिकामा छाडा छोड़िएका 140 वटा कुकुरलाई रेबिज विरूद्धको खोप लगाइयो। सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आजमा सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
1: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
1: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
1: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
3: The Rising Star.
4: Rising Star?
3: Rising Star?
5: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
5: तीन दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
5: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
6: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
7: शैक्षिक सत्र 2082 कालिंचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा पाँचको वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाइ उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सम्म सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084 लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
6: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष सञ्चालक समिति, सम्पर्क मोबाइल नम्बर 9851234361, 9844321464, गणेश आले मगर अध्यक्ष विद्यालय व्यवस्थापन समिति, सम्पर्क मोबाइल नम्बर 9864002392, सञ्चालक समिति सदस्य गिरबहादुर तामाङ, राजु शर्मा प्रिन्सिपल, सम्पर्क मोबाइल नम्बर 9841085399, कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888, विद्यालयको फोन नम्बर 0949410132, इमेल sheesareesaraewotiengliss@gmail.com।
8: सर्सेपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडको 13 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
9: यस संस्थाको मिति 2083 भदौ 10 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 13 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले यस संस्थाका सम्पूर्ण शीर्ष सदस्यहरूलाई उपस्थित भइदिनु हुनको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
8: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू,
9: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षक प्रतिवेदनमा छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने सम्बन्धमा र विविध। साधारण सभा हुने मिति समय र स्थान
8: मिति 2083 साल असोज 24 गते समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान सेतीदेवी मन्दिरको प्राङ्गण
9: पुनश्च साधारण सभामा स्वयं उपस्थित हुने सदस्यलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ ऋणको भाका नागेका तथा साउन महिनाको बचत नभएका सदस्यलाई खाजा खर्च उपलब्ध गराइने छैन बाल बचतकर्ताको खाजा खर्च खातामा नै जम्मा गरिनेछ नयाँ सदस्य बन्नको लागि सोदिन विशेष छुट दिइनेछ थप जानकारीको लागि अध्यक्ष धावा शेर्पा सचिव श्री नामगेल शेर्पा कोषाध्यक्ष दिलबहादुर बस्नेत र व्यवस्थापक तारा बहादुर बस्नेत सरसेपु साना किसान कृषि सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका वडा नम्बर 3 झ्याकु दोलखा

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844

सेवा केन्द्रको प्राङ्गण र 21-3 दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान सेवा केन्द्रको प्राङ्गण निर्णय प्रमाणित सभा 2083 असोज 24 गते सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र स्थान मुख्य कार्यालयको सभा हल साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ अन्यथा साधारण सभामा उपस्थित गराइने छैन साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikrit.frienders.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ केशव कुमार कार्की सचिव एकीकृत फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड जिरी 5

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, सामान लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
4: हो पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको

0: व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदैछ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
0: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टील, फलाम, प्लास्टिक, फाइबर का झोलाहरू, कालो ड्रम, कडा, डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
0: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौं।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
0: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
2: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
0: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
2: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म, स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु।
0: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014, सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
2: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेंट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम में भर्ना खुल्यो। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाहाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 98410-17-09, 98410-17-09। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलाखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी, भरा, माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी, भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी, भारा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ, साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 98-43-58-59-69 र 98-41-17-55-10। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2 बाबरे कुसावती दोलाखा।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभात कालीन समाचार मूलक कार्यक्रममा आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचारहरू पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल असोज महिनाको 22 गते बिहिबार आज प्रकाशित पत्र पत्रिकाले कांग्रेसको नयाँ नेतृत्व चयनको लागि बिहिबार बिहान 10 बजेदेखि मतदान, बिहिबार बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, कोरोनाले टोकेर 10,000 बढी संक्रमित, 7 जनाको मृत्यु, विपदमा बेपत्ता भएकालाई 45 दिनपछि मृत मानिने गरी अध्यादेश सिफारिश लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। कांग्रेसको नयाँ नेतृत्व चयनको लागि बिहिबार बिहान 10 बजेदेखि मतदान हुने, कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय समिति चयनका लागि बिहिबार बिहान 10 बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी 7,555 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनको लागि मतदान गर्नुहुने भएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले बिहिबार बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले 3 घण्टा ढिलो गरी शुरू गर्न लागि हो। उहाँका अनुसार मतदानको लागि काठमाडौँका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएका छन्। प्रतिनिधिहरूको सहजताको लागि प्रदेश प्रतिनिधिको आधारमा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो। निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुला मञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ। त्यसै गरी खुला मञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्न पाउनुहुनेछ। भातृत्व तथा सुवेक्षक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूको लागि खुला मञ्चमा मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ। प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिको लागि मतदान केन्द्र तोकिएको छ। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्र भनाई पुगेर मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। विपदमा बेपत्ता भएकालाई 45 दिनपछि मृत मानिने गरी अध्यादेश सिफारिश, सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्नुपर्ने अवधि 12 वर्षबाट घटाएर 45 दिनमा झार्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधनको लागि अध्यादेश मार्फत बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने विद्यमान व्यवस्था संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। अहिलेको कानून अनुसार कुनै पनि व्यक्ति बेपत्ता भएको 12 वर्ष पुगेपछि मात्र मृत मानिने व्यवस्था छ। सरकारले अध्यादेश मार्फत विपदको घटनामा यस्तो अवधि 45 दिन हुने व्यवस्था गर्न प्रस्ताव गरेको हो। मन्त्री परिषदको बैठकले भोटेकोशी, त्रिशुली बाढ़ी पीड़ित केन्द्रित 3 वटा अध्यादेश जारी गर्न सिफारिश गर्ने निर्णय गरेको छ। भूमि वन र विपद सम्बन्धी कानून संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय भएको हो। विपदमा परेका नागरिकलाई जग्गा उपलब्ध गराउन सहज बनाउने गरी अध्यादेश ल्याउन लागि उहाँले बताउनुभयो। सरकारले तत्काल आवश्यक देखिएका विषयमा कानूनी व्यवस्था गर्न अध्यादेश मार्फत ऐन संशोधन गर्ने प्रक्रिया अगाडि बढ़ाएको हो। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। कोरोनाले टोकेर 10,000 बढ़ी संक्रमित, 7 जनाको मृत्यु, नेपालमा स्काई ट्राइफर्सको संक्रमण 74 जिल्लामा फैलिएको छ। सरकारी तथ्याङ्क अनुसार जनवरी 2026 यता केनाले टोकेर देशभर 10,000 भन्दा बढ़ी संक्रमित भएका छन्। यो अवधिमा 22 जनाको मृत्यु भइसकेको ईडीसीडीमा रिपोर्ट भए पनि 7 जनाको मात्रै स्काई ट्राइफर्सको कारण मृत्यु भएको पुष्टि भएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा किटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालका अनुसार 15 जनाको मृत्युको कारण थप पुष्टि गर्ने काम भइरहेको छ। स्काई ट्राइफर्स नेपालमा हरेक वर्ष देखिने संक्रमण हो। विगतका वर्षहरूमा पनि 8-10 हजारको हाराहारीमा संक्रमित हुने गरेका थिए, तर यसपटक सल्यानमा मृत्युको घटना देखिएपछि संक्रमणको जोखिम थप बढ़ेको हो। ईसीडीसीका अनुसार 2080 9,330 जनामा संक्रमण पुष्टि भएको थियो। 2081
11,500 र 2082 7,000 संक्रमण पुष्टि भएको थियो तर कसैले ज्यान कसैको ज्यान गएको थिएन। स्काई ट्राइफर्स हरेक वर्ष देखिन्छ। पोहोर परार पनि हजारौंमा संक्रमण थियो। फरक यति हो यस वर्ष सल्यानमा मृत्युको घटना देखिएका छन्। उहाँले भन्नुभयो यो खबर आज अनलाइन खबरले लेखेको छ। मलेसियामा रोजगारी बारे नयाँ व्यवस्था। मलेसियाको फरेन वर्क्स सेटलाइज म्यानेजमेन्ट श्रेष्ठ सूचीकृत वैदेशिक रोजगार व्यवसायी कम्पनीले मात्र मलेसियामा श्रमिक पठाउन सक्ने गरी मेमो जारी भएको छ। मलेसियाको बेस्टिनले नेपालका रोजगारदातालाई पठाएको मेमो अनुसार यस अघि नै सूचीकृत भएका नेपालका 25 प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी र 250 एसोसिएसन रिक्रुटमेन्ट एजेन्सीले मात्र नोभेम्बर 5 तारीक वा कार्तिक 19 गतेदेखि नेपालबाट मलेसियामा श्रमिक पठाउन पाउनेछन्। यो खबर आज अनलाइन खबरले लेखेको छ। गुट अन्त्य गर्ने काँग्रेसको संकल्प। नेपाली काँग्रेसको 15 महाधिवेशनले पार्टीभित्रको गुट अन्त्य गुटगत राजनीतिक अन्त्य गर्दै संगठन पुनर्संरचना नयाँ पुस्ताको सहभागिता र नागरिकलाई राजनीतिक उपलब्धिको प्रत्यक्ष प्रतिफल दिने दिशामा अगाडि बढ़ने संकल्प गरेको छ। महाधिवेशनको बन्द सत्रमा सत्र समापन समारोहलाई सम्बोधन गर्नुहुँदै सभापति गगन कुमार थापाले विगतमा रहेका गुट उपगुट र विभिन्न समूह अब समाप्त भएको घोषणा गर्नुभएको हो। उहाँले अब काँग्रेसलाई एक टीका बनाएर अगाडि बढ़ाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। यो खबर पनि आज सबै जसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। ट्याक्सी चालकलाई धारिलो हतियार देखाइ नगद तथा मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले दोलखाका 2 सहित 4 पक्राउ गरेको छ। भक्तपुरको सूर्य विनायक नगरपालिका 4 अन्तर्गत लिङ्गेश्वर खड्का गाउँ स्थित B2J8642 नम्बरको ट्याक्सीका चालकलाई मंगलबार खोडा र चुप्पी देखाइ लुटपाट गरी उहाँहरू फरार हुनु भएको थियो। घटना लगतै प्रहरी प्रभाग दहधीकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले लुटपाटमा संलग्न दोलखाका 2 सहित 4 नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका नम्बर 6 घर भइहाल सूर्य विनायक 7 गुण्डु बस्ने 19 सौरभ मगर र काठमाडौँको किर्तिपुर नगरपालिका 6-4 घरे स्थायी घर भएका 30 निलकुमार बस्नेत रहनु भएको छ। त्यस्तै दोलखाको कालिम्सो गाउँपालिका वडा नम्बर 4 घर भइहाल गुण्डु बस्ने 20 अस्मित गजमेर र रामेछापको मन्थली नगरपालिका 1 स्थायी घर भइहाल सूर्य विनायक नगरपालिका 4 बस्ने 19 नवीन राउतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो। दोलखाको भेमेश्वर नगरपालिकाले छाडा कुकुरको संख्या नियन्त्रण र रेबिजको जोखिम न्यूनीकरण गर्न 4 पन्ध्याकरण तथा खोप अभियान सञ्चालन गरेको छ। उक्त अभियानमा नगर क्षेत्रका 140 कुकुरहरूको पन्ध्याकरण तथा कुकुरहरूको बन्ध्याकरण सहित खोप लगाइएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले छाडा कुकुरको संख्या नियन्त्रण र रेबिजको जोखिम घटाउनलाई यो अभियान सञ्चालन गरेको हो। नेपाली काँग्रेसको 15 महाधिवेशनमा दोलखाबाट एक पदाधिकारी सहित 8 नेताले केन्द्रीय नेतृत्वको लागि चुनावी मैदानमा उत्रिनु भएको छ। पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्नुभएका अजय बाबु शिवाकोटीले खुल्ला सहमहामन्त्री पदमा उम्मेद्वारी दर्ता गराउनु भएको हो। खुल्ला सहमहामन्त्रीको लागि शिवाकोटी सहित विभिन्न नेताले उम्मेद्वारी दिनुभएको छ। केन्द्रीय सदस्यतर्फ दोलखाबाट 7 विभिन्न समावेशी क्लस्टरमा प्रतिस्पर्धामा उत्रिनु भएको हो। खसआरे महिला कोटाबाट विनिता अधिकारी, बागमती प्रदेश भूगोलबाट लाक्पा शेर्पा, आदिवासी जनजाति महिला तर्फबाट बिमला मुक्तान र छेरिङ डोलमा शेर्पा, द्वन्द्व प्रभावित कोटाबाट राकेश राष्ट्र, दलित कोटाबाट रामकुमार नेपाली तथा 35 मुनिका दोलखाली मुनिका महिला कोटाबाट प्रतिभा उप्रेतीले उम्मेद्वारी दिनुभएको हो। लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विशेष सर्च अभियान सञ्चालन गर्ने क्रममा दोलखाका 104 पक्राउ गरेको छ। लागु औषध खैरो हिरोइन सहित उहाँहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका नम्बर 1 ठेगाना भएका 33 सुरेश उप्रेती रहनु भएको छ। उप्रेतीलाई 95.5 खैरो हिरोइन सहित पक्राउ गरिएको हो। रामेछाप नगरपालिका वडा नम्बर 1 गोठ गाउँका वडा अध्यक्ष शेख बहादुर खत्रीले पदबाट राजीनामा दिनुभएको छ। काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष खत्रीले हिजो नगर प्रमुख समक्ष राजीनामा पेश गर्नुभएको हो।
उहाँले नेपालको संविधान तथा नगरपालिकाको कानून बमोजिम आजकै मितिदेखि लागू हुने गरी राजीनामा पत्रमा उल्लेख गरिएको छ। स्थानीय निर्वाचनको क्रममा जनता समक्ष गरिएका कतिपय प्रतिबद्ध तथा अपेक्षा अनुसार कामहरू कार्यान्वयनमा आउन नसक्दा वडावासीको अपेक्षा पूरा गर्न नसकेको भन्दै खत्रीले पदबाट राजीनामा दिनुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तार र नागरिक संघको प्रत्यक्ष संवादलाई सुदृढ बनाउने उद्देश्यसहित सञ्चालन गर्न लागेको देशव्यापी हामी आउँदैछौ अभियान अन्तर्गत सिन्धुली जिल्लामा 3 नेतृत्वलाई जिम्मेवारी दिएको छ। पार्टीले अछुतम लामिछाने, बसुमाया तमाङ र शंकर श्रेष्ठलाई सिन्धुलीमा अभियान सञ्चालन तथा नेतृत्वको जिम्मेवारी दिएको हो। यात्रुको सुरक्षा तथा सहज यात्राको लागि काभ्रे प्लानचोकमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। जिल्लाको बीपी राजमार्ग, अरानीको राजमार्ग लगायतका विभिन्न स्थानमा 6 यात्रु सहायता कक्ष स्थापना गरिएको हो। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
2: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
3: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
5: हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
5: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
5: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
9: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको 33औं वार्षिक साधारण सभा हुने भएकाले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रमा उपस्थित भइदिनु हुन सम्पूर्ण शेष सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
9: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा गतिविधिहरू सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
9: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा, आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा,
4: लिलामीबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने सम्बन्धमा, ऋण विश्लेषण प्रतिवेदन सम्बन्धमा,
9: संस्थागत प्रतिनिधिहरूको जानकारी सम्बन्धमा, एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा,
4: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा सम्बन्धमा, घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा,
9: विनियम नीति तथा कार्यविधिहरू संशोधन एवं थप सम्बन्धमा, सञ्चालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान सम्बन्धमा
4: एकाई साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा एकाई प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट सम्बन्धमा र कार्यसूचीमा थप प्रस्तावहरू सम्बन्धमा
9: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल आश्विन 20 गते मंगलबार कार्यक्रम हुने स्थान लहरमाने चोक बैतेश्वर 3 मिर्गे सहभागी सदस्यहरू मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045315 नामदु संकलन केन्द्रको कार्यालय अगाडि नामदु संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045319 वडा कार्यालय बैतेश्वर 7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045317 वडा कार्यालय जिरी 9 चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045323 जनसेवा मितेरी साकोसको पुरानो हल सामाकोशी 7 हावा सामाकोशी सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045328
4: मिति 2083 साल आश्विन 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045308
9: 2083 साल आश्विन 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्केट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045309
4: 2083 साल आश्विन 26 गते सोमबार कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045313 कालिका माध्यमिक विद्यालय कालिङचोक 9 कटुवाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045320 कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बसपाक बाखोर संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9841976769 सत्येश्वर माविको सामुदायिक हल मेलुङ 1 पवटी मेलुङ सेवा केन्द्र अन्तर्गत सबै सम्पर्क मोबाइल नम्बर 9854045325 र शारदा मावि सैलुङ 8 भैँसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045331
9: 2083 साल आश्विन 27 गते मंगलबार प्रगतिशील मिलिजुली बाल विकास केन्द्र कालिचो गाउँपालिका 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 निकोभूमि माध्यमिक विद्यालय कालिन्सो गाउँपालिका 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 चक्रेश्वरी महादेव स्थान बिगु 5 साङ्बा बजार साङ्बा संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045316 सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045314 गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045334 वडा कार्यालय गौरीशंकर 5 हाटघर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9767939585
4: र मिति 2083 साल आश्विन 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालय हल मैना पोखरी इकाई प्रतिनिधिहरू सम्पर्क नम्बर 0949411004 र 0949411005 समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म
9: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहित पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ
4: संस्थाको आफ्नो सदस्य पहिचान फारम केवाईएम भर्न बाँकी रहनुभएका शेष सदस्यहरूलाई सभामा उपस्थित गराइने छैन तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजैबाट आफूलाई पाएक पर्ने संस्थाको विभिन्न कार्यालय मा एक प्रति फोटो नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्र को प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ
9: सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाको कार्यालयहरूमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com@jansachetan sakos5686 फेसबुक पेज facebook.com/जनसचेतन वेबसाइट www.janasachetan.org.np बाट मिति 2083 साल असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ।
4: उल्लेखित संस्थाबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा साधारण सभा अवधि भित्रै लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@janasachetan.org.np मार्फत पेश गर्न सकिनेछ।
9: सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन, तसर्थ बाल बचतकर्ताहरूलाई साधारण सभाका कार्यक्रममा लिएर नआउनु हुन सबै शेयर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
4: 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यलाई साधारण सभामा उपस्थित गराइने छैन, तसर्थ आफ्नो तथा एका घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध गरिन्छ।
9: शिवराम ढकाल सहसचिव जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका 5 काभ्रे दोलखा।
10: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्यज्यूहरूलाई आफूलाई पाएक पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर 1 2083 साल असोज 24 गते, स्थान क्लासिकल दरबार ब्याङ्केट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै, इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबी थान हाट घर, इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु, असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर, इकाई नम्बर 5 असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु, इकाई नम्बर 6 असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरी डाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार साहकोष परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधिमूलक समेत, समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा, व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा, इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र विविध। साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौ। खड्क बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 दोलखा।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

खकालेश्वर कृषि सहकारी संस्थाको वार्षिक साधारण सभा सम्बन्धी सूचना। खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड बैटेश्वर गाउँपालिका साथ मार्बु दोलखाको 2083 साल भदौ 15 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 22 औं वार्षिक साधारण सभा हुन गइरहेकोले शेष सदस्य तथा बाल सदस्यहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ। छलफलका विषयहरू आर्थिक वर्ष 2082

0: 82 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको प्रतिवेदन पारित सम्बन्धमा लेखा समितिको प्रतिवेदन पारित सम्बन्धमा आगामी आर्थिक वर्ष 2083-84 को बजेट नीति तथा कार्यक्रम पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने सम्बन्धमा विनियम संशोधन नयाँ नीति तथा कार्यविधि बनाउने तथा पुराना नीति तथा कार्यविधि संशोधन गरी लागू अनुमति प्रदान गर्ने सम्बन्धमा वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न 8 जना शीर्ष सदस्यको नाम अनुमोदन गर्ने सम्बन्धमा र विविध सम्बन्धमा साधारण सभा हुने मिति 2083 साल असोज 30 गते। स्थान पशुपति धर्मशाला मार्बु रिमाल गाउँ। समय बिहान ठिक 10 बजे। पुनश्च सदस्यहरूले पासबुक नभएको खण्डमा बचत गरेको रसिद अनिवार्य लिएर आउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बरहरू 9844-14-5863 र 9866-019-576। गोविन्द प्रसाद रिमाल, सचिव, खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड, बैटेश्वर गाउँपालिका 7, मार्बु, दोलखा।
1: जागिर खाने मौका त आएको थियो नि,
2: तर सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाला है।
1: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
2: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
3: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
4: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865-46-1926 र गेलसाङ शेर्पा 9816-8-20-107।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
4: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
3: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
0: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
3: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ।
3: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864-00-825 र 9914-42-41-02। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट, दोलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: विशाल श्रीमद भागवत महापुराण ज्ञान महायज्ञमा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री डिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्वत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्वत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 98-5-12-45-779, 98-49-924-09, 98-44-39-94-13, 98-41-96-89-45, 98-44-46-56-50। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।

0: साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 23 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 15 वार्षिक साधारण सभा आयोजना गरिने भएको हुँदा सम्पूर्ण सेर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 साल असोज 25 गते आइतबार, घट स्थापनाको दिन। समय बिहान ठिक 10 बजेदेखि 4 बजेसम्म। स्थान कालिङचोक माध्यमिक विद्यालयको हल चरीकोट। साधारण सभामा छलफल हुने विषयहरू। संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन तथा थप सम्बन्धमा संचालक समितिको निर्णय अनुमोदन सम्बन्धमा निर्णय पुस्तिका प्रमाणीकरणको लागि प्रतिनिधि चयन सम्बन्धमा र विविध साधारण सभामा उपस्थित हुने शेर सदस्यले अनिवार्य रूपमा संस्थाबाट जारी गरिएको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेर सदस्यको लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नको लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ र सोही दिन सदस्य बन्नको लागि रू 330 रूपियाँ मात्र भएको व्यवहार जानकारी गराइन्छ। अप्सरा चौलगाई अध्यक्ष, परोपकार महिला बचत तथा ऋण सहकारी संस्था सरिकोट दोलखा।
0: नीलकमल कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस नीलकमल कृषि सहकारी संस्था लिमिटेडको भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083 असोज 27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण, खाजा खर्च वितरण।
1: साधारण सभा हुने स्थान, मिति र समय। स्थान कालिङचो गाउँपालिका वडा नम्बर 8, कार्यालय प्राङ्गण, मिलडाँडा। मिति 2083 साल असोज 27 गते। समय बिहान 10 बजे।
0: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेर सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका सुनखानी दोलखा।
2: क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल साउन 14 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा इकाईगत रूपमा सञ्चालन गरिने भएकाले आफूलाई पाएक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौं।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू, आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन तथा 2083-84 प्रस्तावित बजेट सम्बन्धमा
1: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा
2: साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधिहरूको छनौट सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा र विविध मिति 2083 साल असोज 21 गते। स्थान छिपी गाउँ चौतारे डाँडा, रातमाटे डाँडा, बसेरी। थापा गाउँ गोलाई प्रतीक्षालय एवो समाज घर मार्बुटार गोलाई ताम्राकोशीका आधारभूत विद्यालय मलेपू टुनीबोटे डाँडा गैरी सम्पर्क कार्यालय चरीकोट र जडीबुटी बसपार काठमाडौँ क्षेत्र सम्बन्धित क्षेत्रका सदस्यहरू र काठमाडौँ बसोबास गर्ने सदस्यहरू समय बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म
1: र असो 24 गते क्षेत्रवती माध्यमिक विद्यालयको सभाहल पैतेश्वर 8 क्षेत्रपा साबिक क्षेत्रपा वडा नम्बर 2, 5, 6 र छुटेका सदस्यहरूका साथै इकाईगत रूपमा छनौट भएका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
2: साधारण सभामा उपस्थित हुँदा संस्थाले प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ बचत छुटेका र ऋणको भाका नागेका सदस्यहरूले 2083 साल असोज 15 गते भित्र नियमित गर्नुहुन अनुरोध गरिन्छ अन्यथा साधारण सभामा खाजा खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन उक्त दिन सदस्य बन्दा प्रवेश शुल्कमा 100% छुट गरिने भएकाले सदस्य बन्न बाँकी इच्छुक महानुभावहरूलाई सदस्य बन्नका लागि हार्दिक निमन्त्रणा गर्दछौ
1: रमेश कुमार श्रेष्ठ सचिव श्री क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपा दुलखा
0: सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 10औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
1: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 मागपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिको साउन 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10औं वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं
0: साधारण सभाका कार्यक्रमहरू अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित निर्णय पुस्तिका प्रमाणित गर्ने शीर्ष सदस्यको छनौट र अन्य प्रस्तावहरू
1: साधारण सभा हुने मिति स्थान र समय मिति 2083 साल असोज 29 गते समय बिहान 10 बजे स्थान सहकारी संस्थाको प्रांगण
0: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ फोन नम्बर 9844461188 अध्यक्ष धनबहादुर तामाङ सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 4 मागापौवा दोलखा विजय दशमी तथा शुभ दीपावली 2083को पावन अवसरमा आयोजित बिगु गौरीशंख र कालिङचोक गाउँपालिका भित्रका अन्तर वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता हुने बारे सूचना
1: विजया दशमी तथा शुभ दीपावली 2083को पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी मिगु गाउँपालिका वडा नम्बर 2 ओराङको प्रकाश गुरूङको आर्थिक सहयोगमा सञ्चालन हुन गइरहेको बिगु गौरीशंकर र कालिङचोक गाउँपालिका अन्तर वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता बिगु गौरीशंकर र कालिङचोक गाउँपालिकाको सम्बन्धित वडाबाट हुने भएको जानकारी गराइन्छ
0: मिति 2083 साल असोज 24 गतेदेखि 27 गतेसम्म स्थान बिगु गाउँपालिका 4 सिंगटी बजार खोली खिमचौर मापदण्डहरू एक टीममा 12 जना खेलाड़ी 1 जना प्रशिक्षक र 1 जना व्यवस्थापक गरी 14 जना हुनुपर्नेछ खेलाड़ीहरू सम्बन्धित वडाको बासिन्दा हुनुपर्नेछ र एउटा वडाबाट 2 वटासम्म टीम सहभागी हुन सक्नेछ खेलाड़ीहरू अनिवार्य खेल पोसाकमा हुनुपर्ने र खेल पोसाकमा भलिबल नियम अनुसार नम्बर अनिवार्य हुनुपर्नेछ खेलाड़ीहरूको खाना खाजा र आवास र यातायातको व्यवस्था सम्बन्धित खेलाड़ी स्वयंले गर्नुपर्नेछ सम्पूर्ण खेलहरू सेट 3 मा खेलाइनेछ साधारण प्राथमिक उपचार बाहेक खेलको समय अवधिमा खेलाड़ीहरूलाई लागेको चोटपटकको उपचारको व्यवस्था सम्बन्धित वडाले गर्नुपर्नेछ
1: टीम दर्ता अन्तिम मिति 2083 साल असोज 22 गतेसम्म खेल लिकम नकआउट अनुसार खेलाइनेछ टीम दर्ता शुल्क रू 5,000 लाग्नेछ पेश गर्नुपर्ने कागजातहरू नागरिकता, जन्मदर्ता, ओडाको सिफारिश पत्र र फोटोकपी सहित प्रमाण पत्र फारम उपलब्ध हुनुपर्नेछ। बसाई सराई गरेका खेलाड़ीहरूले बसाई सराईको दर्ता कागजात पेश गरी खेल्न पाउनेछन्। खेल तालिका प्रकाशन मिति 2083 साल असोज 23 गते। खेल आफ्नो तालिका अनुसार खेलाइनेछ। उक्त समयमा खेलाड़ीहरू उपस्थित नभएमा 5 मिनट मात्र कुरिनेछ।
0: पुरस्कारहरू: प्रथम पुरस्कार नगद रू 55,000, द्वितीय पुरस्कार नगद रू 40,000, तृतीय पुरस्कार नगद रू 25,000, सान्त्वना पुरस्कार नगद रू 10,000, ट्रफी मेडल र प्रमाण पत्र। खेलाड़ीहरूलाई सम्मानित गरिनेछ। उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट खेलाड़ी।
1: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9844-2396-95, 9855-10-68-038। रामशरण ठकुरी सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी भिगु गाउँपालिका कमिटी दोलखा।
3: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ।
4: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
5: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ?
6: ए साथी हो, कसैले थाहा छ त?
5: ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
7: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
5: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
8: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
7: हाम्रा सेवा तथा सुविधाहरू:
9: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9808-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टी खोला, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सरस्वती इंग्लिश स्कूलको सूचना।
1: यस विद्यालयले विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै भाग्यशाली चिट्ठा कार्यक्रम र कालिन्चोक गौरीशंकर र बिगु गाउँपालिका विद्यालय स्तरीय कक्षा 12 सम्मको नृत्य प्रतियोगिता सञ्चालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाइसकिएको छ। यदि सूचना प्राप्त नभए यसै सूचनालाई आधार मानि विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकारहरूको एक समूह सहभागी गराइदिन हुन अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति 2083 साल असोज 25 गते। समय बिहान ठिक 10 बजे। स्थान श्री सरस्वती इंग्लिश बोर्डिङ स्कूल सिंगटी।
1: प्रथम पुरस्कार नगद 15,000, ट्रफी मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 10,000, ट्रफी मेडल र प्रमाणपत्र।
0: तृतीय पुरस्कार नगद रू 7,000, ट्रफी मेडल र प्रमाणपत्र। सान्त्वना पुरस्कार नगद रू 4,000, सातमा प्रमाणपत्र।
1: उक्त कार्यक्रममा उपस्थित हुने मध्ये 3 जनालाई गोला प्रथाद्वारा आकर्षक उपहार प्रदान गरिनेछ। यस सम्बन्धी विस्तृत जानकारीको लागि विद्यालयको फेसबुक पेज हेर्नुहोला।
0: श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल असोज 11 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18औं वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 को आर्थिक तथा वार्षिक प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 को प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट सम्बन्धमा।
1: साधारण सभा हुने मिति 2083 साल असोज 29 गते। स्थान सिद्धका माध्यमिक विद्यालय सुनखानी। समय बिहान 9 बजे। गोपाल पाण्डे अध्यक्ष। व्यवस्थापक जमुना बुढाथोकी। कोषाध्यक्ष कुमार बुढाथोकी। सचिव सूरज बुढाथोकी। श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङ्चो गाउँपालिका वडा नम्बर 7 सिद्धका सुनखानी दोल।

0: आर्थिक वर्ष 2082-83 को आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा
1: संस्थाको विनियम संशोधन तथा आन्तरिक कार्यविधिहरू पारित सम्बन्धमा संचालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा
0: निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा र विभेद
1: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 24 गते शनिबार स्थान काठमाडौँ क्षेत्र हाल काठमाडौँमा बसोबास गर्ने सदस्यहरू समय बिहान 10 बजेदेखि 2 बजेसम्म असोज 27 गते मंगलबार संस्थाको प्रांगण वैदेश्वर 4, 5, 8 र गौरीशंकर 1 र 2 का सबै समय बिहान 10 बजेदेखि 4 बजेसम्म
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक तथा परिचय पत्र अनिवार्य रूपमा लिएर उपस्थित हुनुहोला साथै आफ्नो बचत तथा ऋणको किस्ता साधारण सभा अगाडि नै नियमित गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछौ बलबहादुर कार्की सचिव श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका वडा नम्बर 8 एबो दोलखा मुसाले पनि कति दुःख दिएको अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ कागज पत्र पनि उस्तै पारेछ
2: अरे यति सानो कुरामा कति बरबराएको दिदी आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन
0: हो र बाबु चरीकोटमा कहाँनिर पाउँछ नि
2: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ
0: हजुर आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस् यहाँ घरैसी स्टिल दराज अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ
2: प्रोप्राइटर भीम बहादुर थामी सम्पर्क नम्बर 9864000825 र 9814241402 भीमेश्वर स्टिल फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलखा
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर दुई बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843 58 59 69 र 9841 17 55 10। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर दुई, बाबरे, कुसावती, दोलखा। भूमे मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ। दोलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर चार, बाबरे जाने रोड मुनि बन्चारे नरीभुईको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861 90 64 86। भूमे मन्दिर कालिङ्चो गाउँपालिका वडा नम्बर चार, बाबरे जाने रोड मुनि बन्चरे नरीभुईको बीचमा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
2: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
1: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
2: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
1: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-4371-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, डुबाटे पार्टी, दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूमा आफूलाई पाइपर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम संचालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बन्चरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारी घाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असोज 24 गते सुन्दरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साविक सुन्दरावती गाविसका सदस्यहरू असोज 24 गते कालिम्चो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्न 4 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनोट भएका प्रतिनिधि सदस्यहरू अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुदेशीय सहकारी संस्था लिमिटेड कालिम्चो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
2: हार्दिक आमन्त्रण
1: सनातन हिन्दू धर्म संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि चेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विशेष धार्मिक सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण
2: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते समय बिहान ठिक 10 बजे स्थान कालिम्चो गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भीरामणि सेतीदेवी मन्दिरको प्राङ्गण।
1: कार्यक्रमहरू विशेष धार्मिक टोलीद्वारा भजन कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू
2: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनुका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौं।
1: कार्यक्रम संयोजक कुमार थापा सम्पर्क मोबाइल नम्बर 9844426878 सह संयोजक रूपिन बस्नेत सम्पर्क मोबाइल नम्बर 9763949616 अध्यक्ष शिव बहादुर थापा सम्पर्क मोबाइल नम्बर 9863603463 भीरामणि सेतीदेवी मन्दिर संरक्षण समिति कालिम्चो गाउँपालिका वडा नम्बर 4 दुलखा।
2: हार्दिक निमन्त्रणा
3: दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती निवासी राजकुमार लामाको यही मिति 2083 भदौ 10 गते रसुवाबाडीमा परि बेपत्ता हुनु भएको 44 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घ्यो कार्यक्रम साङ्गे ओब मेगु सिंघाम ध्यव च्यानमा फुगोस भनी र फब सेरिसीले शक्ति दियोस गुरूपदमा सम्भवले सहयोग गरोस भनी गरिने घेव कार्यक्रम जिल्ला लामा संघ साथै भिना पनौटाजी छेलिङ गुम्बाको लामा गुरूहरू र भिना पनौ बुद्ध गुम्बाका लामा गुरूहरू र सुस्पा फुलाउने गुम्बाको आनी खेम्बो सेराप र सातौं अन्य अन्य गुम्बाहरू गरी सातौं घ्याङको लामा गुरूहरूको बहुलीबाट घेव सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन भाइ बन्धु इष्ट मित्र कुल कुटुम्ब उपस्थित भई मानी मलाम र छोक प्रसाद ग्रहण गरिदिनु हार्दिक आमन्त्रणा गर्दछौ।
2: श्रीमती सीता लामा, बुबा पेमदुर्जी लामा बोमजान, आमा ढोलमो तमाङ, भाई श्यामकुमार लामा बोमजान, बुहारी संगीता लामा, छोरा रमेश लामा बोमजान, छोरी रबिना लामा बोमजान, बहिनी मधु लामा बोमजान, ज्वाई सुशान्त लामा, बहिनी शर्मिला तामाङ, ज्वाई घ्यामजो गोले, बहिनी रीता लामा, सीता देवी लामा, ज्वाई प्रवीण पाखरिन, भतिज सिर्जन तामाङ, आफन्तहरू विजय बोमजान, लाक्पा बोमजान, रविन बोमजान, सुभाष बोमजान, सुबिन बोमजान, अनिल बोमजान, लालबहादुर बोमजान, भक्तबहादुर बोमजान, धन बोमजान, जेठी ठुलियामा आनीहरू साङमाला तमाङ, निर्मा ढोलमो तमाङ, लालमाया तमाङ, कान्छी आनी, माइली आनी लगायत सम्पूर्ण बोमजान परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती दोलखा घेवा हुने स्थान भीमेश्वर नगरपालिका 9 फुलबारी घुम्ती बुद्ध गुम्बा घेवा हुने मिति 27 गते शुरू भई 28 गते सम्पन्न थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9840739026। हार्दिक निमन्त्रणा
3: दोलखा जिल्ला गौरी शङ्कर गाउँपालिका वडा नम्बर 8 खारे निवासी सूर्यमाया तामाङ ख्युङबाको यही मिति 2083 असोज 5 गते 66 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्माहत भएको छौं। यस दुखद घडीमा दिपाङ्गत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने 21 पुण्यतिथिको घेवा त्रिरत्न कुञ्जो सुमलाई प्रार्थना गर्दै साङ्गे होब मेगु सिंघाममा पुगोस र चेरिसीले सहयोग गरोस र गुरूपदमा सम्भवले शक्ति दियोस भनी गरिने घेवा लामा गुरूहरूको बहुलीबाट घेवा सम्पन्न हुने हुँदा सम्पूर्ण मित्रहरूलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन इष्ट मित्र कुल कुटुम्ब भाइ बन्धु नातादार सम्पूर्ण उपस्थित भई मानी मोलाम र छोक प्रसाद ग्रहण गर्नको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: श्रीमान लक्ष्मण तामाङ छुङबा, जेठानी विममाया तामाङ, छोरा बुहारीहरू बुद्धिमान तामाङ, रत्न तामाङ, यमबहादुर तामाङ, धर्मेन्द्र तामाङ, धनलक्ष्य तामाङ, आशा तामाङ, विनिता तामाङ, छोरी ज्वाइँहरू सुकुमाया तामाङ, मानबहादुर गुरुङ, अनुपा तामाङ, नारायण तामाङ, लक्ष्मी तामाङ, श्रीमाया तामाङ, चन्द्रकुमार स्यान्तन, निर्माया तामाङ, विश्व तामाङ, नाता नातिनाहरू अस्मिता गुरुङ, रेस्मिता गुरुङ, सौरात गुरुङ, रवि तामाङ, नुर्बु तामाङ लगायत सम्पूर्ण ठुङ्बा परिवार गौरीशङ्कर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा घेवा हुने मिति 2083 साल असोज 24 गते शुरू भई 25 गते सम्पन्न घेवा हुने स्थान आफ्नै निजी निवास गौरीशङ्कर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848846760। बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला लाग्ने सम्बन्धी सूचना।
1: दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 5 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला सञ्चालन हुन गइरहेकाले यो सूचना प्रसारण भएको मितिले 7 दिन अर्थात असोज 23 गते भित्र भीमेश्वर नगरपालिकाको मापदण्ड 2083 बमोजिम वडा नम्बर 5 वडा कार्यालय माटीमा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ। साथै उत्कृष्ट खसी तथा बोका पालक कृषकहरूलाई पुरस्कृत समेत गरिनेछ। साथै उक्त दिन पशुहरूको निशुल्क जाँच समेत गरिने जानकारी गराइन्छ।
2: कार्यक्रम हुने मिति 2083 साल असोज 28 गते। स्थान बुढा भीमसेन खेल मैदान। समय बिहान ठीक 10 बजे। सहभागी हुने किसानहरूलाई खाजा भत्ताको व्यवस्था रहेको र बिक्री भएका खसी तथा बोकाका प्रति केजी प्रोत्साहन रकम समेत रहेको जानकारी गर्दछौ।
1: वासु श्रेष्ठ अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 5 को कार्यालय माटी दोलखा। सामुदायिक कुकुरको बन्द्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन हुने सम्बन्धी भीमेश्वर नगरपालिकाको सूचना। भीमेश्वर नगरपालिका क्षेत्रमा घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नको लागि यही मिति 2083 साल असोज 15 गतेदेखि 18 गतेसम्म भीमेश्वर नगरपालिकाको कार्यालयमा कुकुरहरूको बन्द्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने जानकारी गराइन्छ। उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत बन्द्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको पोथी कुकुरलाई बन्द्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक नगरवासीहरूले बन्द्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्ने साथै बन्द्याकरण हुने दिन बिहान 8 बजेभित्र बन्द्याकरण स्थानमा ल्याइदिनुहुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनुहुन अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि नगर कार्यपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: भीमेश्वर नगरपालिकाको सूचना।
1: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
0: आवश्यक कागजातहरू माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जगतधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि। यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077, 9844000628, 9814992209 र 9861779930 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिकाको कार्यालय चरीकोट दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
3: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो?
4: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
4: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
4: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667068 र 9510-89677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
6: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
7: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
6: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ।

0: सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिम्पोङ गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
3: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
2: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
3: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
2: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
5: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
6: हैन, के एकले गुनगुन गरिरहेको?
5: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
6: अनि के भयो त, लगेर पाले भइगयो नि?
5: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गाल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
6: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
3: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लेर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
6: सम्पर्कको लागि 9844649608 9844649608।
3: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावली नेपाल सम्बत छठ पर्व 2083 को पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदीबहिनी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनु भएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यही भदौ 10 गते रसुवामा गएको बाढ़ी पहिरो प्रभावितलाई आफूले सकेको सहयोग गर्नुहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु। जगत बहादुर खत्री पूर्व गाउँ पञ्चायत सदस्य एवं समाजसेवी भीमेश्वर नगरपालिका वडा नम्बर 9 सुर्की दुलखा।
1: हार्दिक मंगलमय शुभकामना। विजय दशमी दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा श्री सरस्वती इंग्लिश स्कूल सिंगटी सम्पूर्ण अभिभावक विद्यार्थी तथा देश विदेशमा रहनुभएका शुभचिन्तकहरूमा सुख समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। राजु शर्मा प्रिन्सिपल, कुबेर बुढाथोकी भाइस प्रिन्सिपल, सरस्वती इंग्लिश स्कूल सिंगटी दोलखा।
2: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
3: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
1: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
1: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय दुलखा।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
5: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
4: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुका साथै पिसाबको कल्चर पनि गरिन्छ।
5: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98160055780 र 98147069 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
4: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
6: एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति, समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियोर सदस्य महानुभावज्यूहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाई एक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते, काठमाडौँ सेवा केन्द्र, काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली, एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा 2083 आश्विन 20 गते मंगलबार, प्रीति सेवा केन्द्र, प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, भोजी सेवा केन्द्र, भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, ठोसी सेवा केन्द्र, ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, गर्जाङ सेवा केन्द्र, गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, रसनालु सेवा केन्द्र, रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, बेताली सेवा केन्द्र, बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र, राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्रांगण र एकाई तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार, मुख्य कार्यालय, मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू, गौरव सेवा केन्द्र, गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, मेलमिलाप सेवा केन्द्र, मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, सुइरे सेवा केन्द्र, सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, चरीकोट सेवा केन्द्र, चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र, एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते। सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र। स्थान मुख्य कार्यालयको सभाहल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू। साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव एकीकृत फ्रेन्डशिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5, दोल।

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ। सुखी र निरोगी हौं।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165। स्वदेश तथा विदेशका फाइभ स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाण्डुको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलखा। सम्पर्क नम्बर 98410-17-09, 98410-17-09। आयोजक: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन, काठमाडौँ, नेपाल।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान, सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अया, अया, कस्तो दार दुखेको गिरा पनि सुन्या छ ए बुढी मलाई धामीकोमा लैजाऊ भन्या
7: अब के को धामीकोमा नि धामीकोमा होइन अब इन्द्र टेन्सल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई
6: त्यहाँ चाहिँ के हुन्छ नि
7: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
8: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577079
6: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
9: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992 यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
10: ड्राइभर म माइलो मोटर चलाउँदै
11: ए माइला गुरुजी
12: हजुर सब
11: लाइसेन्स निकाल्नु न त गुरु
12: लाइसेन्स ला लाइसेन्स त छैन त सर यसो मिलाइदिनु न सब
11: चुप
13: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन त्यसो हो भने अब ढिला नगर्नुहोस् सवारी चालक सिट विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्
14: खाना बस्नको सुविधा सहित कार बाइक स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन् समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्
0: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक टिकटक पेज लाइक गर्नुहोला
15: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77 9844-013-110 9844-065-466 9818-3715-33
0: ट्राफिक नियमको पालना गरौं दुर्घटनाबाट बचौं र बचाऊ
16: मुसाले पनि कति दुःख दिएको अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ कागज पत्र पनि उस्तै पारेछ
17: अरे यति सानो कुरामा कति बरबराएको दिदी आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन
16: हो र बाबु चरीकोटमा कहाँनिर पाउँछ नि
17: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ
16: हजुर आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस् यहाँ घरैसी स्टिल दराज अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ
0: प्रोप्राइटर भीम बहादुर थामी सम्पर्क नम्बर 9864-00-825 र 9914-82-41-02 भीमेश्वर स्टिल फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा
15: साधारण सभा सम्बन्धी सूचना
18: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 23 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 15 वार्षिक साधारण सभा आयोजना गरिने भएको हुँदा सम्पूर्ण सेर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 25 गते आइतबार घट स्थापनाको दिन समय बिहान ठिक 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माध्यमिक विद्यालयको हल चरीकोट साधारण सभामा छलफल हुने विषयहरू। संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन तथा थप सम्बन्धमा संचालक समितिको निर्णय अनुमोदन सम्बन्धमा निर्णय पुस्तिका प्रमाणीकरणको लागि प्रतिनिधि चयन सम्बन्धमा र विविध साधारण सभामा उपस्थित हुने शेयर सदस्यले अनिवार्य रूपमा संस्थाबाट जारी गरिएको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेयर सदस्यको लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नको लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ र सोही दिन सदस्य बन्नको लागि ₹330 मात्र भएको व्यवहार जानकारी गराइन्छ। अप्सरा चौलागाई अध्यक्ष परोपकार महिला बचत तथा ऋण सहकारी संस्था सरिकोट दोलखा।
19: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: जनसचेतन बचतता ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको 33औं वार्षिक साधारण सभा हुने भएकाले आफूलाई पाएकपर्ने सेवा केन्द्र संकलन केन्द्रमा उपस्थित भइदिनु हुन सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा गतिविधिहरू सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा, आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा,
1: लिलामीबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने सम्बन्धमा, ऋण विश्लेषण प्रतिवेदन सम्बन्धमा,
0: संस्थागत प्रतिनिधिहरूको जानकारी सम्बन्धमा, एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा,
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनहा सम्बन्धमा, घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा,
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन एवं थप सम्बन्धमा, संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान सम्बन्धमा,
1: एकाइ साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा, एकाइ प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट सम्बन्धमा र कार्यसूचीमा थप प्रस्तावहरू सम्बन्धमा,
0: साधारण सभा हुने मिति समय र स्थान, मिति 2083 साल आश्विन 20 गते मंगलबार, कार्यक्रम हुने स्थान लहरमाने चोक बैतेश्वर 3 मिर्गे, सहभागी सदस्यहरू मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045315, नामदु संकलन केन्द्रको कार्यालय अगाडि नामदु, नामदु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045319, वडा कार्यालय बैतेश्वर 7 मार्बु, मार्बु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045317, वडा कार्यालय जिरी 9 चिपचिपे, जिरी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045323, जनसेवा मितेरी साकोसको पुरानो हल सामाकोशी 7 हावा, सामाकोशी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045328,
1: मिति 2083 साल आश्विन 22 गते बिहीबार, संस्थाको कार्यालय अगाडि मैना पोखरी, बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045308।
0: 2083 साल आश्विन 24 गते शनिबार, रोयल जडीबुटी ब्याङ्केट जडीबुटी काठमाडौँ, काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045309।
1: 2083 साल आश्विन 26 गते सोमबार, कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045313, कालिका माध्यमिक विद्यालय कालिङचोक 9 कटुवाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045320, कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बसपाक, बाखोर संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9841197769, सत्येश्वर माविको सामुदायिक हल मेलुङ 1 पौटी मेलुङ सेवा केन्द्र अन्तर्गत सबै, सम्पर्क मोबाइल नम्बर 9854045325, र शारदा मावि सैलुङ 8 भैंसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045331।
0: 2083 साल आश्विन 27 गते मंगलबार, प्रगतिशील मिलिजुली बाल विकास केन्द्र कालिचो गाउँपालिका 2 बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045332, निकोभूमि माध्यमिक विद्यालय कालिन्सो गाउँपालिका 2 बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045332, चक्रेश्वरी महादेव स्थान बिगु 5 साङ्बा बजार साङ्बा संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045316, सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045314, गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत जगत संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045334, वडा कार्यालय गौरीशंकर पाँच हाट घर इभिथान सुरी संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 97 37 39 55 85
1: र मिति 2083 साल आश्विन 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालय हल मैना पोखरी इकाई प्रतिनिधिहरू सम्पर्क नम्बर 049-411-004 र 049-411-005 समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म
0: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहित पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।
1: संस्थाको आफ्नो सदस्य पहिचान फारम केवाईएम भर्न बाँकी रहनुभएका शेष सदस्यहरूलाई सभामा उपस्थित गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजैबाट आफूलाई पाएको पर्ने संस्थाको विभिन्न कार्यालय मा एक प्रति फोटो नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नुहुन अनुरोध छ।
0: सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाको कार्यालयहरूमा

निर्णय अनुसार संस्थाको 27औं वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्य ज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्य ज्यूहरूलाई आफूलाई पाएको पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर 1 2083 साल असोज 24 गते, स्थान क्लासिकल दरबार ब्याङ्क्वेट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै, इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबीथान हाटघर, इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु, असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर, इकाई नम्बर 5 असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु, इकाई नम्बर 6 असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरी डाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार साहकोष परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधि मूलक समेत, समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा, व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा, इकाई र प्रतिनिधि मूलक निर्णय पुस्तिका प्रमाणित गर्ने, प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र विविध। साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेर सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौं। खड्क बहादुर खड्का सचिव, जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड,

0: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको प्रतिवेदन पारित सम्बन्धमा लेखा समितिको प्रतिवेदन पारित सम्बन्धमा आगामी आर्थिक वर्ष 2083-84 को बजेट नीति तथा कार्यक्रम पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने सम्बन्धमा विनियम संशोधन नयाँ नीति तथा कार्यविधि बनाउने तथा पुराना नीति तथा कार्यविधि संशोधन गरी लागू अनुमति प्रदान गर्ने सम्बन्धमा वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न 8 जना शीर्ष सदस्यको नाम अनुमोदन गर्ने सम्बन्धमा र विविध सम्बन्धमा साधारण सभा हुने मिति 2083 साल असोज 30 गते। स्थान पशुपति धर्मशाला मार्बु रिमाल गाउँ। समय बिहान ठिक 10 बजे। पुनश्च सदस्यहरूले पासबुक नभएको खण्डमा बचत गरेको रसिद अनिवार्य लिएर आउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बरहरू 9844-14-5863 र 9866-019-576। गोविन्द प्रसाद रिमाल, सचिव, खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड, बैटेश्वर गाउँपालिका 7, मार्बु, दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।

0: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
1: हो पनि किन दुखेको पक्छौ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौँ कि झै लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदैछ नि जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
0: मेरी आमै नि गीताश्री स्टोर यो त ढापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त त्यही पुरानो विश्वासिलो ठापा बजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला ठापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0949241542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007866।
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
3: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
5: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
3: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
5: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
3: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
5: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
3: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014, सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
5: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
1: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
0: सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
1: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
0: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि प्रोप्राइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865649926 र गेलसाङ शेर्पा 9816308307।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
4: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला मध्याह्नको 12 बजेको छ।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सर्सोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
4: विशाल श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञमा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्सङ्ग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री दिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन, मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्वत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्वत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 9852-45-779 9849-924-09 9844-39-94 9141-99-45 9844-46-56-50। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।

0: नीलकमल कृषि सहकारी संस्था लिमिटेड को साधारण सभा सम्बन्धी सूचना।
1: यस नीलकमल कृषि सहकारी संस्था लिमिटेड को भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083 असोज 27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेयर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
1: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिङ्चो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्राङ्गण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
0: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेष सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिङ्चो गाउँपालिका सुनखानी दोलखा।
2: कर्सेपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडको 13 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: यस संस्थाको मिति 2083 भदौ 10 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 13 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले यस संस्थाका सम्पूर्ण शेयर सदस्यहरूलाई उपस्थित भइदिनु हुनको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू
3: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षक प्रतिवेदनमा छलफल तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने सम्बन्धमा र विविध साधारण सभा हुने मिति समय र स्थान
2: मिति 2083 साल असोज 24 गते समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान सेतीदेवी मन्दिरको प्राङ्गण।
3: पुनश्च साधारण सभामा स्वयं उपस्थित हुने सदस्यलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। ऋणको भाका नागेका तथा साउन महिनाको बचत नभएका सदस्यलाई खाजा खर्च उपलब्ध गराइने छैन। बाल बचतकर्ताको खाजा खर्च खातामा नै जम्मा गरिनेछ। नयाँ सदस्य बन्नको लागि सोदिन विशेष छुट दिइनेछ। थप जानकारीको लागि अध्यक्ष धावा शेर्पा, सचिव श्री नामगेल शेर्पा, कोषाध्यक्ष दिलबहादुर बस्नेत र व्यवस्थापक ताराबहादुर बस्नेत, सर्सेपु साना किसान कृषि सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका, वडा नम्बर 3, झ्याकु, दोलखा।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ।
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: The Rising Star.
3: Rising Star?
2: Rising Star?
4: Yes, the Rising Star School.
2: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
4: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
2: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
4: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
5: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
6: शैक्षिक सत्र 2082 कालिङचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा 5 को वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सम्म सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084 लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
5: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष, सञ्चालक समिति, सम्पर्क मोबाइल नम्बर 9851234161, 9844321164, गणेश आले मगर अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, सम्पर्क मोबाइल नम्बर 9864002392, सञ्चालक समिति सदस्य गिरबहादुर तामाङ, राजु शर्मा प्रिन्सिपल, सम्पर्क मोबाइल नम्बर 9141853949, कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9161404888, विद्यालयको फोन नम्बर 0494101032, इमेल sharesarewotiengliss@gmail.com।
6: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
7: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
6: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
7: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
6: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914841402, भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट, दोलखा।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: अविनाश, तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो, चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844300282।
6: सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 10 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 माघपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिको साउन 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10 वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
6: साधारण सभाका कार्यक्रमहरू: अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र अन्य प्रस्तावहरू।
1: साधारण सभा हुने मिति, स्थान र समय: मिति 2083 साल असोज 29 गते, समय बिहान 10 बजे, स्थान सहकारी संस्थाको प्रांगण।
6: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844461188। अध्यक्ष धनबहादुर तामाङ, सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका वडा नम्बर 4 मगापौवा दोलखा।
0: सरस्वती इंग्लिश स्कूलको सूचना।
1: यस विद्यालयले विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै भाग्यशाली चिट्ठा कार्यक्रम र कालिङचोक, गौरीशंकर र बिगु गाउँपालिका विद्यालय स्तरीय कक्षा 12 नृत्य प्रतियोगिता सञ्चालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाइसकिएको छ। यदि सूचना प्राप्त नभए यसै सूचनालाई आधार माने विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकारहरूको एक समूह सहभागी गराइदिनु हुन अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति 2083 साल असोज 25 गते, समय बिहान ठिक 10 बजे, स्थान श्री सरस्वती इंग्लिश बोर्डिङ स्कूल, सिंगटी।
1: प्रथम पुरस्कार नगद 15,000, ट्रफी, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 10,000, ट्रफी, मेडल र प्रमाणपत्र।
0: तृतीय पुरस्कार नगद रू 7,000, ट्रफी, मेडल र प्रमाणपत्र।
7: सान्त्वना पुरस्कार नगद रु 4,000 साथमा प्रमाण पत्र।
1: उक्त कार्यक्रममा उपस्थित हुने मध्ये 3 जनालाई गोला प्रथाद्वारा आकर्षक उपहार प्रदान गरिनेछ। यस सम्बन्धी विस्तृत जानकारीको लागि विद्यालयको फेसबुक पेज हेर्नुहोला।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल असोज 11 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 आर्थिक तथा वार्षिक प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट सम्बन्धमा।
1: साधारण सभा हुने मिति 2083 साल असोज 29 गते, स्थान सिद्का माध्यमिक विद्यालय सुनखानी, समय बिहान 9 बजे। गोपाल पाण्डे अध्यक्ष, व्यवस्थापक जमुना बुढाथोकी, कोषाध्यक्ष कुमार बुढाथोकी, सचिव सूरज बुढाथोकी, श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङ्चो गाउँपालिका वडा नम्बर 7 सिद्का सुनखानी दोलखा।
0: श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपाको येबोमा रहेको जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरू, बाल बचतकर्ताहरू, ज्येष्ठ सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभामा हुने छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्ययोजना प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट प्रतिवेदन पारित सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा,
0: संस्थाको विनियम संशोधन तथा आन्तरिक कार्यविधिहरू पारित सम्बन्धमा, संचालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा,
1: निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा र विभित।
0: साधारण सभा हुने मिति, समय र स्थान, मिति 2083 साल असोज 24 गते शनिबार, स्थान काठमाडौँ, क्षेत्र हाल काठमाडौँमा बसोबास गर्ने सदस्यहरू, समय बिहान 10 बजेदेखि 2 बजेसम्म, असोज 27 गते मंगलबार, संस्थाको प्रांगण वैदेश्वर 4, 5, 8 र गौरी शंकर 1 र 2 का सबै, समय बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक तथा परिचय पत्र अनिवार्य रूपमा लिएर उपस्थित हुनुहोला। साथै आफ्नो बचत तथा ऋणको किस्ता साधारण सभा अगाडि नै नियमित गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछौ। बलबहादुर कार्की, सचिव, श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका वडा नम्बर 8 एबो दोलखा।
0: क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल साउन 14 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा इकाईगत रूपमा सञ्चालन गरिने भएकाले आफूलाई पाएक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन तथा 2083-84 प्रस्तावित बजेट सम्बन्धमा,
1: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा,
0: साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधिहरूको छनौट सम्बन्धमा, सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा र विभिन्न। मिति 2083 साल असोज 21 गते स्थान छिपीगाउँ चौतारे डाँडा रातमाटे डाँडा बसेरी थापा गाउँ गोलाई प्रतीक्षालय एबो समाज घर मार्बुटार गोलाई ताम्राकोशीका आधारभूत विद्यालय मलेपु टुनीबोटे डाँडा गैरी सम्पर्क कार्यालय चरीकोट र जडीबुटी बसपार काठमाडौँ क्षेत्र सम्बन्धित क्षेत्रका सदस्यहरू र काठमाडौँ बसोबास गर्ने सदस्यहरू समय बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म
1: र असो 24 गते क्षेत्रवती माध्यमिक विद्यालयको सभाहल पैतेश्वर 8 क्षेत्रपा साबिक क्षेत्रपा वडा नम्बर 2, 5, 6 र छुटेका सदस्यहरूका साथै इकाईगत रूपमा छनौट भएका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ बचत छुटेका र ऋणको भाका नागेका सदस्यहरूले 2083 साल असोज 15 गते भित्र नियमित गर्नुहुन अनुरोध गरिन्छ अन्यथा साधारण सभामा खाजा खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन उक्त दिन सदस्य बन्दा प्रवेश शुल्कमा 100% छुट गरिने भएकाले सदस्य बन्न बाँकी इच्छुक महानुभावहरूलाई सदस्य बन्नका लागि हार्दिक निमन्त्रणा गर्दछौं
1: रमेश कुमार श्रेष्ठ सचिव श्री क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपा दुलखा
2: ब्रुम ब्रुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान
3: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
4: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
5: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
4: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
6: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
5: हाम्रा सेवा तथा सुविधाहरू
7: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टिकुला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844008044 9848373107 र 9855005019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टिकुला चरीकोट दोलखा
1: हजुर बुबा नमस्कार
8: नमस्कार नानी नमस्कार
1: के छ खबर सन्चै हुनुहुन्छ
8: सन्चै छु नानी
1: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा
8: तीर्थ चाहिँ जाने भनेको नानी तर कुन तीर्थ जाने भनेको
1: जस्तै जगन्नाथ पुरी रामेश्वरम द्वारिकाहरू पर्छन्
8: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त
1: हजुर हुन्छ बा सुन्नुहोस् है त
9: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ्ग तथा तीनधाम यात्रा हुँदैछ प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम लुम्बिनी कपिलवस्तु सिजी सातसो धाम नवलपरासी देवघाट धाम चितवन पशुपतिनाथ काठमाडौँ भारततर्फ हरिहर क्षेत्र तर्पण पटना मातृ मोक्ष पिण्डदान पुन पुन मा श्रद्धा स्थल गयाजी विष्णुपद दर्शन बैतरणी नदी स्नान तर्पण वैद्यनाथ धाम शिवसागर पञ्च स्नान गंगा सागर तथा कपिल मुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन जगन्नाथपुरी साक्षी गोपाल दर्शन सागर स्नान मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी श्री रंगम कावेरी, रामेश्वरम दर्शन, वैस्कुंड स्नान, कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मंदिर दर्शन, भीमा शंकर, श्री अम्बकेश्वर, श्रीडी साई बाबा, ग्रीष्मेश्वर दर्शन, नर्मदा नदी स्नान, ओमकारेश्वर, ममलेश्वर, उज्जैन महाकालेश्वर दर्शन, चोटिला चामुंडा भगवती, द्वारिका पुरी द्वारिकाधीश दर्शन, गोमती गंगा स्नान तथा पिण्डदान, नागेश्वर गोपी तलाव भेट द्वारका, बिन्दु सरोवर, मातृ गया पिण्डदान, पुष्कर क्षेत्र ब्रह्म मंदिर ब्रह्म सरोवर, अम्बा देवी दर्शन, वृन्दावन मथुरा गोकुल रमन रेती, काशी विश्वनाथ तथा मणिकर्णिका स्नान पिण्डदान, चौरासी घाट दर्शन, प्रयागराज अन्तिम गंगा स्नान, श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी नेपाल प्रवेश। खाना बस्न अटो रिक्सा डुंगा सहित सम्पूर्ण लागत 1,20,000 लाग्नेछ। समय अवधि 42 दिन रहनेछ। प्रस्थान मिति 2083 साल माघ 5 गते। थप जानकारीको लागि सम्पर्क विष्णु अधिकारी, सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलखा।
10: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला दिउँसोको 1 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: विजयदशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा आयोजित बिगु गौरीशंकर र कालिङचोक गाउँपालिका भित्रका अन्तरवडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने बारे सूचना।
2: विजया दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी बिगु गाउँपालिका वडा नम्बर 2 ओराङको प्रकाश गुरूङको आर्थिक सहयोगमा सञ्चालन हुन गइरहेको बिगु गौरीशंकर र कालिङचोक गाउँपालिका अन्तरवडा स्तरीय पुरूष भलिबल प्रतियोगिता बिगु गौरीशंकर र कालिङचोक गाउँपालिकाको सम्बन्धित वडाबाट हुने भएको जानकारी गराइन्छ।
1: मिति 2083 साल असोज 24 गतेदेखि 27 गतेसम्म स्थान बिगु गाउँपालिका 4 सिंगटी बजार खोली खिमचौर। मापदण्डहरू एक टीममा 12 जना खेलाड़ी 1 जना प्रशिक्षक र 1 जना व्यवस्थापक गरी 14 जना हुनुपर्नेछ। खेलाड़ीहरू सम्बन्धित वडाको बासिन्दा हुनुपर्नेछ र एउटा वडाबाट 2 वटासम्म टीम सहभागी हुन सक्नेछ। खेलाड़ीहरू अनिवार्य खेल पोसाकमा हुनुपर्ने र खेल पोसाकमा भलिबल नियम अनुसार नम्बर अनिवार्य हुनुपर्नेछ। खेलाड़ीहरूको खाना खाजा र आवास र यातायातको व्यवस्था सम्बन्धित खेलाड़ी स्वयंले गर्नुपर्नेछ। सम्पूर्ण खेलहरू सेट 3 मा खेलाइनेछ। साधारण प्राथमिक उपचार बाहेक खेलको समय अवधिमा खेलाड़ीहरूलाई लागेको चोटपटकको उपचारको व्यवस्था सम्बन्धित वडाले गर्नुपर्नेछ।
2: टीम दर्ता अन्तिम मिति 2083 साल असोज 22 गतेसम्म। खेल लिकम नकआउट अनुसार खेलाइनेछ। टीम दर्ता शुल्क ₹5,000 लाग्नेछ। पेश गर्नुपर्ने कागजातहरू नागरिकता जन्म दर्ता ओडाको सिफारिश पत्र र फोटोकपी सहित प्रमाण पत्र फारम उपलब्ध हुनुपर्नेछ। बसाई सराई गरेका खेलाड़ीहरूले बसाई सराईको दर्ता कागजात पेश गरी खेल्न पाउनेछन्। खेल तालिका प्रकाशन मिति 2083 साल असोज 23 गते। खेल आफ्नो तालिका अनुसार खेलाइनेछ। उक्त समयमा खेलाड़ीहरू उपस्थित नभएमा 5 मिनट मात्र कुरिनेछ।
1: पुरस्कारहरू प्रथम पुरस्कार नगद रू 55,000, द्वितीय पुरस्कार नगद रू 40,000, तृतीय पुरस्कार नगद रू 25,000, सान्त्वना पुरस्कार नगद रू 10,000, ट्रफी मेडल र प्रमाण पत्र। खेलाड़ीहरूलाई सम्मानित गरिनेछ। उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट खेलाड़ी।
2: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9844239595, 9855106038। रामशरण ठकुरी सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी बिगु गाउँपालिका कमिटी दुलोखा।
1: भीमेश्वर नगरपालिकाको सूचना।
2: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म, कृषक समूह, कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
1: आवश्यक कागजातहरू माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जगधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म, कृषक समूह, कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि। यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077, 9944000628, 9161942909 र 9161779930 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विष्णु प्रसाद सुवेदी, प्रमुख प्रशासकीय अधिकृत, भीमेश्वर नगरपालिकाको कार्यालय चरीकोट दोलखा।
3: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
4: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन,
2: कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके ठिकै भएको छैन।
3: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
2: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
3: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: भूमे मंदिर को दर्शन गरौं पुण्य कमाऊ। दोलाखाको कालिंचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरीभुइँको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906066। भूमे मन्दिर कालिंचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरीभुइँको बीचमा। पञ्चकुमारी मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दुलखाको कालिंचो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भारा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार कालिंचो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी डुबाटे पार्टी दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: Voice of Digital, entertaining the nation.

0: आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिम्चो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शीर्ष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बन्सरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्दरवती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्दरवती गाविसका सदस्यहरू। असोज 24 गते कालिम्चो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्ह 4 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेड कालिम्चो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा। सनातन हिन्दू धर्म संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि चेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड़ विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विशेष धार्मिक सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण
2: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते, समय बिहान ठिक 10 बजे, स्थान कालिम्चो गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भीरामणि सेतीदेवी मन्दिरको प्राङ्गण।
1: कार्यक्रमहरू विशेष धार्मिक टोलीद्वारा भजन कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू।
2: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनुका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौं।
1: कार्यक्रम संयोजक कुमार थापा, सम्पर्क मोबाइल नम्बर 9844426678, सह संयोजक रूपिन बस्ने, सम्पर्क मोबाइल नम्बर 9763349216, अध्यक्ष शिव बहादुर थापा, सम्पर्क मोबाइल नम्बर 9863364063, भीरामणि सेतीदेवी मन्दिर संरक्षण समिति, कालिङचोक गाउँपालिका वडा नम्बर 4 दुलखा।
2: हार्दिक निमन्त्रणा।
3: दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती निवासी राजकुमार लामाको यही मिति 2083 भदौ 10 गते रसुवाबाडीमा परि बेपत्ता हुनु भएको 44 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घेव कार्यक्रम साङ्गे होव मेगु सिंखाम ध्येव चेनमा पुगोस् भनी र फब छेरिसीले शक्ति दियोस् गुरूपदमा सम्भवले सहयोग गरोस् भनी गरिने घेव कार्यक्रम जिल्ला लामा संघ साथै भिना पनौटाजी छेलिङ गुम्बाको लामा गुरूहरू र भिना पनौ बुद्ध गुम्बाका लामा गुरूहरू र सुस्पा फुलाउने गुम्बाको आनी खेम्बो सेराप र सातौं अन्य गुम्बाहरू गरी सातौं घ्याङको लामा गुरूहरूको बहोलीबाट घेव सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानी आफन्तजन भाइ बन्धु इष्ट मित्र कुलकुटुम्ब उपस्थित भई मानी मलाम र छोक प्रसाद ग्रहण गरिदिनु हार्दिक आमन्त्रणा गर्दछौ।
2: श्रीमती सीता लामा, बुबा पेमदुर्जी लामा बोमजान, आमा ढोलमो तामाङ, भाइ श्यामकुमार लामा बोमजान, बुहारी संगीता लामा, छोरा रमेश लामा बोमजान, छोरी रबिना लामा बोमजान, बहिनी मधु लामा बोमजान, ज्वाई सुशान्त लामा, बहिनी शर्मिला तामाङ, ज्वाई घ्यामजो गोले, बहिनी रीता लामा, सीतादेवी लामा, ज्वाई प्रवीण पाखरिन, भतिज सिर्जन तामाङ, आफन्तहरू विजय बोमजान, लाक्पा बोमजान, रविन बोमजान, सुभाष बोमजान, सुबिन बोमजान, अनिल बोमजान, लालबहादुर बोमजान, भक्तबहादुर बोमजान, धन बोमजान, जेठी ठुलियामा आनीहरू साङमाला तामाङ, निर्मा ढोल्मो तामाङ, लालमाया तामाङ, कान्छी आनी, माइ

0: हार्दिक निमंत्रण।
1: दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे निवासी सूर्यमाया तामाङ खुङबाको यही मिति 2083 असोज 5 गते 66 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्माहत भएको छौं। यस दुखद घडीमा दिपंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने 21 पुण्यतिथिको घेवा त्रिरत्न कुञ्जो सुमलाई प्रार्थना गर्दै सङ्गे होबा मेगु सिंघाममा पुगोस् र चेरिसीले सहयोग गरोस् र गुरूपद्म सम्बले शक्ति दियोस् भनी गरिने घेवा लामा गुरूहरूको बहुलीबाट घेवा सम्पन्न हुने हुँदा सम्पूर्ण मित्रहरूलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन इष्टमित्र कुल कुटुम्ब भाइ बन्धु नातादार सम्पूर्ण उपस्थित भई मानी मोलाम र छोक प्रसाद ग्रहण गर्नको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: श्रीमान लक्ष्मण तामाङ छुङबा, जेठानी बिममाया तामाङ, छोरा बुहारीहरू बुद्धिमान तामाङ, रत्न तामाङ, यमबहादुर तामाङ, धर्मेन्द्र तामाङ, धनलक्ष्मी तामाङ, आशा तामाङ, विनिता तामाङ, छोरी ज्वाइँहरू सुकुमाया तामाङ, मानबहादुर गुरुङ, अनुपा तामाङ, नारायण तामाङ, लक्ष्मी तामाङ, श्रीमाया तामाङ, चन्द्रकुमार स्यान्तन, निर्माया तामाङ, विश्व तामाङ, नाता नातिनाहरू अस्मिता गुरुङ, रेस्मिता गुरुङ, सौरात गुरुङ, रवि तामाङ, नुर्बु तामाङ लगायत सम्पूर्ण थुङबा परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा। घेवा हुने मिति 2083 साल असोज 24 गते शुरू भई 25 गते सम्पन्न। घेवा हुने स्थान आफ्नै निजी निवास गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा। थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848 84 76 60। बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला लाग्ने सम्बन्धी सूचना।
3: दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 5 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला सञ्चालन हुन गइरहेकाले यो सूचना प्रसारण भएको मितिले 7 दिन अर्थात असोज 23 गते भित्र भीमेश्वर नगरपालिकाको मापदण्ड 2083 बमोजिम वडा नम्बर 5 वडा कार्यालय माटीमा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ। साथै उत्कृष्ट खसी तथा बोका पालक कृषकहरूलाई पुरस्कृत समेत गरिनेछ। साथै उक्त दिन पशुहरूको निशुल्क जाँच समेत गरिने जानकारी गराइन्छ।
2: कार्यक्रम हुने मिति 2083 साल असोज 28 गते। स्थान बुढा भीमसेन खेल मैदान। समय बिहान ठिक 10 बजे। सहभागी हुने किसानहरूलाई खाजा भत्ताको व्यवस्था रहेको र बिक्री भएका खसी तथा बोकाका प्रति केजी प्रोत्साहन रकम समेत रहेको जानकारी गर्दछौ।
3: वासु श्रेष्ठ अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 5 को कार्यालय माटी दोलखा। सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन हुने सम्बन्धी भीमेश्वर नगरपालिकाको सूचना। भीमेश्वर नगरपालिका क्षेत्रमा घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नको लागि यही मिति 2083 साल असोज 15 गतेदेखि 18 गतेसम्म भीमेश्वर नगरपालिकाको कार्यालयमा कुकुरहरूको बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने जानकारी गराइन्छ। उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको पोथी कुकुरलाई वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक नगरवासीहरूले वन्ध्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्ने साथै वन्ध्याकरण हुने दिन बिहान 8 बजे भित्र वन्ध्याकरण स्थानमा ल्याइदिनुहुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनुहुन अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि नगर कार्यपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलखा। मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
0: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
3: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
3: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलखा।
4: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
4: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
5: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
4: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
5: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
5: त्यसैले आजैबाट सचेत बनौं, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
4: कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
7: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला दिउँसोको 2 बजेको छ।

0: रेडियो सैलून सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज
1: कति बनाए पनि हुँदैन के भएको होला यो कति बिग्रेको हो
2: होइन साइला दाई के बिग्रियो खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त
1: हेर न भाइ यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको बनाइने ठाउँ नि कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
2: किन थाहा नहुनु नि साइला दाई चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
1: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
3: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
2: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9866667068 र 9855109677 बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार
4: ए बुढी मलाई धामीकोमा लैजा भन्या
5: अब के गर्छ धामीकोमा नि धामीकोमा होइन अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई
4: त्यहाँ चाहिँ के हुन्छ नि
5: त्यहाँ के हुँदैन नपत्याए सुन त
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
7: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीच बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577079
4: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
2: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844492992
9: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
2: होइन ए बहिनी यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ
5: हेर्नु न दाई मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि
2: लौ बहिनी यति कुराको लागि भौतारिनु पर्दैन नि हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि
5: ए हो र दाई उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले
2: हजुर यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल ब्लाउज लेहेङ्गा चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ
5: प्रोपाइटर सबिना फुयाल थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426 9860293426
2: क्लासिक लेडिज टेलर्स चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि
10: हार्दिक मंगलमय शुभकामना नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदी बहिनी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनु भएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु यही भदौ 10 गते रसुवामा गएको बाढ़ यही पहिरो प्रभावितलाई आफूले सकेको सहयोग गर्नुहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु। जगत बहादुर खत्री पूर्व गाउँ पञ्चायत सदस्य एवं समाजसेवी भीमेश्वर नगरपालिका वडा नम्बर 9 सुर्के दुलखा।
11: हार्दिक मंगलमय शुभकामना। विजय दशमी दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा श्री सरस्वती इंग्लिश स्कूल सिंगटी सम्पूर्ण अभिभावक विद्यार्थी तथा देश विदेशमा रहनुभएका शुभचिन्तकहरूमा सुख समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। राजु शर्मा प्रिन्सिपल, कुबेर बुढाथोकी भाइस प्रिन्सिपल, सरस्वती इंग्लिश स्कूल सिंगटी दोलखा।
12: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
13: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
12: डेंगू रोगको रोकथामका उपायहरू:
13: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
12: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
13: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
12: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
13: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
14: जनस्वास्थ्य कार्यालय दुलखा।
15: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
16: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
17: हाम्रा सेवाहरू:
15: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
17: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
16: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
17: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
15: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
17: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
15: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
16: एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति, समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियोर सदस्य महानुभावजीहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाई एक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते काठमाडौँ सेवा केन्द्र काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा 2083 आश्विन 20 गते मंगलबार प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान सेवा केन्द्रको प्राङ्गण र एकाई तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान सेवा केन्द्रको प्राङ्गण निर्णय प्रमाणित सभा 2083 असोज 24 गते सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र स्थान मुख्य कार्यालयको सभाहल साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ अन्यथा साधारण सभामा उपस्थित गराइने छैन साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ केशव कुमार कार्की सचिव एकीकृत फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड जिरी 5 दोलख

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ। सुखी र निरोगी हौं।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
4: पारे पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरी सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकुटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टेल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
6: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज़।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ। स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूको लागि खानेर बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण

0: हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
0: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटो कपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
0: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपराह्न 4 बजेसम्म, स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014, सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मतदान अझै शुरू भएन। एमालेको सक्रिय राजनीतिमा पूर्व राष्ट्रपति भण्डारीको औपचारिक पुनरागमन। ऋण तिर्नको लागि अर्को ऋण लिँदै सरकार, चालू खर्चमा मितव्ययी बन्न र राजस्वको दायरा बढ़ाउन वित्त आयोगको सुझाव। एलिनोको प्रभावकै बीच नेपालमा मनसून अवधिमा औसत सरह वर्षा, हिउँ सुक्खा हुने जोखिम। यस वर्षको नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, राष्ट्रपतिमा दोस्रो कार्यकाल शुरू गरे यता 8 युद्ध अन्त्य गराएको दावी। र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको मतदान अझै शुरू भएको छैन। बिहान 10 बजेदेखि शुरू गर्ने तय भएकोमा तयारी नपुगेको भन्दै दिउँसो 1 बजेका लागि सारिएको थियो। त्यस्तै अर्को सूचना निकालेर दिउँसो 2:30 बजेका लागि सारेको मतदान अझै शुरू नभएको हो। निर्वाचन समितिले मतपत्र सबै आइ नपुगेकाले मतदान रोकिएको जनाएको छ। अहिले उम्मेद्वार र कार्यकर्ताहरू धमाधम भोटमा आइरहेका छन्। महाधिवेशनमा सहभागी 7,255 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेद्वारको अन्तिम नामावली निर्वाचन समितिले हिजो बेलुका नै सार्वजनिक गरिसकेको छ। 15 महाधिवेशन अन्तर्गत पदाधिकारीहरूमा उम्मेद्वारी दिएका 4 जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। सभापतिका उम्मेद्वार किशोर सिंह राठौड़ले आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। यस्तै खुल्लातर्फका उपसभापतिका उम्मेद्वारहरू डाक्टर महेन्द्र रिजाल र देवराज चालिसेले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको छ। यस्तै सहमहामन्त्रीमा दलित क्लस्टरतर्फ उम्मेद्वारी दिएकी लक्ष्मी परियारले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको छ। मतदान अघि नै 3 जना उम्मेद्वार भने निर्विरोध निर्वाचित भइसकेका छन्। निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपसभापतिमा पुष्पा भूषाल र काठमाडौँ उपत्यका महिला सदस्यतर्फ प्राध्यापक डाक्टर अमिता प्रधान साक्य निर्विरोध निर्वाचित हुनु भएको हो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएको छ। ललितपुरको च्यासलमा रहेको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीको वरिष्ठ नेता पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहनुभएकी भण्डारीको कार्यकाल सकिएपछि उहाँको राजनीतिक पुनरागमनलाई चासोका साथ हेरिएको थियो। यस शपथसँगै उहाँ 11 वर्षपछि पुनः एमालेको सक्रिय राजनीति फर्कनु भएको छ। शपथ ग्रहण लगतै पार्टी कार्यालय च्यासलमा एमाले स्थायी कमिटी बैठक शुरू भएको छ। वरिष्ठ नेताको हैसियतले पूर्व राष्ट्रपति भण्डारी पनि पहिलो पटक बैठकमा सहभागी हुनुभएको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको यस बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, सरकारको कार्य सम्पादन, पार्टीको आन्तरिक रणनीति र प्रतिपक्षी दलका रूपमा एमालेद्वारा उठाउनुपर्ने एजेण्डाका बारेमा छलफल भइरहेको छ। बैठकको निर्णय सहित पार्टीले आफ्ना धारणा औपचारिक रूपमा शीघ्र सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले पुरानो ऋण तिर्नकै लागि फेरि नयाँ ऋण लिने क्रम बढ़दै गएको पाइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 प्रतिवेदनले सरकारले आन्तरिक ऋण बढ़ाउँदै लगे पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको सामा तथा ब्याज भुक्तानीमै खर्च भइरहेको देखाएको हो। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2078-79 तुलनामा 2082-83 आन्तरिक ऋण 45% बढ़ेको छ। यसरी परिचालन भएको ऋण नयाँ विकास निर्माण र पूँजी निर्माणमा भन्दा पुरानो दायित्व चुकाउनमै सकिने गरेकाले अर्थतन्त्र विस्तारमा अपेक्षित योगदान पुग्न सकेको छैन। आर्थिक वर्ष 2077-78 कुल गृहस्थ उत्पादन जीडीपीको 40.72% रहेको सार्वजनिक ऋण 2081-82 आइपुग्दा बढ़ेर 43.79% पुगेको छ। चालू खर्च निरन्तर बढ़िरहे पनि त्यही अनुपातमा राजस्व संकलन नसक्दा सरकारको नियमित खर्च धान्न समेत ऋणको भर पर्नुपर्ने अवस्था आएको आयोगले जनाएको छ। आयोगले चालू खर्चमा मितव्ययिता अपनाउन, राजस्वको दायरा बढ़ाउन र ऋण परिचालन गर्दा आर्थिक गतिविधि बढ़ने सुनिश्चित गर्न सरकारलाई सुझाव दिएको छ। प्रशान्त महासागरमा विकसित एलनिनो प्रणालीका कारण यो वर्षको मनसूनमा औसतभन्दा कम वर्षा हुने अनुमान रहे पनि औसत सरह वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले मनसून शुरू हुन अघि यस वर्ष औसतभन्दा कम वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो। तर विभागको पछिल्लो विवरण अनुसार मनसून प्रवेश गरेको जुन 19 तारीखदेखि अहिलेसम्म झण्डै 95% वर्षा भइसकेको छ। सामान्यतया नेपालमा मनसूनभरिमा 1,500 मिलिमिटर पानी पर्ने गरेकोमा यसपटक 1,326 मिलिमिटर वर्षा रेकर्ड भएको छ। अहिले केही केही भूभागमा मनसून बाँकी रहेकाले वर्षा थपिन सक्छ। त्रिवी जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक मदन सिग्देलका अनुसार एल निनोको प्रभाव दक्षिण एसियासम्म आइपुग्न समय लागेकाले मनसूनको समयमा यसको असर नेपालमा सोचे जस्तो नदेखिएको हो। अब हिउँदी वर्षामा भने एल निनोका कारण वर्षा कम हुन सक्ने सह प्राध्यापक सिग्देलले बताउनुभयो। नोभेम्बरमा उत्कर्षमा पुग्ने अनुमान रहेको एल निनो प्रणालीका कारण आउँदो हिउँदमा नेपालमा हिउँदी वर्षा कम हुन सक्ने जोखिम छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556 94 33 4 93 555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रंगिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स, घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बीमा काछन् फाइदै फाइदा। बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड, रामसाहापथ काठमाडौं, साबिकको राष्ट्रीय बीमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। हुम्लाको सीमावर्ती क्षेत्रमा जडीबुटी संकलनका क्रममा हिम पहिरोमा परिबेपत्ता भएका मुगुका दुईजनाको शव फेला परेको छ। मुगुङ कर्मारोङ गाउँपालिका नौका अंग बहादुर रोकाया र ललित जंग बडुवालको शव संयुक्त सुरक्षा टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी रविराज थपलियाले जानकारी दिनुभयो। जडीबुटी संकलनका लागि गएको 13 जनाको टोलीमध्ये उहाँ दुवैजना यही असोज 2 गतदेखि सम्पर्कविहीन हुनुभएको थियो। नेपाली सेनाको नेतृत्वमा परिचालन गरिएको संयुक्त सुरक्षा टोलीले खोजीका क्रममा रोकाएको शव यसअघि असो 17 गते र बडुवालको शव हिजो लिमी पाटन तथा सानो मिमी क्षेत्रमा फेला पारेको हो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 2026 नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दावी गर्नुभएको छ। आफूले दोस्रो कार्यकाल शुरू गरे यता 8 युद्ध अन्त्य गराएको जिकिर गर्दै उहाँले नोबेल शान्ति पुरस्कार दावी गर्नुभएको हो। ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि वा नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दावी गर्नुभयो। ट्रम्पले नोबेल समितिले आफू जस्ता व्यक्तिलाई पुरस्कार नदिने प्रतिष्ठा बनाएको टिप्पणी गर्दै आफूलाई पुरस्कार नदिए पनि त्यसले आफूले गरेका कामको महत्व कम नहुने बताउनुभयो। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा पोप लियो अन्तर्राष्ट्रिय फौजदारी अदालत र प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक लगायतका नाम चर्चामा छन्। 2026 नोबेल पुरस्कार विजेताको घोषणा भोलि हुँदैछ। अब खेल खबर। आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिएको हो। अमेरिकामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा नामिबिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरियता सुधार भएको हो। नामिबियाको स्थान तल झर्दै 17 स्थानमा छ। नेपालले गएको सेप्टेम्बरमा एसीसी प्रिमियर कपको उपाधि जिते यता एक दिवसीय क्रिकेट खेलेको छैन। अब नेपालले लीग टू श्रृंखला अन्तर्गत आइतबार क्यानाडासँग खेल्नेछ। यो श्रृंखलामा घरेलु टोली ओमान, नेपाल र क्यानाडा सहभागी छन्। एक दिवसीय वरियतामा भारत शीर्ष, न्यूजील्याण्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अस्ट्रेलिया चौथो र पाकिस्तान 5 स्थानमा छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा यसमाका मुख्य खबर फेरि एकपटक। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको मतदान अझै शुरू भएन। एमालेको सक्रिय राजनीतिमा पूर्व राष्ट्रपति भण्डारीको औपचारिक पुनरागमन। ऋण तिर्नको लागि अर्को ऋण दिँदै सरकार, चालू खर्चमा मितव्ययी बन्न र राजस्वको दायरा बढ़ाउन वित्त आयोगको सुझाव। एलनिनोको प्रभावकै बीच नेपालमा मनसून अवधिमा औसत सरह वर्षा, हिउँ सुक्खा हुने जोखिम। यस वर्षको नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, राष्ट्रपतिमा दोस्रो कार्यकाल शुरू गरे यता 8 युद्ध अन्त्य गराएको दावी। र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
4: ड्राइवर माइलो मोटर चलाउँदै
5: ए माइला गुरुजी।
6: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
5: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
6: चुप।
7: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्, सवारी चालक शिव विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
8: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
9: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
10: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768 72 77 77, 98 44 13 110 98 44 65 466 98 18 37 15 33
11: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊं।
12: हैन, कहाँबाट ल्याउने होला? पहिला त यही थियो।
13: हैन, के एकले गुनगुन गरिराको?
12: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौं भनेर सोचेको।
13: अनि के भो त, लगेर पाले भइगयो नि?
12: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म। अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
13: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार बालु खोलामा सरेको छ नि।
11: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
13: सम्पर्कको लागि 98 44 46 69 08 98 44 46 69 08
11: दुर्गा एन्ड राजेश दाना तल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
14: अविनाश, तिमी किन निराश छौ त?
15: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
14: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
15: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98 44 059 929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98 44 30 02 82।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र थारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648062 9844648062।

0: विशाल श्रीमद भागवत महापुराण ज्ञान माहिक्य सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री डिल्लीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्वत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्वत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 98 5 12 45 779, 98 49 924 09, 98 44 39 94 13, 98 41 96 89 45, 98 44 46 56 50। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नीलकमल कृषि सहकारी संस्था लिमिटेड को साधारण सभा सम्बन्धी सूचना।
1: यस नीलकमल कृषि सहकारी संस्था लिमिटेड को भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083-27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेयर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
1: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिङ्चो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्राङ्गण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
0: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेयर सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिङ्चो गाउँपालिका सुनखानी दोलखा।
2: साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 23 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 15 वार्षिक साधारण सभा आयोजना गरिने भएको हुँदा सम्पूर्ण शेयर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 25 गते आइतबार घट स्थापनाको दिन समय बिहान ठिक 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माध्यमिक विद्यालयको हल चरीकोट। साधारण सभामा छलफल हुने विषयहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन तथा थप सम्बन्धमा संचालक समितिको निर्णय अनुमोदन सम्बन्धमा निर्णय पुस्तिका प्रमाणीकरणको लागि प्रतिनिधि चयन सम्बन्धमा र विभित साधारण सभामा उपस्थित हुने शेयर सदस्यले अनिवार्य रूपमा संस्थाबाट जारी गरिएको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेयर सदस्यको लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नको लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ र सोही दिन सदस्य बन्नको लागि रु 330 रूपियाँ मात्र भएको व्यवहार जानकारी गराइन्छ। अप्सरा चौलगाई अध्यक्ष, परोपकार महिला बचत तथा ऋण सहकारी संस्था सरिकोट दोलखा।
3: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: सरिकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
3: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
3: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
3: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
4: The Rising Star.
5: Rising Star?
4: Rising Star?
6: Yes, the Rising Star School.
7: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
6: तीन दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
7: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
6: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल सरीकोट दोलखा।
2: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
1: शैक्षिक सत्र 2082 कालिङचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा पाँचको वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084 लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
2: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष सञ्चालक समिति सम्पर्क मोबाइल नम्बर 9851234361 9844321164 गणेश आले मगर अध्यक्ष विद्यालय व्यवस्थापन समिति सम्पर्क मोबाइल नम्बर 9864002392 सञ्चालक समिति सदस्य गिरबहादुर तामाङ राजु शर्मा प्रिन्सिपल सम्पर्क मोबाइल नम्बर 9841885399 कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888 विद्यालयको फोन नम्बर 0949410132 इमेल sharewotiengliss@gmail.com
8: सर्सेपु साना किसान कृषि सहकारी संस्था लिमिटेडको 13 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
6: यस संस्थाको मिति 2083 भदौ 10 बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 13 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले यस संस्थाका सम्पूर्ण स्थिर सदस्यहरूलाई उपस्थित भइदिनु हुनको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
8: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू
6: आर्थिक वर्ष 2082-83 सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षक प्रतिवेदनमा छलफल तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने सम्बन्धमा र विविध साधारण सभा हुने मिति समय र स्थान
8: मिति 2083 साल असोज 24 गते समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान सेतीदेवी मन्दिरको प्राङ्गण
6: पुनश्च साधारण सभामा स्वयं उपस्थित हुने सदस्यलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। ऋणको भाका नागेका तथा साउन महिनाको बचत नभएका सदस्यलाई खाजा खर्च उपलब्ध गराइने छैन। बाल बचतकर्ताको खाजा खर्च खातामा नै जम्मा गरिनेछ। नयाँ सदस्य बन्नको लागि सोदिन विशेष छुट दिइनेछ। थप जानकारीको लागि अध्यक्ष धावा शेर्पा, सचिव श्री नामगेल शेर्पा, कोषाध्यक्ष दिलबहादुर बस्नेत र व्यवस्थापक ताराबहादुर बस्नेत, सर्सेपु साना किसान कृषि सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका, उडा नम्बर 3, झ्याकु, दोलखा।
8: यो रेडियो सैलुङको समय सूचक हो।
9: अहिले अपराह्नको 4 बजेको छ।

0: अपराह्न 4 बजेको दुलखा र दुलखा आसपासका स्थानीय खबरहरूको संगालु सैलुङ सेरोफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखाको जिर नगरपालिकामा प्यान भ्याट दर्ता तथा कर चुक्त सेवा शुरू। नेपाली कम्युनिष्ट पार्टी नेकपा सैलुङ गाउँपालिका कमिटिका अध्यक्षमा आर्टेस मुक्त निर्वाचित लगायतका स्थानीय प्रसंग सहित नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनको लागि अझै मतदानमा ढिलाई जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनको लागि हुने मतदानमा ढिलाइ भएको छ। मतपत्र तयार गर्न ढिलाइ भएका कारण बिहिबार दिउँसो 2:30 बजेदेखि शुरू हुने भनिएको मतदान 2:45 बजेसम्म पनि शुरू हुन नसकेको हो। निर्वाचन समितिका अनुसार महाधिवेशनमा सहभागी 7,255 प्रतिनिधिले नयाँ केन्द्रीय कार्य समिति चयनको लागि मतदान गर्नुहुनेछ। तर धेरै क्लस्टरको मतपत्र तयार नै नसकेकाले मतदान कति बेलादेखि शुरू हुन्छ भन्ने भन्न सकिने अवस्था नरहेको निर्वाचन समितिका एक सदस्यले बताउनुभयो। निर्वाचन समितिले पदाधिकारीको उम्मेद्वारसँग छलफल गरेपछि 2:30 बजेदेखि मतदान शुरू गर्ने तय गरेको थियो। सरकारी कार्यालयहरूले खपत गरेको विद्युत महसुल अब डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने भएको छ। महालेखा नियन्त्रक कार्यालयको एकीकृत सार्वजनिक वित्त व्यवस्थापन सेवा र नेपाल विद्युत प्राधिकरणको संस्थागत ग्राहक भुक्तानी प्रणालीबीच अन्तर आबद्धता गरिएपछि सरकारी कार्यालयको विद्युत महसुलको भुक्तानी विद्युतीय माध्यमबाट हुने भएको हो। नेपाल विद्युत प्राधिकरण र महालेखा नियन्त्रक कार्यालय बीच सरकारी निकायले उपभोग गरेको विद्युत महसुल विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रणाली कार्यान्वयनमा ल्याउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेकपा एमालेका वरिष्ठ नेताको जिम्मेवारी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति भण्डारीले पाउनु भएको छ। पार्टीको स्थायी कमिटिको बैठकको क्रममा बिहिबार अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। यस शपथसँगै पूर्व राष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ। भण्डारी यसअघि राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग हुनु भएको थियो। उहाँको कार्यकाल सकिएपछि राजनीतिको विरतामा आगामी भूमिकाका बारे चर्चा हुँदै आएको थियो। अन्तत एमालेको उच्च तहमा उहाँको जिम्मेवारी तोकिएसँगै पार्टीभित्रको शक्ति समीकरणमा समेत यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ। गत भदौ 10 गते भोटे कोशी नदी प्रणालीमा आएको बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ र चितवन जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिको एकीकृत प्रारम्भिक प्रतिवेदन बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा समक्ष पेश गरिएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानून सहकारी मन्त्रालयका प्रदेश सचिव महेश भट्टराईले 15 वटा विषयगत क्षेत्रका विवरणलाई एकीकृत गरी तयार पारेको प्रतिवेदन बिहिबार मुख्यमन्त्री थापालाई हस्तान्तरण गर्नुभएको हो। प्रतिवेदनमा बाढ़ीले रसुवा नुवाकोट र धादिङमा विनाश निम्त्याएको र चितवनका तटीय क्षेत्रमा समेत प्रभाव परेको उल्लेख गरिएको छ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमा रहेको बताउनु भएको छ। मुद्दाबारे कार्यक्रममा बोल्नुहुँदै उहाँले हामी आगामी निर्वाचनको तयारीमा छौं, त्यसो त आयोग सधैं निर्वाचनको तयारीमा नै रहन्छ। निर्वाचनको मिति सरकारले तोक्ने हो। त्यसरी तोकिएको मितिमा निष्पक्ष एवं विवादरहित ढंगबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आयोगको हो, त्यसमा हामी प्रतिबद्ध छौं। उहाँले भन्नुभयो स्थानीय तहको आगामी निर्वाचन फागुनमा नै गर्ने गरी सरकार अघि बढ़ेको भन्ने समाचार आएको छ नि भन्ने प्रश्नमा उहाँको भनाई थियो। मितिका बारेमा अहिले नै आयोगले भन्ने कुरा भएन। हाम्रो संवैधानिक प्रावधान अनुसार आयोग समेतको परामर्शमा सरकारले मिति घोषणा गर्ने हो। अब स्थानीय प्रसंगहरू दोलखाको जिल्ला नगरपालिकामा प्यान भ्याट दर्ता तथा कर चुक्त सेवा शुरू भएको छ। नगरपालिकाले असोज 21 गतेदेखि प्यान तथा भ्याट दर्ता अन्तर शुल्क र कर चुक्त सम्बन्धी सेवा कार्यालयबाट उपलब्ध गराउन थालेको नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेलले जानकारी दिनुभयो। नगरपालिकाका अनुसार नयाँ सेवा शुरू भएपछि जिरी क्षेत्रका सेवाग्राहीले कर सम्बन्धी कामको लागि अन्य कार्यालयमा धाउनुपर्ने बाध्यता हटेको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपा सैलुङ गाउँपालिका कमिटिको अध्यक्षमा आर्टिस्ट मोक्तान निर्वाचित हुनुभएको छ। नेपाली कम्युनिष्ट पार्टी सैलुङ गाउँपालिका समिति कमिटी दुलखाको प्रथम अधिवेशनबाट अध्यक्षमा मोक्तान निर्वाचित हुनुभएको हो। कमिटिको उपाध्यक्षमा मनहरी खत्री, विजय तमाङ, सुब्बा तमाङ, सचिवमा अशोक कार्की र सहसचिवमा रामकुमार तमाङ सहित 9 सदस्यीय पालिका कमिटि गठन गरिएको छ। दोलखाको सदरमुकाम चरिकोटमा रहेको गौरी शंकर बहुमुखी क्याम्पसमा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। गौरी शंकर बहुमुखी क्याम्पस चरिकोट जिल्ला प्रहरी कार्यालय दोलखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमका सहभागीहरूलाई जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोपचनले साइबर अपराधका स्वरूप, सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमको सुरक्षित र जिम्मेवार प्रयोग, साइबर अपराध बस्ने उपाय एवं सम्भावित जोखिम न्यूनीकरणको बारेमा जानकारी गराउनु भएको थियो। ट्याक्सी चालकलाई धारिलो हतियार देखाई नगद तथा मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले दुलखाका दुईजना सहित चारजनालाई पक्राउ गरेको छ। भक्तपुरको सूर्य विनायक नगरपालिका 4 अन्तर लिंगेश्वर खड्का गाउँ स्थित बा 2 86 42 नम्बरको ट्याक्सीको चालकलाई खुडा र चुप्पी देखाई लुटपाट गरी उनीहरू फरार हुनुभएका थिए। घटना लगत्तै प्रहरी प्रभाव दधीकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले लुटपाटमा संलग्न दुलखाका दुईजना सहित चारजनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा दुलखाको बैतेश्वर गाउँपालिका नम्बर 6 घर भई हाल सूर्य विनायक 7 गुण्डु बस्ने 19 वर्षका सौरभ मगर र काठमाण्डुको किर्तिपुर नगरपालिका 4 घरे स्थायी घर भएका 30 वर्षका नील कुमार बस्नेत रहनु भएको छ। त्यस्तै दोलखाको कालिचो गाउँपालिका नम्बर 4 घर भइहाल गुण्डु बस्ने 20 वर्षका अस्मित गजमेर र रामेछापको मन्थली नगरपालिका 1 स्थायी घर भई हाल सूर्य विनायक नगरपालिका 4 दधीकोट बस्ने 19 वर्षका नवीन राउतलाई प्रहरीले पक्राउ गरेको हो। बडा दशैं 2083 अवसरमा रामेछापको धोबीमा विभिन्न मनोरञ्जनात्मक तथा सृजनात्मक प्रतियोगिता आयोजन हुने भएको छ। जनजागृति सृजनशील युवा क्लबको आयोजनामा तथा एनएस ग्रुपको सहकार्यमा झट्टेश्वर माध्यमिक विद्यालयको प्रांगण धोबीमा आगामी कार्तिक 1 गते बडा दशैंको शुभकामना आदान प्रदान तथा विभिन्न कार्यक्रमको आयोजना गर्न लागि हो। काभ्रे प्लाञ्चोक जिल्लामा स्वास्थ्य सेवाको पहुँच र कार्यक्रम कार्यान्वयनमा प्रगति देखिए पनि मातृ स्वास्थ्य लगायतका केही सूचकमा अझै सुधार गर्नुपर्ने चुनौती देखिएको छ। जनस्वास्थ्य कार्यालय काभ्रे प्लाञ्चोकले आर्थिक वर्ष 2082-83 सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षामा जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्था, सेवा प्रवाह, कार्यक्रमको प्रगति तथा प्रमुख स्वास्थ्य सूचकहरूको समीक्षा गरेको हो। हवस् त, यो खबरसँगै अपराह 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: खकालेश्वर कृषि सहकारी संस्थाको वार्षिक साधारण सभा सम्बन्धी सूचना। खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड बैटेश्वर गाउँपालिका 7 मार्बु दोलखाको 2083 साल भदौ 15 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 22 वार्षिक साधारण सभा हुन गइरहेकोले शेष सदस्य तथा बाल सदस्यहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं। छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षकको प्रतिवेदन पारित सम्बन्धमा लेखा समितिको प्रतिवेदन पारित सम्बन्धमा

0: थाप्रै नै जागिर खाने मौका त आएको थियो नि, तर
1: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
0: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकि गयो नि।
1: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
3: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
5: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648862 9844648862।
7: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री,

0: नीलकमल कृषि सहकारी संस्था लिमिटेड को साधारण सभा सम्बन्धी सूचना।
1: एस नीलकमल कृषि सहकारी संस्था लिमिटेड को भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083-27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेयर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिए अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
1: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिङ्चोक गाउँपालिका वडा नम्बर 8 कार्यालय प्राङ्गण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
0: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्त गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेयर सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिङ्चोक गाउँपालिका सुनखानी दोलाखा।
2: साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 23 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 15 वार्षिक साधारण सभा आयोजना गरिने भएको हुँदा सम्पूर्ण शेयर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 25 गते आइतबार घट स्थापनाको दिन समय बिहान ठिक 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङ्चोक माध्यमिक विद्यालयको हल चरीकोट। साधारण सभामा छलफल हुने विषयहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन तथा थप सम्बन्धमा संचालक समितिको निर्णय अनुमोदन सम्बन्धमा निर्णय पुस्तिका प्रमाणीकरणको लागि प्रतिनिधि चयन सम्बन्धमा र विविध साधारण सभामा उपस्थित हुने शेयर सदस्यले अनिवार्य रूपमा संस्थाबाट जारी गरिएको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेयर सदस्यको लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नको लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ र सोही दिन सदस्य बन्नको लागि रू 330 रूपियाँ मात्र भएको व्यवहार जानकारी गराइन्छ। अप्सरा चौलगाई अध्यक्ष, परोपकार महिला बचत तथा ऋण सहकारी संस्था सरीकोट दोलखा।
3: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: सरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
3: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
3: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
3: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला साँझको 5 बजेको छ।

0: के तपाईले सेतो छडी लिएर हिँडेको व्यक्तिलाई पछ्याउन खोज्नु भएको त छैन?
1: हो, त्यसो हो भने ती व्यक्ति दृष्टिविहीन हुन सक्छन्।
0: त्यसैले त्यस्ता दृष्टिविहीन व्यक्तिलाई सहयोग गरौं।
1: तपाईको सानो सहयोगले उनीहरूको आत्मबल बढ्न सक्छ।
2: सार्वजनिक जानकारीको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
3: The Rising Star.
4: Rising Star?
3: Rising Star?
5: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
5: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
5: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
6: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
7: शैक्षिक सत्र 2082 कालिङचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा 5 को वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सम्म सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084 लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
6: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष सञ्चालक समिति, सम्पर्क मोबाइल नम्बर 9851234361, 9844321164, गणेश आले मगर अध्यक्ष विद्यालय व्यवस्थापन समिति, सम्पर्क मोबाइल नम्बर 9864002392, सञ्चालक समिति सदस्य गिरबहादुर तामाङ, राजु शर्मा प्रिन्सिपल, सम्पर्क मोबाइल नम्बर 9841085399, कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888, विद्यालयको फोन नम्बर 0949410132, इमेल sharesarewotiengliss@gmail.com।
8: सर्सेपु साना किसान कृषि सहकारी संस्था लिमिटेडको 13 वार्षिक साधारण सभा सम्बन्धित सूचना।
9: यस संस्थाको मिति 2083 भदौ 10 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 13 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले यस संस्थाका सम्पूर्ण शेयर सदस्यहरूलाई उपस्थित भइदिनु हुनको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
8: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू,
9: आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को वार्षिक लेखा परीक्षक प्रतिवेदनमा छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने सम्बन्धमा र विविध। साधारण सभा हुने मिति समय र स्थान,
8: मिति 2083 साल असोज 24 गते, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, स्थान सेतीदेवी मन्दिरको प्राङ्गण।
9: पुनश्च साधारण सभामा स्वयं उपस्थित हुने सदस्यलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। ऋणको भाका नागेका तथा साउन महिनाको बचत नभएका सदस्यलाई खाजा खर्च उपलब्ध गराइने छैन। बाल बचतकर्ताको खाजा खर्च खातामा नै जम्मा गरिनेछ। नयाँ सदस्य बन्नको लागि सोदिन विशेष छुट दिइनेछ। थप जानकारीको लागि अध्यक्ष धावा शेर्पा, सचिव श्री नामगेल शेर्पा, कोषाध्यक्ष दिलबहादुर बस्नेत र व्यवस्थापक तारा बहादुर बस्नेत, सर्सेपु साना किसान कृषि सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका, वडा नम्बर 3, झ्याकु, दोलखा।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
3: सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 10 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 मागपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिको साउन 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10 वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
3: साधारण सभाका कार्यक्रमहरू: अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित, निर्णय पुस्तिका प्रमाणित गर्ने शेष सदस्यको छनौट र अन्य प्रस्तावहरू।
4: साधारण सभा हुने मिति, स्थान र समय: मिति 2083 साल असोज 29 गते, समय बिहान 10 बजे, स्थान सहकारी संस्थाको प्रांगण।
3: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844461188। अध्यक्ष धनबहादुर तामाङ, सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका वडा नम्बर 4 मागापौवा दोलखा।
5: सरस्वती इंग्लिश स्कूलको सूचना।
4: यस विद्यालयले विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै भाग्यशाली चिट्ठा कार्यक्रम र कालिन्चोक, गौरीशंकर र बिगु गाउँपालिका विद्यालय स्तरीय कक्षा 12 सम्मको नृत्य प्रतियोगिता सञ्चालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाइसकिएको छ। यदि सूचना प्राप्त नभए यसै सूचनालाई आधार माने विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकारहरूको एक समूह सहभागी गराइदिनु हुन अनुरोध गरिन्छ।
5: कार्यक्रम हुने मिति 2083 साल असोज 25 गते, समय बिहान ठिक 10 बजे, स्थान श्री सरस्वती इंग्लिश बोर्डिङ स्कूल सिंगटी।
4: प्रथम पुरस्कार नगद 15,000, ट्रफी, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 10,000, ट्रफी, मेडल र प्रमाणपत्र।
5: तृतीय पुरस्कार नगद रू 7,000, ट्रफी, मेडल र प्रमाणपत्र। सान्तोना पुरस्कार नगद रू 4,000, साथमा प्रमाणपत्र।
4: उक्त कार्यक्रममा उपस्थित हुने मध्ये 3 जनालाई गोला प्रथाद्वारा आकर्षक उपहार प्रदान गरिनेछ। यस सम्बन्धी विस्तृत जानकारीको लागि विद्यालयको फेसबुक पेज हेर्नुहोला।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगा।

0: लागि ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल असोज 11 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 आर्थिक तथा वार्षिक प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट सम्बन्धमा।
1: साधारण सभा हुने मिति 2083 साल असोज 29 गते, स्थान सिद्धका माध्यमिक विद्यालय सुनखानी, समय बिहान 9 बजे। गोपाल पाण्डे अध्यक्ष, व्यवस्थापक जमुना बुढाथोकी, कोषाध्यक्ष कुमार बुढाथोकी, सचिव सूरज बुढाथोकी, श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका वडा नम्बर 7 सिद्धका सुनखानी दोलखा।
0: श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपाको येबोमा रहेको जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरू, बाल बचतकर्ताहरू, ज्येष्ठ सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभामा हुने छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्ययोजना प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट प्रतिवेदन पारित सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा,
0: संस्थाको विनियम संशोधन तथा आन्तरिक कार्यविधिहरू पारित सम्बन्धमा, संचालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा,
1: निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा र विभित।
0: साधारण सभा हुने मिति, समय र स्थान, मिति 2083 साल असोज 24 गते शनिबार, स्थान काठमाडौँ, क्षेत्र हाल काठमाडौँमा बसोबास गर्ने सदस्यहरू, समय बिहान 10 बजेदेखि 2 बजेसम्म, असोज 27 गते मंगलबार, संस्थाको प्रांगण वैदेश्वर 4, 5, 8 र गौरीशंकर 1 र 2 का सबै, समय बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक तथा परिचय पत्र अनिवार्य रूपमा लिएर उपस्थित हुनुहोला। साथै आफ्नो बचत तथा ऋणको किस्ता साधारण सभा अगाडि नै नियमित गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछौ। बलबहादुर कार्की, सचिव, श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका वडा नम्बर 8 एबो दोलखा।
0: क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल साउन 14 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा इकाईगत रूपमा सञ्चालन गरिने भएकाले आफूलाई पाएक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन तथा 2083-84 प्रस्तावित बजेट सम्बन्धमा,
1: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा,
0: साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधिहरूको छनौट सम्बन्धमा, सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा र विभिन्न। मिति 2083 साल असोज 21 गते स्थान छिपीगाउँ चौतारे डाँडा रातमाटे डाँडा बसेरी थापा गाउँ गोलाई प्रतीक्षालय एबो समाज घर मार्बुटार गोलाई ताम्राकोशीका आधारभूत विद्यालय मलेपु टुनीबोटे डाँडा गई

0: त रजत गाँठे होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ?
1: ए साथी हो, कसैले थाहा छ त?
0: ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा, त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लागे साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू,
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ, सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टी खोला चरीकोट दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: जस्तै जगन्नाथ पुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ्ग तथा तीन धाम यात्रा हुँदैछ। प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, लुम्बिनी कपिलवस्तु, सिजी सातसो धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ। भारततर्फ हरिहर क्षेत्र तर्पण पटना, मातृ मोक्ष पिण्डदान, पुनः पुनः मा श्रद्धा स्थल गयाजी, विष्णुपद दर्शन, बैतरणी नदी स्नान तर्पण, वैद्यनाथ धाम शिवसागर पञ्च स्नान, गंगा सागर तथा कपिल मुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन, जगन्नाथ पुरी साक्षी गोपाल दर्शन सागर स्नान, मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी, श्री रंगम कावेरी रामेश्वरम दर्शन, बाइस कुण्ड स्नान, कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मन्दिर दर्शन, भीमा शंकर श्री एम्बकेश्वर श्रीडी साई बाबा ग्रीष्मेश्वर दर्शन, नर्मदा नदी स्नान, ओमकारेश्वर, ममलेश्वर, उज्जैन महाकालेश्वर दर्शन, चोटिला चामुण्डा भगवती, द्वारिका पुरी द्वारिकाधीश दर्शन, गोमती गंगा स्नान तथा पिण्डदान, नागेश्वर गोपी तलाउ भेटद्वारका, बिन्दु सरोवर, मातृ गया पिण्डदान, पुष्कर क्षेत्र ब्रह्म मन्दिर ब्रह्म सरोवर, अम्बादेवी दर्शन, वृन्दावन, मथुरा, गोकुल, रमण रेती, काशी विश्वनाथ तथा मणिकर्णिका स्नान पिण्डदान, चौरासी घाट दर्शन, प्रयागराज अन्तिम गंगा स्नान, श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी नेपाल प्रवेश। खाना बस्न अटो रिक्सा डुङ्गा सहित सम्पूर्ण लागत 1,20,000 लाग्नेछ। समय अवधि 42 दिन रहनेछ। प्रस्थान मिति 2083 साल माघ 5 गते। थप जानकारीको लागि सम्पर्क विष्णु अधिकारी, सम्पर्क नम्बर 98 41 87 09 93, 98 41 87 09 93, सादो बाटो चरीको दोलखा।

0: विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा आयोजित बिगु गौरीशंख र कालिंचोक गाउँपालिका भित्रका अन्तरवडा स्तरीय पुरूष भलिबल प्रतियोगिता हुने बारे सूचना।
1: विजया दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी मिगो गाउँपालिका वडा नम्बर 2 ओराङको प्रकाश गुरूङको आर्थिक सहयोगमा सञ्चालन हुन गइरहेको बिगु गौरीशंकर र कालिंचोक गाउँपालिका अन्तर वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता बिगु गौरीशंकर र कालिंचोक गाउँपालिकाको सम्बन्धित वडाबाट हुने भएको जानकारी गराइन्छ।
0: मिति 2083 साल असो 24 गतेदेखि 27 गतेसम्म स्थान बिगु गाउँपालिका 4 सिंगटी बजार खोली खिमचौर। मापदण्डहरू एक टीममा 12 जना खेलाड़ी 1 जना प्रशिक्षक र 1 जना व्यवस्थापक गरी 14 जना हुनुपर्नेछ। खेलाड़ीहरू सम्बन्धित वडाको बासिन्दा हुनुपर्नेछ र एउटा वडाबाट 2 वटासम्म टीम सहभागी हुन सक्नेछ। खेलाड़ीहरू अनिवार्य खेल पोशाकमा हुनुपर्ने र खेल पोशाकमा भलिबल नियम अनुसार नम्बर अनिवार्य हुनुपर्नेछ। खेलाड़ीहरूको खाना खाजा र आवास र यातायातको व्यवस्था सम्बन्धित खेलाड़ी स्वयंले गर्नुपर्नेछ। सम्पूर्ण खेलहरू स्तर 3 मा खेलाइनेछ। साधारण प्राथमिक उपचार बाहेक खेलको समय अवधिमा खेलाड़ीहरूलाई लागेको चोटपटकको उपचारको व्यवस्था सम्बन्धित वडाले गर्नुपर्नेछ।
1: टीम दर्ता अन्तिम मिति 2083 साल असोज 22 गतेसम्म। खेल लिकम नकआउट अनुसार खेलाइनेछ। टीम दर्ता शुल्क रू 5,000 लाग्नेछ। पेश गर्नुपर्ने कागजातहरू नागरिकता, जन्म दर्ता, वडाको सिफारिश पत्र र फोटोकपी सहित प्रमाण पत्र फारम उपलब्ध हुनुपर्नेछ। बसाई सराई गरेका खेलाड़ीहरूले बसाई सराईको दर्ता कागजात पेश गरी खेल्न पाउनेछन्। खेल तालिका प्रकाशन मिति 2083 साल असोज 23 गते। खेल आफ्नो तालिका अनुसार खेलाइनेछ। उक्त समयमा खेलाड़ीहरू उपस्थित नभएमा 5 मिनट मात्र कुरिनेछ।
0: पुरस्कारहरू प्रथम पुरस्कार नगद रू 55,000, द्वितीय पुरस्कार नगद रू 40,000, तृतीय पुरस्कार नगद रू 25,000, सान्त्वना पुरस्कार नगद रू 10,000, ट्रफी मेडल र प्रमाणपत्र। खेलाड़ीहरूलाई सम्मानित गरिनेछ। उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट खेलाड़ी।
1: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9844239595, 9855106038। रामशरण ठकुरी सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी बिगु गाउँपालिका कमिटी दोलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला साँझको 6 बजेको छ।

0: नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँको समाचार रेडियो सैलुङ समुदायक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। मतपत्र छाप्न ढिलाइ लगायतका कारण नेपाली कांग्रेस नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित। भोलि बिहान 7 बजेदेखि मतदान हुँदै नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नियुक्त। आगामी मंगिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने पार्टीले निर्णय गरेको सचिव महेश बस्नेतको भनाई। र भारतीय चर्चित अभिनेता नाना पटेकरको 75 वर्षको उमेरमा निधन। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्रै सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट सम्भव पुग्ने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग आज भएको भेटमा वहाँले समृद्ध नेपाल निर्माणको संकल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सृजनशील र अग्रणी भूमिकामा प्रस्तुत हुनुपर्ने अपेक्षा गर्नुभएको हो। वहाँले नेपालको आर्थिक समृद्धिमा निजी क्षेत्रले गर्दै आएको योगदानको प्रशंसा गर्नुभयो। राष्ट्रपति पौडेलले नेपालको अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्र बीचको सहकार्य अपरिहार्य रहेको बताउनु भएको हो। नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नियुक्त हुनुभएको छ। पार्टीको स्थायी कमिटी बैठकका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। यस शपथसँगै पूर्व राष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ। अध्यक्ष ओलीले शपथ गराएसँगै वहाँ औपचारिक रूपमा नयाँ जिम्मेवारीमा पुग्नु भएको हो। यसअघि राष्ट्रपति पदमा रहँदा भण्डारी दलीय राजनीतिबाट अलग हुनुभएको थियो। कार्यकाल सकिएपछि राजनैतिक वार्तामा वहाँको आगामी भूमिकाका बारेमा विभिन्न चर्चा चल्दै आएको थियो। अन्तत एमालेको उच्च तहमा वहाँको जिम्मेवारी तोकिएसँगै पार्टीभित्रको शक्ति समीकरणमा समेत यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ। त्यसैगरी नेकपा एमाले आगामी मंगिर पहिलो हप्ता राष्ट्रिय भेला गर्न निर्णय गरेको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार तल्लो तहको भेला सम्पन्न गरेर मंगिर पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला काठमाडौँमा गर्ने निर्णय गरेको बताउनु भएको हो। मंगिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेलाको रूपमा हामी भेला गर्छौं। स्थायी कमिटी बैठकपछि वहाँले भन्नुभयो, भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधि सहित संघ, प्रदेश, पालिकाका जनप्रतिनिधि उपस्थित हुने बस्नेतले बताउनु भएको छ। मंगिर 26 गते ओडा र पौष 4 गते पालिका अधिवेशन गर्ने निर्णय भएको वहाँले बताउनु भएको हो। कांग्रेसको नेतृत्व चयनको लागि आज हुने भनिएको मतदान भोलि बिहान 7 बजेबाट हुने भएको छ। धेरै क्लस्टर उम्मेद्वारको सूची लामो भएकाले मतपत्र छाप्न ढिलाइ र उक्त मतपत्रमा सही गर्न नभ्याएपछि मतदानको मिति सारिएको बताइएको छ। बुधबार बिहान 7 बजेको लागि हुने भनिएको निर्वाचन 10, 1 र 2 बजेको लागि सार्दै आइएको थियो। कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काका अनुसार अब शुक्रबार बिहान 7 बजेबाट मतदान हुनेछ। निर्वाचन समितिले निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएको कारण देखाएको छ। गत भदौ 10 मा भोटेकोशी नदीमा आएको बाढ़ी पहिरोले 2300 परिवार विस्थापित हुनु को साथै 34 मोटरेबल र 51 वटा झोलुङ्गे पुल ध्वस्त बनाएको बागमती प्रदेश सरकारको एकीकृत प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रदेशको आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराईले 15 विषयगत क्षेत्रको विवरण समेटिएको प्रतिवेदन मुख्यमन्त्री किरण थापा मगरलाई हस्तान्तरण गर्नुभएको हो। प्रतिवेदनमा रसुवा, नुवाकोट र धादिङमा व्यापक क्षति पुगेको तथा चितवनको तटीय क्षेत्रमा समेत प्रभावित भएको उल्लेख गरिएको छ। बाढ़ीबाट 300 घरेलु तथा साना उद्योग पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 2,71,51 लाख रूपियाँ क्षति भएको प्रारम्भिक अनुमान रहेको छ। उद्योग व्यवसायमा क्षति पुग्दा 1,700 श्रमिकले रोजगारी गुमाएका छन्। प्रतिवेदन अनुसार 2,300 निजी आवास पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन्। थप 200 थप 269 घरमा आंशिक क्षति पुगेको छ। बाढ़ीबाट प्रत्यक्ष विस्थापित परिवारको संख्या 2306 भने हाल विभिन्न अस्थायी शिविरमा 1058 जनाले आश्रय लिइरहनु भएको छ। विपदले महिला बालबालिका र ज्येष्ठ नागरिकलाई गम्भीर असर परेको छ। प्रतिवेदनमा 102 बालबालिकाले आमा बुबा दुवै गुमाएको उल्लेख गरिएको छ। होल्डिङ सेन्टरमा 246 बालबालिका र 169 ज्येष्ठ नागरिक रहनु भएको छ। 38 होल्डिङ सेन्टरमा तत्काल मनोसामाजिक परामर्श आवश्यक रहेको प्रतिवेदनले औल्याएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार बाढ़ीमा 1455 जनाको मृत्यु भएको र 5258 जना बेपत्ता रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। विभिन्न अस्पतालबाट 344 जनाले उपचार प्राप्त गर्नु भएको छ। तीमध्ये 19 अस्पतालबाट 297 जना डिस्चार्ज भइसक्नु भएको छ। उहाँका अनुसार 13,795 जनाको सकुशल उद्धार गरिएको छ। खोज तथा उद्धारको लागि सुरक्षाकर्मी र स्वयंसेविका गरी 20,477 जना परिचालन गरिएको छ।
1: The Rising Star. Rising Star? Rising Star?
2: Yes, the Rising Star School.
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल सरीकोट दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमा रहेको बताउनु भएको छ। राष्ट्रिय समाचार समिति र सशस्त्र प्रतिनिधि मण्डलसँग आज निर्वाचन आयोगमा भएको अनौपचारिक कुराकानीका क्रममा उहाँले हामी आगामी निर्वाचनको तयारीमा छौं, त्यसो त आयोग सधैँ निर्वाचनको तयारीमा रहन्छ। उहाँले भन्नुभयो, निर्वाचनको मिति सरकारले तोक्ने हो। यसरी तोकिएको मितिमा निष्पक्ष एवं विवादरहित ढंगबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आएको हो, त्यसमा हामी प्रतिबद्ध छौं। उहाँले भन्नुभयो, स्थानीय तहको आगामी निर्वाचन फागुनमा नै गर्ने गरी सरकार अगाडि बढ़ेको छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, मितिका बारेमा अहिले नै आयोगले भन्ने कुरा भएन। हाम्रो संवैधानिक प्रावधान अनुरूप आयोग समितिको परामर्शमा सरकारले मिति घोषणा गर्ने हो। सरकारले अध्ययन विधाको दुरूपयोग गरी विश्वविद्यालयमा नफर्किएका तथा लामो समयदेखि सम्पर्कमा नरहेका प्रधान अध्यापकमाथि कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। बिहिबार त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यसबारे जानकारी गराउनु भएको हो। उहाँले त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विधाको दुरूपयोग गर्ने प्रधान अध्यापकबाट भत्ता असुली तथा जरिवाना तिराउने प्रक्रिया प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो। जनमत पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको वर्तमान राजनैतिक परम्परागत शक्तिहरूको प्रभुत्वबाट नयाँ राजनीतिक शक्ति र नयाँ संस्कारतर्फ रूपान्तरण भएको विश्लेषण गर्नुभएको छ। ललितपुरको ज्यापु सभाहलमा बुधबारदेखि शुरू भएको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै नेपाली कांग्रेस, कम्युनिष्टका विभिन्न धार, राप्रपा र नेकपा माओवादी केन्द्र लगायतका परम्परागत शक्तिहरूप्रति जनताको असन्तुष्ट बढ़दै गएको उहाँले बताउनु भएको हो। जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि देशभरको मौसममा क्रमिक रूपमा सुधार आउने बताउनु भएको छ। बिहिबार र विशेष गरी शुक्रबार केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ। मौसम वेद रोजना लामिछानेले बिहिबारको पूर्व अनुमानबारे जानकारी दिनुहुँदै शुक्रबार वर्षको गतिविधि बढ़ने तर शनिबारदेखि मौसम सफा हुँदै जाने बताउनु भएको हो। पछिल्लो 24 घण्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा बढ़ी वर्षा भएको समेत उहाँले बताउनु भएको छ। अब एकैछिन व्यापारिक विश्राम।
4: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है। आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त
5: सकेको नि
4: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पञ्च सिप चाहिन्छ मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
6: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
7: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
6: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7
7: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको साथै काँचो र भुटेको तोरीको तेल रायोको तेल आलस र सरसोको तेल उपलब्ध छन् लोकल चामल लोकल दाल गेडागुडी पिना ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्
7: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु किसमिस ओखर हाडे बदाम छोकडा फर्सीको बिया खजुर कालो मिश्री खुरपाने सूर्यमुखीको बिया नरिवल अन्जीर मक्खन आदि थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060 प्रकाश थापा 9844554060 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
0: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिट विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-37-15-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ। स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाहाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाने र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलाखा। सम्पर्क नम्बर 9841-17-09, 9841-17-09। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
4: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको चिरी नगरपालिकामा प्यान, भ्याट दर्ता तथा कर चुक्त सेवा शुरू भएको छ। नगरपालिकाले हिजोदेखि प्यान तथा भ्याट दर्ता, अन्तर शुल्क र कर चुक्त सम्बन्धी सेवा कार्यालयबाटै उपलब्ध गराउन थालेको नगरपालिकाका प्रमुख मित्रबहादुर जिरेले जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ सेवा शुरू भएपछि जिरे क्षेत्रका सेवाग्राहीले कर सम्बन्धी कामका लागि अन्य कार्यालयमा धाउनुपर्ने बाध्यता हटेको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपा सैलुङ गाउँपालिका कमिटिको अध्यक्षमा आर्टिस्ट मोक्तान निर्वाचित हुनुभएको छ। नेपाली कम्युनिष्ट पार्टी सैलुङ गाउँपालिका समिति दोलखाको प्रथम अधिवेशनबाट अध्यक्षमा मोक्तान निर्वाचित हुनुभएको हो। कमिटिको उपाध्यक्षहरूमा मनहरी खत्री, विजय तमाङ, सुब्बा तमाङ, सचिवमा अशोक कार्की र सहसचिवमा रामकुमार तमाङ सहित 9 सदस्य पालिका कमिटि गठन गरिएको हो। दोलखाको सदरमुकाम चरीकोटमा रहेको गौरी शंकर बहुमुखी क्याम्पसमा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। गौरी शंकर बहुमुखी क्याम्पस चरीकोट र जिल्ला प्रहरी कार्यालय दोलखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमका सहभागीहरूलाई जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोपचन्दले साइबर अपराधका स्वरूप, सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमको सुरक्षित र जिम्मेवार प्रयोग, साइबर अपराधबाट बस्ने उपाय एवं सम्भावित जोखिम न्यूनीकरणको बारेमा जानकारी गराउनु भएको थियो। ट्याक्सी चालकलाई धारिलो हतियार देखाई नगद तथा मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले दोलखाका दुईजना सहित चारजनालाई पक्राउ गरेको छ। भक्तपुरको सूर्यमी नायक नगरपालिकाडा नम्बर चार अन्तरलिङ्गेश्वर खड्का गाउँ स्थित बा 2682 नम्बरको ट्याक्सीका चालकलाई मंगलबार खुँडा र चुप्पी देखाई लुटपाट गरी उहाँहरू फरार हुनुभएको थियो। घटना लगतै प्रहरी प्रभाग दधिकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले लुटपाटमा संलग्न दोलखाका दुईजना सहित चारजनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका घर भई हाल सूर्यविनायक नगरपालिका साथ गुण्डु बस्ने 19 वर्षको सौरभ मगर र काठमाण्डुको किर्तिपुर नगरपालिका छ सरघरे स्थायी घर भएका 30 वर्षका निलकुमार बस्नेत रहनु भएको छ। त्यस्तै गरी दोलखाको कालिम्चो गाउँपालिका नम्बर चार घर भइहाल गुण्डु बस्ने 20 वर्षको अस्मित गजमेर र रामेछापको मन्थली नगरपालिका एक स्थायी घर भइहाल सूर्यविनायक चार धदीकोट बस्ने 19 वर्षका नवीन राउतलाई प्रहरीले पक्राउ गरेको हो। बडा दशैं 2083 अवसरमा रामेछापको धोबीमा विभिन्न मनोरञ्जनात्मक तथा सृजनात्मक प्रतियोगिता आयोजना हुने भएको छ। जनजागृति सृजनशीली क्लबको आयोजना तथा एनएस ग्रुपको सहकार्यमा झट्टेश्वर माध्यमिक विद्यालयको प्रांगण धोबीमा आगामी कार्तिक गतेदेखि बडा दशैंको शुभकामना आदान प्रदान तथा विविध कार्यक्रम आयोजना गर्न लागि हो। कार्यक्रम अन्तर्गत स्लो बाइक रेस र घ्याम्पो फोड्ने प्रतियोगिता आयोजना गरिने आयोजकले जनाएको छ। सहभागी हुन इच्छुक व्यक्तिले आयोजकलाई सम्पर्क गरी नाम दर्ता गराउन सक्नुहुनेछ। आयोजक अनुसार प्रतियोगिताका विजेतालाई पुरस्कार स्वरूप भाले प्रदान गरिनेछ। काभ्रेपलाञ्चोक जिल्लामा स्वास्थ्य सेवाको पहुँच र कार्यक्रम कार्यान्वयनमा प्रगति देखिए पनि मातृ स्वास्थ्य लगायतका केही सूचकमा अझै सुधार गर्नुपर्ने चुनौती देखिएको छ। जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष 2082-83 सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षामा जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्था सेवा प्रवाह कार्यक्रमको प्रगति तथा प्रमुख स्वास्थ्य सूचकहरूको समीक्षा गरेको हो। गैराती कोटेश्वर जड़ीबुटीमा गोली प्रहार गरी पक्राउ पर्नुभएका सिन्धुलीका आर्यन माझी सहितको गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ। उक्त समूहले विभिन्न मिति र समयमा काठमाण्डु उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी हात हतियार देखाई सुनको घरगहना खोज्ने तथा लुटपाट गर्ने गरेको जिल्ला प्रहरी परिषद काठमाण्डुले जनाएको छ। आज आयोजित पत्रकार सम्मेलनमा घटनाबारे जानकारी दिनुहुँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी दानबहादुर थापाले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीमाथि नै धारिलो हतियार प्रहार भएको थियो। त्यसपछि प्रहरीको तर्फबाट चेतवनी स्वरूप दुई राउण्ड हवाई फायर र एउटा गोली घुँडामुनि हानिएको थियो। प्रहरीले उक्त समूहका नायके माझी सहित अन्य दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका साथ गर्वै भक्तपुरको ठिमी नगरपालिका चार बस्ने मनोज कुमार मोक्तन र राकेश थिङ रहनु भएको छ। समूहका नायके 26 वर्षीय आर्यन माझी सिन्धुली जिल्लाको मरिन गाउँपालिका 5 घर भई हाल काठमाण्डुको कलंकी बस्दै आउनु भएको छ।
8: The Rising Star.
9: Rising Star?
10: Rising Star?
11: Yes, the Rising Star School.
12: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
11: 3 दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
12: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
11: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz
4: अब बाँकी प्रसंगहरू सरकारले प्रसूति विदा 6 महिना र प्रसूति स्याहार विदा 42 दिन पुर्याउन लागेको छ। 2075 बनेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनमा प्रसूति विदा 98 दिन र प्रसूति स्याहार विदा 15 दिन दिन पाइने प्रावधान रहेको छ। त्यही ऐन संशोधनको लागि प्रतिनिधि सभामा दर्ता भएको विधेयकमा विदा बढ़ाउन प्रस्ताव गरिएको हो। त्यसै गरी सरकारी वाणिज्य संघ संस्थामा कार्यरत महिलालाई सुत्केरी हुनुभन्दा अघि वा पछि पाइने तलब सहितको विदा 6 महिना पुर्याउने विधेयकमा उल्लेख गरिएको गरिएको छ। यो विधेयक जस्ताको तस्तै पारित भएमा सरकारी गैर सरकारी वा निजी संघ संस्थामा कार्यरत पुरूष कर्मचारीले आफ्नै श्रीमती सुत्केरी हुनु अघि वा पछि पारिश्रमिक सहितको 42 दिन प्रसूति स्याहार विदा पाउनुहुनेछ। चाडपर्वको बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ। चाडपर्व लक्षित सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले सम्भावित अपराध रोकथाम तथा अनुसन्धानको लागि नागरिकबाट समयमै प्राप्त हुने सूचना महत्वपूर्ण हुने बताउनु भएको छ। नागरिकले दिएको सूचना तत्काल प्रहरी सूचनाका आधारमा तत्काल प्रहरी परिचालन गर्ने समेत उहाँले बताउनु भएको छ। आपतकालीन अवस्थामा नागरिकले प्रहरीको सही नम्बरमा निशुल्क फोन गर्न सक्नुहुनेछ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको अनुसार कोषका विभिन्न खातामा हिजो बेलुकासम्म 17,06,41,464 रूपियाँ मौजात पुगेको छ। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य बैंकमा मौजात 12,57,28,76,523 रूपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा 2,91,93,174 रूपियाँ अमेरिकी डलर पुगेको छ। नेकपाले केन्द्रीय कार्य समायोजन समितिको बैठक बोलाएको छ। बैठक भोलि बिहान 11 बजे केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने नेकपाले जनाएको छ। बैठकमा समसामयिक राजनैतिक घटनाक्रम र पार्टीको आगामी रणनीति तय गर्ने बारे छलफल हुने बताइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। भारतीय संचार माध्यमको अनुसार उहाँको आज बिहान गोवामा रहेको आफ्नै निवासमा निधन भएको हो। पटेकरलाई गोवामा रहेका निवासमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो। चिकित्सकहरूले झण्डै 45 मिनटसम्म लगातार पीसीआर दिएर बचाउने प्रयास गरे पनि उहाँलाई बचाउन नसकिएको अस्पतालका चिकित्सक डाक्टर शेखर सलकरलाई उद्धृत गर्दै द इण्डियन एक्सप्रेसले लेखेको छ। निधनको एकिङ कारण भने पोस्टमार्टम पछि मात्र स्पष्ट हुने खबर उल्लेख गरिएको छ। पटेकरको निधनले भारतीय चलचित्र क्षेत्र उहाँको प्रशंसालाई स्तब्ध बनाएको छ। सन् 1951 जनवरी 1 महाराष्ट्रको मुडुङ जंजिरामा जन्मिनु भएको विश्वनाथ पटेकर अर्थात नाना पटेकरले सन् 1978 गमनबाट चलचित्र क्षेत्रमा अभियान यात्रा शुरू गर्नुभएको थियो। हिन्दी मराठी दुवै भाषाका चलचित्रमा काम गर्नुभएको उहाँ अभिनयसँगै लेखक र निर्देशकका रूपमा पनि परिचित हुनुहुन्थ्यो। यो खबर सँगै साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। मतपत्र छाप्न ढिलाइ लगायतका कारण नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनको लागि आज हुने भनिएको मतदान स्थगित। भोलि बिहान 7 बजेबाट मतदान हुने। नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नियुक्त। आगामी मंगिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने पार्टीलाई निर्णय गरेको सचिव महेश बस्नेतको भनाई। र भारतीय चर्चित अभिनेता नाना पटेकरको 75 वर्षको उमेरमा निधन। हवस्त, सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
8: हजुर बुबा, नमस्कार।
9: नमस्कार नानी। नमस्कार।
8: के छ खबर, सन्चै हुनुहुन्छ?
9: सन्चै छु नानी।
8: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
9: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
8: जस्तै जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
9: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
8: हजुर, हुन्छ बा, सुन्नुहोस् है त।
10: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ्ग तथा 3 धाम यात्रा हुँदैछ। प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, लुम्बिनी कपिलवस्तु, सिजी सासो धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ। भारततर्फ हरिहर क्षेत्र तर्पण पटना, मातृमोक्ष पिण्डदान, पुन पुन मा श्रद्धा स्थल गयाजी, विष्णुपद दर्शन, बैतरणी नदी स्नान तर्पण, वैद्यनाथ धाम शिव सागर पञ्च स्नान, गंगा सागर तथा कपिल मुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन, जगन्नाथपुरी साक्षी गोपाल दर्शन सागर स्नान, मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी, श्री रंगम कावेरी रामेश्वरम दर्शन, बाइसकुण्डा स्नान, कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मन्दिर दर्शन, भीमा शंकर श्री अम्बकेश्वर श्रीडी साई बाबा ग्रीष्मेश्वर दर्शन, नर्मदा नदी स्नान, ओमकारेश्वर ममलेश्वर उज्जैन महाकालेश्वर दर्शन, चोटिला चामुण्डा भगवती द्वारिका पुरी द्वारिकाधीश दर्शन, गोमती गंगा स्नान तथा पिण्डदान, नागेश्वर गोपी तलाउ भेट द्वारका, बिन्दु सरोवर मातृ गया पिण्डदान, पुष्कर क्षेत्र ब्रह्म मन्दिर ब्रह्म सरोवर अम्बा देवी दर्शन, वृन्दावन मथुरा गोकुल रमण रेती, काशी विश्वनाथ तथा मणिकर्णिका स्नान पिण्डदान, चौरासी घाट दर्शन, प्रयागराज अन्तिम गंगा स्नान, श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी नेपाल प्रवेश। खाना बस्न अटो रिक्सा डुंगा सहित सम्पूर्ण लागत 1,20,000 लाग्नेछ। समय अवधि 42 दिन रहनेछ।

हुनेछ। सम्पर्क नम्बर 9844-2135 र 01-4371-447। विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: भूमे मन्दिरको दर्शन गरौं पुण्य कमाऊ। दोलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरीभुइँको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906466। भूमे मन्दिर कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरीभुइँको बीचमा। पञ्चकुमारी मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दुलखाको कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाठी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाठी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाठी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजाआजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841175510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलाखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पावटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी डुबाटे पार्टी दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं।
1: सनातन हिन्दू धर्म, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि सेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन

0: अवसरमा विशेष धार्मिक सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौं।
1: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते, समय बिहान ठिक 10 बजे, स्थान कालिन्चो गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भिरामुनि सेतीदेवी मन्दिरको प्राङ्गण।
0: कार्यक्रमहरू विशेष धार्मिक टोलीद्वारा भजन कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू।
1: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनुका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौं।
0: कार्यक्रम संयोजक कुमार थापा, सम्पर्क मोबाइल नम्बर 9844426678, सह संयोजक रूपिन बस्नेत, सम्पर्क मोबाइल नम्बर 9763349216, अध्यक्ष शिव बहादुर थापा, सम्पर्क मोबाइल नम्बर 9863306463, भिरामणि सेतीदेवी मन्दिर संरक्षण समिति, कालिङचोक गाउँपालिका वडा नम्बर 4 दुलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम संचालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका स्थिर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते वनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्दरवती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साविक सुन्दरवती गाविसका सदस्यहरू। असोज 24 गते कालिम्चो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्ह 4 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेड कालिम्चो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
2: हार्दिक निमन्त्रणा दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती निवासी राजकुमार लामाको यही मिति 2083 भदौ 10 गते रसुवाबाडीमा परि बेपत्ता हुनु भएको 44 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घ्यो कार्यक्रम साङ्गे होव मेगु सिंखाम देवचेनमा पुगोस् भनी र फब छेरिसीले शक्ति दियोस् गुरूपदमा सम्भवले सहयोग गरोस् भनी गरिने घ्यो कार्यक्रम जिल्ला लामा संघ साथै भिनापनौ टाजी छेलिङ गुम्बाका लामा गुरूहरू र भिनापनौ बुद्ध गुम्बाका लामा गुरूहरू र सुस्पा फुलाउने गुम्बाको आनी खेम्बो सेराप र सातौं अन्य गुम्बाहरू गरी सातौं घ्याङको लामा गुरूहरूको बहुलीबाट घ्यो सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन भाइ बन्धु इष्ट मित्र कुल कुटुम्ब उपस्थित भई मानी मलाम र छोक प्रसाद ग्रहण गरिदिनु न हार्दिक आमन्त्रणा गर्दछौ।
3: श्रीमती सीता लामा, बुबा पेमदुर्जे लामा बोमजान, आमा ढोलमो तामाङ, भाइ श्यामकुमार लामा बोमजान, बुहारी संगीता लामा, छोरा रमेश लामा बोमजान, छोरी रबिना लामा बोमजान, बहिनी मधु लामा बोमजान, ज्वाई सुशान्त लामा, बहिनी शर्मिला तामाङ, ज्वाई घ्यामजो गोले, बहिनी रीता लामा, सीता देवी लामा, ज्वाई प्रवीण पाखरिन, भतिज सिर्जन तामाङ, आफन्तहरू विजय बोमजान, लाक्पा बोमजान, रविन बोमजान, सुभाष बोमजान, सुबिन बोमजान, अनिल बोमजान, लालबहादुर बोमजान, भक्तबहादुर बोमजान, धन बोमजान, जेठी ठुलियामा आनीहरू साङमाला तामाङ, निर्मा ढोलमो तामाङ, लालमाया तामाङ, कान्छी आनी, माइली आनी लगायत सम्पूर्ण बोमजान परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती दोलखा घेवा हुने स्थान भीमेश्वर नगरपालिका 9 फुलबारी घुम्ती बुद्ध गुम्बा घेवा हुने मिति 27 गते शुरू भई 28 गते सम्पन्न। थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9840739026। हार्दिक निमन्त्रणा
2: दोलखा जिल्ला गौरी संघर गाउँपालिका वडा नम्बर 8 खारे निवासी सूरीमाया तामाङ ख्युङबाको यही मिति 2083 असोज 5 गते 66 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्माहत भएको छौ। यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने 21 पुण्यतिथिको घेवा त्रिरत्न कुञ्जो सुमलाई प्रार्थना गर्दै साङ्गे होबा मेगु सिङखाममा पुगोस् र चेरिसीले सहयोग गरोस् र गुरूपद्म सम्भवले शक्ति दियोस् भनी गरिने घेवा लामा गुरूहरूको बहुलीबाट घेवा सम्पन्न हुने हुँदा सम्पूर्ण मित्रहरूलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन इष्टमित्र कुल कुटुम्ब भाइ बन्धु नातादार सम्पूर्ण उपस्थित भई मानी मोलाम र छोक प्रसाद ग्रहण गर्नको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
3: श्रीमान लक्ष्मण तामाङ छुङबा, जेठानी बिममाया तामाङ, छोरा बुहारीहरू बुद्धिमान तामाङ, रत्न तामाङ, यमबहादुर तामाङ, धर्मेन्द्र तामाङ, धनलक्ष तामाङ, आशा तामाङ, विनिता तामाङ, छोरी ज्वाईहरू सुकुमाया तामाङ, मानबहादुर गुरुङ, अनुपा तामाङ, नारायण तामाङ, लक्ष्मी तामाङ, श्रीमाया तामाङ, चन्द्रकुमार स्यान्तन, निर्माया तामाङ, विश्व तामाङ, नाता नातिनाहरू अस्मिता गुरुङ, रेस्मिता गुरुङ, सौरात गुरुङ, रवि तामाङ, नुर्बु तामाङ लगायत सम्पूर्ण ख्युङबा परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा घेवा हुने मिति 2083 साल असोज 24 गते शुरू भई 25 गते सम्पन्न। घेवा हुने स्थान आफ्नै निजी निवास गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा। थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848476760।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: बाख्रा पालन किसान प्रोत्साहन तथा खसीबोका मेला लाग्ने सम्बन्धी सूचना।
1: दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 5 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला सञ्चालन हुन गइरहेकाले यो सूचना प्रसारण भएको मितिले 7 दिन अर्थात असोज 23 गते भित्र भीमेश्वर नगरपालिकाको मापदण्ड 2083 बमोजिम वडा नम्बर 5 वडा कार्यालय माटीमा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ। साथै उत्कृष्ट खसी तथा बोका पालक कृषकहरूलाई पुरस्कृत समेत गरिनेछ। साथै उक्त दिन पशुहरूको निशुल्क जाँच समेत गरिने जानकारी गराइन्छ।
0: कार्यक्रम हुने मिति 2083 साल असोज 28 गते। स्थान बुढा भीमसेन खेल मैदान। समय बिहान ठिक 10 बजे। सहभागी हुने किसानहरूलाई खाजा भत्ताको व्यवस्था रहेको र बिक्री भएका खसी तथा बोकाका प्रति केजी प्रोत्साहन रकम समेत रहेको जानकारी गर्दछौ।
1: वासु श्रेष्ठ अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 5 को कार्यालय माटी दोलखा। सामुदायिक कुकुरको वन्ध्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन हुने सम्बन्धी भीमेश्वर नगरपालिकाको सूचना। भीमेश्वर नगरपालिका क्षेत्रमा घर फालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नको लागि यही मिति 2083 साल असोज 15 गतेदेखि 18 गतेसम्म भीमेश्वर नगरपालिकाको कार्यालयमा कुकुरहरूको वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने जानकारी गराइन्छ। उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको पोथी कुकुरलाई वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक नगरवासीहरूले वन्ध्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्ने साथै वन्ध्याकरण हुने दिन बिहान 8 बजेभित्र वन्ध्याकरण स्थानमा ल्याइदिनुहुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनुहुन अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि नगर कार्यपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलखा।
2: भीमेश्वर नगरपालिकाको सूचना।
1: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
2: आवश्यक कागजातहरू माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जगतधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि। यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077, 9844000628, 9161942909 र 9161779930 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिकाको कार्यालय चरीकोट दोलखा।
3: होइन
4: साइला दाई, के बिग्रियो? खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
4: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
4: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोर को ठीक अगाड़ी। थप जानकारी को लागी संपर्क नंबर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
6: ख्याल राख्नुस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
7: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
6: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
7: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
6: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
7: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
6: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
7: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
6: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपर

0: छठ पर्व 2083 को पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदीबहिनी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनु भएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यही भदौ 10 गते रसुवामा गएको बाढ़ी पहिरो प्रभावितलाई आफूले सकेको सहयोग गर्नुहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु। जगत बहादुर खत्री पूर्व गाउँ पञ्चायत सदस्य एवं समाजसेवी भेमेश्वर नगरपालिका वडा नम्बर 9 सुर्की दुलखा।
1: हार्दिक मंगलमय शुभकामना। विजय दशमी दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा श्री सरस्वती इंग्लिश स्कूल सिंगटी सम्पूर्ण अभिभावक विद्यार्थी तथा देश विदेशमा रहनुभएका शुभचिन्तकहरूमा सुख समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। राजु शर्मा प्रिन्सिपल, कुबेर बुढाथोकी भाइस प्रिन्सिपल, सरस्वती इंग्लिश स्कूल सिंगटी दोलखा।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय दुलखा।
5: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
6: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
7: हाम्रा सेवाहरू:
5: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
7: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
7: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
5: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
7: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
5: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
8: ड्राइभर म माइलो मोटर चलाउँदै
9: ए माइलो गुरुजी।
10: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
9: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइ

0: Tiene un asado. Chup.
1: के तपाईहरु पनि बिना लाइसेन्स सवारी हाकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुस्।
2: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
3: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
3: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
5: होइन, कहाँबाट ल्याउने होला? पहिला त यही थियो।
6: होइन, के एकले गुनगुन गरिरहेको?
5: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
6: अनि के भयो त, लगेर पाले भइगयो नि?
5: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
6: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
3: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर्स चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
6: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
3: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
7: एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति, समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियर सदस्य महानुभावजीवहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाएक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते, काठमाडौँ सेवा केन्द्र, काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली, एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा 2083 आश्विन 20 गते मंगलबार, प्रीति सेवा केन्द्र, प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, भोजी सेवा केन्द्र, भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, ठोसी सेवा केन्द्र, ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, गर्जाङ सेवा केन्द्र, गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, रसनालु सेवा केन्द्र, रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, बेताली सेवा केन्द्र, बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र, राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण र एकाइ तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार, मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू, गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते, सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र, स्थान मुख्य कार्यालयको सभा हल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू। साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव एकीकृत फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5।

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
4: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र बनि?
4: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टेल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
2: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बेलुकाको 8 बजेको छ।

0: रेडियो सैलून सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज।
1: गुरुर् ब्रह्म गुरुर् विष्णु गुरुर् देव महेश्वर गुरुर् साक्षात् पारब्रह्म तस्मै श्री गुरवे नमस्कार। जय श्री सच्चिदानंद। समादरणीय श्रोताबिंदहरू, आज आइपुगेकी छु म नेपाल मानव धर्म सेवा समितिबाट महात्मा त्रिगुणाबाईजी हजुरहरूको साथमा केही बेर आध्यात्मिक चिन्तन मानव धर्म सन्देशलाई लिएर हर साता जस्तै यो साता पनि हामी यो आधा घण्टाको बसाईमा केही आध्यात्मिक चिन्तन सन्देशहरूलाई यहाँ चर्चा परिचर्चा गर्नेछौ। त श्रोताबिन, हामी सधैँ यही चिन्तन गर्दै आइरहेका छौ जो कि हाम्रो यस जीवनलाई सार तुल्याउने र आत्माको कल्याण गर्ने एकमात्र माध्यम आध्यात्मिक मार्ग हो। हामीले जति पनि यो संसारमा आएर प्राप्त गरेका भोग विलास धन दौलत विषय वस्तु बासना जति पनि यो संसारको भौतिक चीजहरू सम्पदाहरू छन्, यो भौतिक सम्पदाले हाम्रो जीवनलाई बाँचुन्जेलको लागि सुख सुविधा दिनु सक्छ र हामीले उपभोग गर्नु सक्दासम्म आफूले अधिकार प्रयोग गर्नु सक्दासम्म हामीलाई केही अमन चयन दिनु सक्छ, तर जीवन पर्यन्त अनन्तसम्म हामीलाई सुख आनन्द समृद्धि यसले दिनु सक्दैन, क्षणिक हो। त्यसकारण यो जीवनलाई अनन्त आनन्दमा पुर्याउनको निम्ति हामीलाई आध्यात्मिक पाटो अति नै महत्वपूर्ण हुन्छ। त्यसकारणले यो घोर कलियुग भनौं, अहिलेको समय परिस्थिति हामी बुझ्छौ, आफूले देखेको जति पनि दृश्यहरू छन्, बुझेको जति पनि आधारहरू छन्, जुन यो हाम्रो वर्तमान स्थितिलाई हामीले नियाल्दाखेरि यसलाई हामीले कलियुग भनेर बुझ्न सक्छौ। किन भन्दा कलीमा जो भविष्य वक्ताहरूले बताउनु भएको थियो, कलीमा अनेक प्रकारको पापाचार दुराचार भ्रष्टाचार र नराम्रो कर्ममा मात्रै मान्छेहरू अग्रसर हुनेछन्, धार्मिक आध्यात्मिक विचारहरूमा कमै सोच बनाउनेछन्, कमैले मात्रै त्यसमा चाहिँ विचार गर्नेछन्, ध्यान पुर्याउनेछन् भनेर जति पनि हाम्रा भविष्य वक्ताहरूले शास्त्रहरूले अंकित गर्नुभयो सोही कुराहरू आज पुगिराखेको छ। त्यसकारण यस्तो परिस्थितिमा मानवले आफ्नो अस्तित्वलाई जोगाउनको निम्ति आफूलाई महान बनाउनको निम्ति एकमात्र अध्यात्मको जुन मार्गलाई अपनाउनु अति जरूरी छ। त्यसकारण नेपाल मानव धर्म सेवा समिति हर प्रकारले यो जनमानसमा प्रचार प्रसार गर्नको लागि कोशिश गरिराखेको छ, हर मानवलाई सत्मार्गी बनाउने, सत्सङ्गी बनाउने र महान बनाउने आज मानव धर्मको उद्देश्य रहेको छ। त्यसकारणले सर्वे भवन्तु सुखिना, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख भागोवेद। आज सन्तहरूको यो मत छ, सबै सुखी हुन्, सबै निरोगी हुन्, सबै चाहिँ यो संसारमा सद्भावना बाँड्दै बाँचुन्, आफ्नो जीवनको अधिकारलाई प्रयोग गरून् र आत्माको कल्याण गरून्। त सज्जनो, त्यसकारण आत्माको कल्याणको निम्ति हामीलाई आत्मा उद्धार गर्ने एक ईश्वरीय तत्व आत्मा ज्ञान रूपी जुन हामीलाई तत्वको आवश्यकता पर्दछ। त्यसकारणले हामीले गीता अध्ययन गर्छौं, रामायण अध्ययन गर्छौं, शास्त्रहरू अध्ययन गर्छौं, सन्तहरूको वाणीलाई मतलाई सुन्छौं, त हरेक सन्तहरूले पनि एउटै मत बताउनु भएको छ कि आत्माको कल्याण गर्नुको निम्ति, आत्माको उद्धार गर्नुको निम्ति, यो जीवनलाई सार तुल्याउनको निम्ति एकमात्र माध्यम हो आत्मा ज्ञान, ब्रह्म ज्ञान। त सज्जनो, त्यसकारण त्यो ब्रह्म ज्ञानलाई हामीले कसरी जान्ने, कहाँ गएर जान्ने? सबै शास्त्रहरूले गाउनु त गाएकै छ, तर शास्त्रको कुरा बुझाउने हजुर हामीलाई एउटा जिउँदो जाग्दो गुरुको पनि आवश्यकता पर्दछ। जब गीतामा एउटा प्रसंग हामी पाउँछौ कि ज्योतिको बारेमा, आत्माको बारेमा, ज्ञानको बारेमा जति पनि प्रसंगहरू त्यहाँ लेखिए तापनि, आज गीता पाठीहरूले, आज भागवत पाठीहरूले जब अध्ययन गरेर मात्रै त्यसको सार तत्वलाई प्राप्त गर्न सकिँदैन, किनभने गीतामा प्रकाशको व्याख्या गरिएको हुन्छ र त्यो गीताको प्रकाशको व्याख्याले हाम्रो कोठा, कमरा, घर उज्यालो हुँदैन, प्रकाशित हुँदैन। त त्यो गीताको जुन पुस्तकमा लेखिएको, शास्त्रमा लेखिएको व्याख्याले मात्रै हाम्रो यथार्थ जीवनमा प्रकाश ल्याइएन भनेदेखि त्यो प्रकाशलाई चाहिँ हामीले कसरी पाउने त? त्यो पाउने माध्यम पनि हामीलाई पाउनु अति जरुरी छ, जान्नु अति जरुरी छ। त्यस कुरालाई जनाउनको निम्ति चाहिँ हामीलाई गुरुको आवश्यकता पर्दछ। गुरुको अर्थ हुन्छ गुमाने अन्धकार, रुमाने प्रकाश। जो अन्धकार, अज्ञान रूपी अन्धकारमा फँसेका, रुमलिएका, जुन भौतिकवादी बनेका मानवहरूलाई अध्यात्मवादी बनाउनु र अन्धकारदेखि निकालेर जुन अज्ञान रूपी अन्धकार फटाएर ज्ञान रूपी प्रकाशमा लैजानु एक गुरुको काम हुँदछ। त्यसकारण गुरुको हजुर हामीलाई अति आवश्यकता पर्दछ। गुरुले नै हजुर हाम्रो जीवनलाई धन्य र महान गर्ने त्यो मार्ग बताउनुहुन्छ। हामी भौतिक संसारमा जति पनि सिपहरू सिक्छौ, जति पनि हामीले ज्ञानहरू हासिल गर्छौ, विज्ञानहरू हामीले हासिल गर्छौ, सबैलाई गुरुकै माध्यमद्वारा, टिचरको माध्यमद्वारा, शिक्षकको माध्यमद्वारा हामीले प्राप्त गर्छौ, सिक्छौ। उहाँहरूको पासमा गएर विनम्र अनुरोध गरेर हामी उहाँहरूको नियम अनुरूप चलेर नै त्यो शिक्षाहरूलाई, सिपहरूलाई हामी ग्रहण गर्छौ, सिक्छौ भनेदेखि आदरणीय श्रोताबिन, हाम्रो जुन जीवन कल्याण, आत्मा उद्धारको, आत्मकल्याणको मार्गलाई पनि जान्नुको लागि गुरुको अति जरूरी छ र सोही गुरुको पासमा गएर हामीले आत्मकल्याणको मार्ग खोज्नु जरूरी छ। जसरी भगवान कृष्णले अर्जुनलाई सम्झाउनु भयो, हे अर्जुन, तिमी आफ्नो आत्मकल्याण गर्नको निम्ति, आफ्नो जीवन कल्याण गर्नको निम्ति तिमीले गुरुको उपासमा गएर, गुरुको शरणमा गएर सेवा, प्रश्न, प्रणामले, विनम्र भावले, बालकको जस्तो हृदय लिएर तिमीले सद्गुरुको उपासमा गएर सोध, खोज, तब तिमीलाई त्यो तत्वदर्शी सद्गुरुले नै तिमीलाई त्यो तत्व ज्ञानको बोध गराउनेछ भनेर अर्जुनलाई सम्झाउनु भएको थियो। भनेदेखि अर्जुनले त्यस्तो जुन समयमा जसले सत्सङ सुनाउँदै तत्वको बोध गराउने सल्लाह दिँदै हुनुहुन्छ, अर्जुनले कुनै पनि संघ संस्था, कुनै पनि मठ मन्दिर भ्रमण गरेर हिँड्नु भएन। उहाँले सही अड्कल लगाउनु भयो, जसले त मलाई यसको सल्लाह दिँदै हुनुहुन्छ, जसले मलाई यसको बारेमा व्याख्या गर्दै हुनुहुन्छ, वास्तवमा उनै तत्वदर्शी गुरु हुन सक्छन् भनेर अर्जुनले भगवान कृष्णको चरणमा नतमस्तक भएर अनि ज्ञानको, तत्व ज्ञानको बोध गरेर उहाँले आफ्नो जीवनलाई धन्य र महान गराउनु भयो। आज हामी गीता पाठ गर्छौ र गीताको सार नै यही हो। त्यसकारण हामीले पनि यो जुन समय अनुसार, समयको जुन सद्गुरूलाई प्राप्त गरेर आफ्नो जीवनलाई धन्य र महान गराउनु छ। त सज्जनो, आज हामी जति पनि गुरुहरूको पक्षमा हामी पढ्छौ, सुन्छौ, त हेर्नुहोस् विगतका महान पुरुषहरू, विगतका गुरुहरू जति पनि आफ्नो समयको बेलामा, आफ्नो समयमा आएर भक्तहरूलाई, शिष्यहरूलाई तत्वको बोध गराउनु भयो, ज्ञान दिनुभयो, आत्माको उद्धारको मार्ग देखाउनु भयो, त समय पूरा भयो, उहाँहरू त यस धराधामदेखि विदा हुनुभयो। आज उहाँहरूको लीला, उहाँहरूको कहानी केवल पुस्तकमा सीमित रह्यो। त सज्जनो, आजको यो समयमा, आजको यो वर्तमान युगमा हामीलाई त्यस्तो महान गुरु कहाँ पाइन्छ? कसले चाहिँ हामीलाई त्यो शास्त्रको ज्ञान बोध गराउँछ? कसले त्यो तत्व ज्ञान हामीलाई प्राप्त गराउँछ भनेर हामीले खोजी गर्नु आज बहुत जरुरी छ, नितान्त आवश्यकता छ। आज हेर्नु संसारमा हर मानवहरू भ्रमित भइराखेका छन् कि संसारमा संघ संस्थाहरू बर्खामा च्याउ उम्रे झै उम्रिराखेका छन्, गुरुहरू संसारमा शिष्य भन्दा बढी निक्लिराखेका छन्, सबले मेरो पासमा आओ, म तिमीलाई मार्ग देखाउँछु मेरो पासमा आऊ म तिमीलाई स्वर्गको अनुभूति गराउँछु मेरो पासमा आऊ म तिमीलाई यस्तो चिज देखाउँछु उस्तो चिज देखाउँछु हर व्यक्तिले हर गुरुले सम्पूर्ण मानव समाजलाई आज भ्रमित बनाइराखेको छ त सजनो यस्तो बेलामा हामीले सही गुरु कसरी चुन्ने त सही मार्ग कसरी पत्ता लगाउने सबैले आफ्नो आफ्नो मार्ग त सही नै बताउँछ सबैले आफूलाई राम्रै भन्छ सबैले आफ्नो राम्रै प्रशंसा गरेको हुन्छ आफ्नो प्रशंसा गरेको सबैलाई मनपर्छ आफ्नो बारेमा नराम्रो बोल्नु नराम्रो सुन्नु कसैलाई मन पर्दैन तर सही तरिकाले शिष्यलाई मार्गदर्शन दिन सक्छ सक्दैन उनीहरूको जुन कल्याण गर्नु सक्छ सक्दैन शिष्यले पनि त्यो विचार गर्नुपर्ने कुरो छ त सज्जनो शिष्यले के विचार गर्नु पर्यो भन्दा जुन वेदौको ज्ञान जुन शास्त्रको भनाई र सदियौंदेखि चल्दै आएको सनातन धर्म जुन धर्मको नाश छैन जुन धर्मको जन्म छैन जुन धर्म चाहिँ एकदम अनवरत रूपले सदियौंदेखि चल्दै आएको छ त्यही धर्मले सारा जीव चराचर प्राणीको रक्षा गरेको छ संसारलाई धारण गरेको छ आज धर्म संसारमा अनेक छैनन् आज मानवको मत अनुसार धर्मलाई अनेक क्षेत्रमा अनेक जातिमा अनेक सम्प्रदायमा बाँटिराखेको छ धर्मलाई विभाजन गरेका छन् तर सही सद्गुरूले के भन्नुहुन्छ भन्दाखेरि सच्चा सन्तहरू के भन्नुहुन्छ भन्दा धर्म एक छ सत्य एक छ ईश्वर एक छ धर्म अनेक छैन त धर्म एक संस्कृत शब्दबाट बनेको ध्री धातुबाट बनेको एउटा शब्द हो त धर्मको अर्थ हुन्छ धारण गर्नु आज हेर्नु संसार चराचर प्राणीलाई केले धारण गरेको छ आज मनको हृदयमा मनको शरीरमा कुन शक्तिले धारण गरेको छ कुन शक्तिको अभावमा मानव चाहिँ निर्जीव प्राणीमा एउटा लासमा मुर्दामा परिणत हुन्छ त्यो शब्दलाई पनि हामीले बुझ्नु छ त धारण गर्ने शक्ति हामी जीव चराचर प्राणी सम्पूर्ण जलचर थलचर नवचर जति पनि प्राणी छन् लगायत मनुष्य शरीरमा धारण गर्ने शक्ति एक छ त्यो धारण गर्ने शक्ति नै धर्म हो त वास्तवमा धर्मलाई जान्नु त्यो धारण गर्ने शक्तिलाई जान्नु नै धर्मलाई जान्नु हो आज धर्म मान्ने विषय होइन सजनो धर्म जान्ने विषय हो धर्मलाई जानेर हामीले आफ्नो जीवनको मर्मलाई बुझ्नु त्यो मानवको सही धर्म हो त्यसकारण मानव जीवनलाई मात्र नभएर सम्पूर्ण चराचर प्राणी यो विश्व ब्रह्माण्डलाई धारण गर्नेवाला शक्तिलाई जो गुरुले जनाउन सक्छ जो गुरुले बताउन सक्छ उही गुरु सद्गुरु हो जुन भगवानको नाम हामी चर्चा गर्छौ आज भगवानको नाम त हर व्यक्तिले हर भक्तले अनेक प्रकारले आफ्नो आफ्नो तरिकाले जपेकै हुन्छन् तर सन्तहरू भन्नुहुन्छ शास्त्रको मत छ कि भगवानको नाम संसारमा अनेकौं छ भनेको छ कोटी नाम संसारमै ताते मुक्ति नहोए आदि नाम जो गुप्त जपे बुझे बिरला कोए संसारमा भगवानको गुणवाचक नाम त करोडौं छन् लाखौं छन् त त्यो करोडौं लाखौं गुणवाचक नामले आज मनुष्यको कल्याण भएको भनेर शास्त्रमा बताएको छैन शास्त्रमा जति पनि नामको व्याख्या आउँछ कि शास्त्रमा कुन नामले चाहिँ भक्तको उद्धार भयो भन्दा अजपा नाम योगिना मोक्षदायिनी अजपा गायत्री जुन नाम छ जपिरहनु नपर्ने यो मुख र जिब्रोको सहारा लिनु नपर्ने त्यो अजपा गायत्री स्वयं आफै चलाए मान्छ जपाए मान्छ त्यो अजपा गायत्रीको जप गर्नाले बडे बडे योगीहरू बडे बडे ऋषि मुनिहरू राजा महाराजाहरूको कल्याण भयो भनेर शास्त्रमा उल्लेख गरिएको छ त्यसकारण त्यो अजपा गायत्रीलाई जब जान्दछौ हामी जब जप्दछौ हामी तब नै हाम्रो जीवन कल्याण हुन्छ त त्यो अजपा गायत्री चाहिँ आज हामीलाई कसले सिकाउँछ आज हेर्नुहोस् हाम्रो संस्कृति हाम्रो परम्परा हामी सनातन धर्मावलम्बीवाली हामी के भन्छौ भन्दाखेरि हाम्रो धर्म पूजा पाठ गर्नु मन्दिर जानु हाम्रो धर्म पूर्वजहरूले जो कर्म गर्दै ल्याएको त्यो गर्नु र हाम्रो धर्म गायत्री मन्त्रको जाप गर्नु ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यम् भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात् यो मन्त्रको जाप गर्नु मालाको जाप गर्नु यही नै हाम्रो सनातन धर्म हो सोचेका छौं तर श्रोताबिन सनातन धर्म त्यो हो जुन सदियौं देखि जुन यो सृष्टिको आरम्भ हुनुभन्दा अगाडि यो विश्व ब्रह्माण्डको रचना हुनुभन्दा अगाडि यो संसारमा यो विश्वमा यो ब्रह्माण्डमा एक शक्ति थियो जुन शक्तिबाट चाहिँ यो पृथ्वीको सृजना भयो विश्व ब्रह्माण्डको रचना भयो त्यो शक्ति नै वास्तवमा धर्म हो त्यो शक्ति नै ईश्वरीय तत्व हो त्यो शक्ति नै भगवान हो त्यो शक्तिलाई जबसम्म हामी जान्दैनौ त्यही नै अजपा गायत्री हो त त्यो शब्दलाई त्यो नामलाई जब हामी जान्दैनौ तब त हाम्रो जीवन कल्याण छैन र त्यो नाम जान्नको लागि आज जो उपाय गुरुले हामीलाई बताउन सक्दैन त त्यो नाम त्यो तत्व जनाउनको निम्ति तत्वदर्शी गुरु नै चाहिन्छ सद्गुरु नै चाहिन्छ जसले त्यो तत्वको बोध गराइदिन्छ जीवनमा अजपा गायत्रीको जाप गराउन सक्दछ उही नै वास्तवमा समयको सद्गुरु तत्वदर्शी महान पुरुष हुन सक्छ सज्जनो त्यस कारणले नेपाल मानव धर्म सेवा समिति बार बार हर मानवको समक्षमा कर जोडेर दशौला जोडेर विन्ती गर्दछ कि हे मानव जान जाग जागो रे जिन जागना अब जागन की बार फिर क्या जागे नानका जब सोवे पाउ पसार तिम्रो यो जाग्ने समय हो जाग्ने समयमा तिमीले जाग यो शरीरमा तागत हुँदै शरीरमा बुद्धि क्षमता हुँदै मन हुँदै तिमीले जाग जान त्यो परमात्मा जुन शक्तिले तिम्रो शरीरलाई जीवित राखेको छ त्यो शक्तिलाई जान त्यस शक्तिलाई जान्यो भने तिम्रो जीवन कल्याण छ अन्यथा अनि पनि जन्मनु अनि पनि मर्नु अनि पनि गई गर्भैतिर पर्नु अब त प्रभुजी पार लगाओ यो भवसागरबाट उठाओ कति जन्मिने कति मर्ने जन्मनु मर्नुको चक्र त कुमालको चक्र जस्तै घुमिराखेको छ जन्म्यो मर्यो खायो पियो मौज मस्ती गर्यो जीव प्राणी 84 लाख जुनी घुम्यो त त्यो जन्म मरणको चक्र देखि हे प्रभु अब त प्रभुजी पार लगाओ अब पार गरिदिनुहोस् यो जन्म मरणको चक्रबाट छुटाइदिनुहोस् भक्तहरू यसरी पुकार गर्छन् त पार लगाउनको निम्ति हामीलाई यो भवसागरदेखि उतार्नको निम्ति 84 लाख जुनीदेखि छुटकारा दिलाउनको निम्ति समयको तत्वदर्शी महान पुरुष सद्गुरुदेव यो वर्तमान स्थितिमा खडा भइसक्नु भएको छ अवतार लिएर आइसक्नु भएको छ हजुर हामीले जान्नु र नजान्नुमा फरक हो त श्रोताबिन त्यसकारण हामी सही तरिकाले सही साँचो सद्गुरुको पहिचान गरौं खोजी गरौं किन यो विवेकशील प्राणी हजुर हामीलाई भगवानले विवेकशील प्राणी भनेर मानवलाई सृष्टिको सिरताज क्राउन अफ क्रिएसन भनेर बतायो त्यसकारण सृष्टिको सिरताज हुनुको कारण हामी विवेकशील बुद्धिजीवी प्राणी हुनुको कारण हामीले चाहिँ आफ्नो विवेकलाई बुद्धिलाई केमा लगाउनु पर्यो भन्दा आफ्नो जीवन कल्याण आत्माको कल्याण हुने मार्ग बताइदिने जो गुरु छ उनलाई परख गर्नको लागि उनलाई चिन्नको लागि चाहिँ हामीले त्यो आफ्नो विवेक लगाउनु पर्यो त सज्जनो त्यसकारण नेपाल मानव धर्म सेवा समिति बार बार आग्रह गर्दछ हर मनुष्यलाई अधिकार छ आफ्नो सही धर्म चिन्नु आफ्नो जुन सृष्टिकर्ता हामीलाई सञ्चालन गर्नेवाला हामीलाई धारण गर्नेवाला शक्तिलाई जान्ने हर मानवको अधिकार छ यो होइन कि यो जातले मान्नुपर्छ त्यो जातले मान्नुपर्छ पढे लेखेको विद्वान हुनुपर्छ धनवान व्यक्ति हुनुपर्छ भन्ने छैन नेपाल मानव धर्म सेवा समिति सम्पूर्ण जनमानसलाई स्वागत गर्न चाहन्छ चाहे पढे लेखेको विद्वान होस् चाहे अनपढ होस् गंवार होस् चाहे धनी व्यक्ति होस् चाहे निर्धन व्यक्ति होस् मानवले त्यो वस्तुलाई जान्न सक्ने मानवको अधिकार छ मानव मात्र जागेर उठेर त्यस शक्तिलाई जानौ सद्गुरुको शरणमा जाउ सद्गुरुको पहिचान गरौं र सद्गुरुको शरणमा गएर त्यो आत्माको तत्वको बोध गरेर हामीले आफ्नो जीवनलाई धन्य र महान गरौं भन्दै मानव धर्म बार बार यो आध्यात्मिक सन्देश मानव धर्म सन्देश मार्फत रेडियो मार्फत हजुरहरूलाई सदा सर्वदा बारम्बार विन्ती चढाइराखेको छ सज्जनो त त्यसकारण विचार गरौं सोचौं हामीले आफ्नो समय छँदै उमेर छँदै यो कुराहरूलाई मनन गरौं नत्र आछे दिन पाछे गया प्रभु से किया न हेत पाछे पछताए होता क्या जब चिड़िया चुग गई खेत जब समय हुँदा तागत हुँदा बल हुँदा उमेर हुँदा हामीले त्यो कुरालाई विचार गर्दैनौ अनि पछि हाम्रो उमेर सक्छ आयु सकिसक्छ उमेर बित्छ अनि बुढेसकाल लागिसकेपछि दुःख पाइसकेपछि यो शरीर छुटिसकेपछि पछुताएर हाम्रो केही हुनेवाला छैन हाम्रो काम बन्नेवाला छैन हामीले सुधार्न खोज्दा सुध्रिनेवाला पनि छैन त्यसकारणले समय छँदै हामीले चाहिँ आफ्नो जीवनलाई धन्य र महान गर्ने त्यो मौकालाई नचुकाऊ भन्दै आज यो समयमा समयको तत्वदर्शी महान पुरुष सद्गुरुदेव श्री सतपालजी महाराज यस धरातममा यो जुन सदियौंदेखि सनातन धर्मको उजागर गर्दै जुन पुनरुत्थान गर्दै रामायणको भागवतको गीताको सारलाई जनाउँदै अजपा गायत्रीलाई हर मानवको घटघटमा जनाउँदै आउनु भएको छ उहाँको शरणमा परेर हामी आफ्नो जीवनलाई धन्य र महान गरौं अब यही आउँदो असोज महिनाको 5 गते परम पूज्य इष्टदेव श्री गुरु महाराजजीको पावन जन्मोत्सव परेको छ आदरणीय श्रोताबन्धु त सम्पूर्ण श्रोताबिन सम्पूर्ण भक्त समाजले यो विचार गरौं कि उहाँको जुन वर्तमान समयको यो कलिको चपेटामा जति पनि भौतिकवादी बनेर भौतिक सम्पदामा पिल्सेका मानवलाई अध्यात्म ज्ञान दिएर उद्धार गर्नुहुने समयको तत्वदर्शी महान पुरुषको पावन जन्मोत्सवमा उपस्थित भएर उहाँको आशीर्वचन प्राप्त गरेर हामीले आफ्नो जीवनलाई धन्य र महान गरौं हाम्रो कार्यक्रम कार्यशाला केन्द्रीय कार्यशाला छ गौशालामा कार्यालय र सोही कार्यालयमा हाम्रो परम पूज्य इष्टदेव श्री गुरु महाराजजीको पावन जन्मोत्सव 5 गते धुमधामको साथमा मनाउन गइराखेको छ यही जुन रेडियो स्टेशनबाट हजुरहरू सम्पूर्ण श्रोता बन्धुलाई निमन्त्रणा गर्न चाहन्छु हजुरहरू पनि त्यस शुभ घड़ीमा सामेल भएर कार्यक्रमको शोभा बढ़ाई र महान पुरूष समयको तत्वदर्शी सद्गुरूदेव महाराजजीको आशीर्वचनलाई आशीर्वादलाई प्राप्त गरी आफ्नो जीवनलाई धन्य र महान गरौं र साथै परम पूज्य इष्टदेव श्री गुरु महाराजजीको पावन जन्मोत्सवको उपलक्ष्यमा यही आउँदो असोजको 3 गतेको दिन वृहत रक्तदान कार्यक्रम पनि नेपाल मानव धर्म सेवा समितिले सञ्चालन गर्दै आएको छ हर साल र हर साल जस्तै यो साल पनि 3 गतेको दिन वृहत रक्तदान कार्यक्रम गर्ने जुन जमर्को गर्दैछ त्यसकारणले सम्पूर्ण श्रोता बन्धुहरू जो जसले पनि सामाजिक सेवामा जुट्नु भएको छ आफ्नो एक थोपा रगतले अरूको जीव ज्यानलाई बचाउन सक्छ भन्ने त्यो नारा लिएर हामी अघि बढ़िराखेका छौं हजुरहरूले पनि यसमा साथ दिन सक्नुहुनेछ स्थान हाम्रो गौशाला चौक पुलिस बीट अगाडि रहनेछ भने हाम्रो सोही समय सोही दिन सोही समयमा बल्खुमा पनि सोही कार्यक्रम हुनेछ र हजुरहरूले जहाँ जहाँ बसेर यो कार्यक्रम सुन्नुहुँदैछ र हजुरहरूले सोही स्थानलाई पत्ता लगाएर जानुहोला र आफ्नो अमूल्य रगतलाई दान गरेर कैयौं दुखी बिमारीहरूको जीवनलाई जोगाएर अमूल्य पुण्यलाई आर्जन गर्नुहोला भन्दै यहाँको प्रविधिमा साथ दिने प्राविधिक भाइलाई धन्यवाद दिँदै र सम्पूर्ण श्रोताहरूलाई रेडियो सुनिदिनु भएकोमा म धन्यवाद दिँदै आफू यहाँदेखि ओझेल हुन चाहन्छु धन्यवाद
2: कार्यक्रम सुने पश्चात हजुरहरूमा कुनै पनि प्रकारका जिज्ञासा भए हामीलाई यस ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ नेपाल मानव धर्म सेवा समिति केन्द्रीय कार्यालय गौशाला काठमाडौँ फोन नम्बर 01
3: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र QR कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टुनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804027766
3: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
5: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना
3: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौं
5: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा
3: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा
5: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ
3: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला
5: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 असोज 31 गते समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु
3: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का सम्पर्क नम्बर 9844067014 सचिव मिङमा छेकी शेर्पा सम्पर्क नम्बर 9844046536
5: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु दुलखा
3: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाहाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ सिट र समय एकदम सीमित छ आजै सम्पर्क गर्नुहोस् तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम इण्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानीज सुशी तालिम वेटर र वेट्रेस हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूको लागि खाने र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 98410 1709, आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल।
6: नमस्ते डाक्टर साहब।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: कस्तो दुखेको, जिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
10: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई?
5: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
11: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दोलखा। सम्पर्कको लागि 98 41 57 70 69।
9: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
12: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारी

0: ईसीजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
0: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: जनसचेतन बचतता ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको 33औं वार्षिक साधारण सभा हुने भएकाले आफूलाई पाएकपर्ने सेवा केन्द्र संकलन केन्द्रमा उपस्थित भइदिनु हुन सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा गतिविधिहरू सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा, आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा,
1: लिलामीबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने सम्बन्धमा, ऋण विश्लेषण प्रतिवेदन सम्बन्धमा,
0: संस्थागत प्रतिनिधिहरूको जानकारी सम्बन्धमा, एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा,
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा सम्बन्धमा, घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा,
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन एवं थप सम्बन्धमा, संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान सम्बन्धमा,
1: एकाइ साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा, एकाइ प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट सम्बन्धमा र कार्यसूचीमा थप प्रस्तावहरू सम्बन्धमा,
0: साधारण सभा हुने मिति समय र स्थान, मिति 2083 साल आश्विन 20 गते मंगलबार, कार्यक्रम हुने स्थान लहरमाने चोक बैतेश्वर 3 मिर्गे, सहभागी सदस्यहरू मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045315, नामदु संकलन केन्द्रको कार्यालय अगाडि नामदु, नामदु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045319, वडा कार्यालय बैतेश्वर 7 मार्बु, मार्बु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045317, वडा कार्यालय जिरी 9 चिपचिपे, जिरी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045323, जनसेवा मितेरी साकोसको पुरानो हल सामाकोशी 7 हावा, सामाकोशी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045328,
1: मिति 2083 साल आश्विन 22 गते बिहिबार, संस्थाको कार्यालय अगाडि मैनापोखरी, बैतेश्वर सेवा केन्द्र मैनापोखरी अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045308।
0: 2083 साल आश्विन 24 गते शनिबार, रोयल जडीबुटी ब्याङ्क जडीबुटी काठमाडौँ, काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045309।
1: 2083 साल आश्विन 26 गते सोमबार, कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045313, कालिका माध्यमिक विद्यालय कालिङचोक 9 कटुवाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045320, कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बसपाक, बाखोर संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9841197769, सत्यश्वर माविको सामुदायिक हल मेलुङ 1 पवटी मेलुङ सेवा केन्द्र अन्तर्गत सबै, सम्पर्क मोबाइल नम्बर 9854045325, र शारदा मावि सैलुङ 8 भैँसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045331।
0: 2083 साल आश्विन 27 गते मंगलबार, प्रगतिशील मिलिजुली बाल विकास केन्द्र कालिन्चो गाउँपालिका 2 बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045332, निकोभूमि माध्यमिक विद्यालय कालिन्सो गाउँपालिका 2 बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045332, चक्रेश्वरी महादेव स्थान बिगु 5 साङ्बा बजार साङ्बा संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045316, सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045314, गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत जगत संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045334, वडा कार्यालय गौरीशंकर पाँच हाट घर इभिथान सुरी संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 97 37 39 55 85
1: र मिति 2083 साल आश्विन 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालय हल मैना पोखरी इकाई प्रतिनिधिहरू सम्पर्क नम्बर 049-411-004 र 049-411-005 समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म
0: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहित पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।
1: संस्थाको आफ्नो सदस्य पहिचान फारम केवाईएम भर्न बाँकी रहनुभएका शेष सदस्यहरूलाई सभामा उपस्थित गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजैबाट आफूलाई पाएको पर्ने संस्थाको विभिन्न कार्यालय मा एक प्रति फोटो नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नुहुन अनुरोध छ।
0: सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाको कार्यालयहरूमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/sakos5686 फेसबुक पेज facebook.com/jansacheton वेबसाइट www.jansacheton.org.np बाट मिति 2083 साल असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ।
1: उल्लेखित संस्थाबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा साधारण सभा अवधिभित्रै लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansacheton.org.np मार्फत पेश गर्न सकिनेछ।
0: सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन। तसर्थ बाल बचतकर्ताहरूलाई साधारण सभाका कार्यक्रममा लिएर नआउनु हुन सबै शेयर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यलाई साधारण सभामा उपस्थित गराइने छैन। तसर्थ आफ्नो तथा एका घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध गरिन्छ।
0: शिवराम ढकाल सहसचिव जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका 5 काभ्रे दोलखा।
2: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्यज्यूहरूलाई आफूलाई पाएको पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर 1 2083 साल असोज 24 गते स्थान क्लासिकल दरबार ब्याङ्केट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 इबिथान हाट घर इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर इकाई नम्बर 5 असोज 28 गते मानेडाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु इकाई नम्बर 6 असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरीडाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार साकोस परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधि मूलक समेत समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा इकाइ र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र विविध साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम आजसम्म अध्यावधिक नभएका स्थिर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका स्थिर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका स्थिर सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार तीन पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण स्थिर सदस्यज्यूहरूमा अनुरोध गर्दछौं। खड्कबहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 दोलाखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: खकालेश्वर कृषि सहकारी संस्थाको वार्षिक साधारण सभा सम्बन्धी सूचना। खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका साथ मार्बु दोलाखाको 2083 साल भदौ 15 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 22 वार्षिक साधारण सभा हुन गइरहेकोले शेष सदस्य तथा बाल सदस्यहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं। छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको प्रतिवेदन पारित सम्बन्धमा, लेखा समितिको प्रतिवेदन पारित सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 को बजेट नीति तथा कार्यक्रम पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने सम्बन्धमा, विनियम संशोधन, नयाँ नीति तथा कार्यविधि बनाउने तथा पुराना नीति तथा कार्यविधि संशोधन गरी लागू अनुमति प्रदान गर्ने सम्बन्धमा, वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न 8 जना शीर्ष सदस्यको नाम अनुमोदन गर्ने सम्बन्धमा र विविध सम्बन्धमा। साधारण सभा हुने मिति 2083 साल असोज 30 गते। स्थान: पशुपति धर्मशाला मार्बु रिमाल गाउँ। समय: बिहान ठिक 10 बजे। पुनश्च: सदस्यहरूले पासबुक नभएको खण्डमा बचत गरेको रसिद अनिवार्य लिएर आउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बरहरू 9844-14-5863 र 9866-019-576। गोविन्द प्रसाद रिमाल, सचिव, खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड, बैतेश्वर गाउँपालिका साथ, मार्बु दोलाखा।
1: जागिर खाने मौका त आएको थियो नि, तर
2: तर सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
1: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
2: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
3: हो त नि। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
4: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865-46-1926 र गेलसाङ शेर्पा 9816-830-07।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
4: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
5: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नुपर्छ नि त।
7: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
0: यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
7: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9846648862 9846648862।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
7: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।

पुराण ध्यान माहिक्य मा सादर निमंत्रणा नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण पितृमोक्ष सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री दिल्लीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्बत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्बत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 98 5 12 45 779, 98 49 924 09, 98 44 39 94 13, 98 41 96 89 45, 98 44 46 56 50। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।

0: 18 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083 असोज 27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेयर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
0: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिङ्चो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्राङ्गण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
1: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेयर सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ।

0: सभाको वार्षिक साधारण सभा आयोजना गरिने भएको हुँदा सम्पूर्ण सेर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 साल असोज 25 गते आइतबार, घट स्थापनाको दिन। समय बिहान ठिक 10 बजेदेखि 4 बजेसम्म। स्थान कालिङचोक माध्यमिक विद्यालयको हल चरीकोट। साधारण सभामा छलफल हुने विषयहरू। संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन तथा थप सम्बन्धमा संचालक समितिको निर्णय अनुमोदन सम्बन्धमा निर्णय पुस्तिका प्रमाणीकरणको लागि प्रतिनिधि चयन सम्बन्धमा र विविध साधारण सभामा उपस्थित हुने सेर सदस्यले अनिवार्य रूपमा संस्थाबाट जारी गरिएको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित सेर सदस्यको लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नको लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ र सोही दिन सदस्य बन्नको लागि ₹330 रूपियाँ मात्र भएको व्यवहार जानकारी गराइन्छ। अप्सरा चौलागाई अध्यक्ष, परोपकार महिला बचत तथा ऋण सहकारी संस्था, सरिकोट, दोलखा।
1: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
0: शैक्षिक सत्र 2082-83 मा कालिङचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा पाँचको वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084-85 कक्षा 8 सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084-85 लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 लागि सीमित सीटमा जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
1: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष संचालक समिति, सम्पर्क मोबाइल नम्बर 9851234161, 9844321164। गणेश आले मगर अध्यक्ष विद्यालय व्यवस्थापन समिति, सम्पर्क मोबाइल नम्बर 9864002392। संचालक समिति सदस्य गिरबहादुर तामाङ। राजु शर्मा प्रिन्सिपल, सम्पर्क मोबाइल नम्बर 9841885349। कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888। विद्यालयको फोन नम्बर 0494101132। इमेल sharesarewotiengliss@gmail.com।
2: सर्सेपु साना किसान कृषि सहकारी संस्था लिमिटेडको 13 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: यस संस्थाको मिति 2083 भदौ 10 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 13 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले यस संस्थाका सम्पूर्ण शेयर सदस्यहरूलाई उपस्थित भइदिनु हुनको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू।
3: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा। आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षक प्रतिवेदनमा छलफल तथा पारित सम्बन्धमा। आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा। आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा। साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने सम्बन्धमा र विविध। साधारण सभा हुने मिति, समय र स्थान।
2: मिति 2083 साल असोज 24 गते। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। स्थान सेतीदेवी मन्दिरको प्राङ्गण।
3: पुनश्च साधारण सभामा स्वयं उपस्थित हुने सदस्यलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। ऋणको भाका नागेका तथा साउन महिनाको बचत नभएका सदस्यलाई खाजा खर्च उपलब्ध गराइने छैन। बाल बचतकर्ताको खाजा खर्च खातामा नै जम्मा गरिनेछ। नयाँ सदस्य

को लागि सोदिन विशेष छुट दिइनेछ। थप जानकारीको लागि अध्यक्ष धावा शेर्पा, सचिव श्री नामगेल शेर्पा, कोषाध्यक्ष दिलबहादुर बस्नेत र व्यवस्थापक ताराबहादुर बस्नेत, सर्सेपु साना किसान कृषि सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका, वडा नम्बर 3, झ्याकु, दोलखा।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
3: सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 10 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 माघपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिको साउन 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10 वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
3: साधारण सभाका कार्यक्रमहरू: अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित, निर्णय पुस्तिका प्रमाणित गर्ने शेष सदस्यको छनौट र अन्य प्रस्तावहरू।
4: साधारण सभा हुने मिति, स्थान र समय: मिति 2083 साल असोज 29 गते, समय बिहान 10 बजे, स्थान सहकारी संस्थाको प्रांगण।
3: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844461188। अध्यक्ष धनबहादुर तामाङ, सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका वडा नम्बर 4 मागापौवा दोलखा।
5: सरस्वती इंग्लिश स्कूलको सूचना।
4: यस विद्यालयले विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै भाग्यशाली चिट्टा कार्यक्रम र कालिन्चोक, गौरीशंकर र बिगु गाउँपालिका विद्यालय स्तरीय कक्षा 12 सम्मको नृत्य प्रतियोगिता सञ्चालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाइसकिएको छ। यदि सूचना प्राप्त नभए यसै सूचनालाई आधार मानि विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकारहरूको एक समूह सहभागी गराइदिनु हुन अनुरोध गरिन्छ।
5: कार्यक्रम हुने मिति 2083 साल असोज 25 गते, समय बिहान ठिक 10 बजे, स्थान श्री सरस्वती इंग्लिश बोर्डिङ स्कूल, सिंगटी।
4: प्रथम पुरस्कार नगद 15,000, ट्रफी, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 10,000, ट्रफी, मेडल र प्रमाणपत्र।
5: तृतीय पुरस्कार नगद रू 7,000, ट्रफी, मेडल र प्रमाणपत्र। सान्त्वना पुरस्कार नगद रू 4,000, सातमा प्रमाणपत्र।
4: उक्त कार्यक्रममा उपस्थित हुने मध्ये 3 जनालाई गोला प्रथाद्वारा आकर्षक उपहार प्रदान गरिनेछ। यस सम्बन्धी विस्तृत जानकारीको लागि विद्यालयको फेसबुक पेज हेर्नुहोला।
5: श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल असोज 11 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
5: साधारण सभाका प्रस्तावहरू: संचालक समितिको आर्थिक वर्ष 2082-83 आर्थिक तथा वार्षिक प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट सम्बन्धमा।
4: साधारण सभा हुने मिति 2083 साल असोज 29 गते स्थान सिद्का माध्यमिक विद्यालय सुनखानी समय बिहान 9 बजे गोपाल पाण्डे अध्यक्ष व्यवस्थापक जमुना बुढाथोकी कोषाध्यक्ष कुमार बुढाथोकी सचिव सुरज बुढाथोकी श्री ढिक्का देवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङ्गो गाउँपालिका वडा नम्बर 7 सिद्का सुनखानी दोलखा
5: श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
4: दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपाको येबोमा रहेको जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 औं वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण सेट सदस्यहरू बाल बचतकर्ताहरू ज्येष्ठ सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
5: साधारण सभामा हुने छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्ययोजना प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को बजेट प्रतिवेदन पारित सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 को आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा
5: संस्थाको विनियम संशोधन तथा आन्तरिक कार्यविधिहरू पारित सम्बन्धमा संचालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा
4: निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा र विभित
5: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 24 गते शनिबार स्थान काठमाडौँ क्षेत्र हाल काठमाडौँमा बसोबास गर्ने सदस्यहरू समय बिहान 10 बजेदेखि 2 बजेसम्म असोज 27 गते मंगलबार संस्थाको प्राङ्गण वैदेश्वर 4-5-8 र गौरीशंकर 1-2 सबै समय बिहान 10 बजेदेखि 4 बजेसम्म
4: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक तथा परिचय पत्र अनिवार्य रूपमा लिएर उपस्थित हुनुहोला। साथै आफ्नो बचत तथा ऋणको किस्ता साधारण सभा अगाडि नै नियमित गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछौ। बलबहादुर कार्की सचिव श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका वडा नम्बर 8 एबो दोलखा
5: क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
4: यस संस्थाको मिति 2083 साल साउन 14 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 24 औं वार्षिक साधारण सभा इकाईगत रूपमा सञ्चालन गरिने भएकाले आफूलाई पाएक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन तथा 2083-84 प्रस्तावित बजेट सम्बन्धमा
4: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा आर्थिक वर्ष 2083-84 लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा
5: साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधिहरूको छनौट सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा र विभिन्न मिति 2083 साल असोज 21 गते स्थान छिपीगाउँ चौतारे डाँडा रातमाटे डाँडा बसेरी थापा गाउँ गोलाई प्रतीक्षालय एबो समाज घर मार्बुटार गोलाई ताम्राकोशीका आधारभूत विद्यालय मलेपु टुनीबोटे डाँडा गैरी सम्पर्क कार्यालय चरीकोट र जडीबुटी बसपार काठमाडौँ क्षेत्र सम्बन्धित क्षेत्रका सदस्यहरू र काठमाडौँ बसोबास गर्ने सदस्यहरू समय बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म
4: र असो 24 गते क्षेत्रवती माध्यमिक विद्यालयको सभा हल बैतेश्वर 8 क्षेत्रपा साबिक क्षेत्रपा वडा नम्बर 2-5-6 र छुटेका सदस्यहरूका साथै इकाईगत रूपमा छनौट भएका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
5: साधारण सभामा उपस्थित हुँदा संस्थाले प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। बचत छुटेका र ऋणको भाका नागेका सदस्यहरूले 2083 साल असोज 15 गते भित्र नियमित गर्नुहुन अनुरोध गरिन्छ। अन्यथा साधारण सभामा खाजा खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। उक्त दिन सदस्य बन्दा प्रवेश शुल्कमा 100% छुट गरिने भएकाले सदस्य बन्न बाँकी इच्छुक महानुभावहरूलाई सदस्य बन्नका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
4: रमेश कुमार श्रेष्ठ सचिव श्री क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपा दुलखा।
0: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बेलुकीको 10 बजेको छ।

भइसकेपछि अहिलेखेरि अब ल छैन प्रभु अब माफ दिनुहोस् होस् अब कसो गर्नु भनेर भन्ने जब त्यस्तो किसिमले गरिकन गर्नुपर्छ जब त्यसरी सबै कुरा जो पूजा आजाहरू भइसक्यो पुस्तक पूजा भयो लक्ष्मी नारायणको पूजाहरू भयो सारा ग्रह वास्तु इत्यादि सबै कुरा जो पूजा आज दिशापाल पूजाहरू भइसक्यो भइसकेपछि उपरान्त त्यहाँबाट के गर्नुपर्छ ब्राह्मणलाई जो वर्ण गर्ने ब्राह्मणहरूलाई जो वर्ण गर्ने सबैभन्दा पहिला कसलाई भने यसलाई भन्दाखेरि जो गणेश बाहनी जो ब्राह्मणलाई जो वर्ण गर्नुपर्छ उहाँहरूलाई जो लुगा कपडा खराबहरू भए अनि अथवा चप्पलहरू भए धोतीहरू भए यादि गरेका चिजहरू त्यहाँबाट अनि फेरि सम्पूर्ण भएर अनि अब त्यसरी जो वर्ण गरिसकेपछि उपरान्त अनि खेरि ल अब हजुरले यो गणेशको काम साह्रै राम्रोसँगले गर्ने भनेर उहाँलाई जो गणेशको कामको जो जिम्मा लिने बाह्रजना त्यहाँबाट अनि चार ढोकामा बस्ने गुरुहरूलाई त्यहाँबाट उहाँहरूलाई पनि त्यही किसिमले गरिकन वर्ण गर्नुपर्दछ सम्पूर्ण लुगा कपडाहरू हरेक किसिमले गरिकन चप्पलहरू धोतीहरू हरेक कुर्ताहरू यो सम्पूर्ण कुरा त्यसरी जो दिएर त्यहाँबाट अलिकति तिनीहरूलाई गर्ने त्यहाँबाट अलिकति दुईटा पण्डितहरूलाई अलिकति त्यही किसिमले गरिकन अब यहाँ त बडो अप्ठ्यारो अप्ठ्यारो गरी पनि लेखेको छ हेर्नुहोस् सुनका औँठी भनेर भनिएको छ यहाँ त यति तोला यति माछा नै भनेर भनेको छ अनि अब रछ भनेदेखि बास अब धेर थोर सानो तिनु अब इत्यादि औँठीहरू पनि रहेछ भने त गरा लगाइदिने अब त्यो त कानमा कुण्डल सहित पनि लगाइदिनु भनेर भनिहाल्छ पण्डितहरूलाई अनिखेरि अब ती सम्भावनाका कुरा नहोलान् हेर्नुहोस् अनिखेरि ओहो सम्भावना त किन नहुनु थियो चौपट्टा छ अब त्यस्तो शास्त्रले भनेको कुरा किन नलगाउने मैले त जो फल प्राप्तिको खातिरमा पो गर्दैछु म त सक्छु भनेर भन्ने त्यस्तो विचार छ भने अनि कुण्डलहरू पनि भनिहाल्छ कानमा कुण्डल हातमा औँठीहरू अनि यस्ता यस्ता किसिमका चिजहरू पनि त्यो लगाएर त्यहाँबाट अनिखेरि उताबाट धोतीहरू भए अरू चप्पलहरू भए हरेक किसिमका चिजहरू ल्याएर त्यहाँबाट अनिखेरि उताबाट वर्णहरू गर्ने अनि टोपीहरू सारा सम्पूर्ण कुराहरू त्यसरी चाहिँ वर्णहरू गर्ने योग्य पवित्र भनेको जनैहरू पनि जो फैलाइदिनुपर्छ अनिखेरि साह्रै राम्रोसँगले गरिकन अनिखेरि त्यस्तो गरी त्यो गर्ने त्यति गर्दै गर्दै ल्याइसकेपछि सबै कुरा भयो राम्रो भयो त्यहाँबाट अनिखेरि उताबाट धुपत्तीहरू गर्ने गरिसकेपछि उपरान्त अनि यो पुराणहरू सुरु गर्नुपर्छ महाराज हेरि बस्नुहोस् अब यो त शास्त्रमा त के भनिएको छ भने यसलाई भने है अब त्यो पूर्वाङ्ग गरेर पुस्तक फुकाउनु भने छैन त्यही दिन पूर्वाङ्ग गर्ने त्यही दिन पुस्तक फुकाउने भनेर भनेको छैन एक दिन पूर्वाङ्ग मात्रै गर्ने एक दिन साङ्गे मात्रै गर्ने नौ दिन पुराण मात्रै भन्ने श्रीमद् भागवत लगाउँदाखेरिमा पनि एक दिन पूर्वाङ्ग मात्रै एक दिन साङ्गे मात्रै अनि खेरि सात दिन पुरा जो श्रीमद् भागवत भन्नुपर्छ अनि त्यसको जो अङ्ग पुग्दछ यो महाराजहरू अब शास्त्रमा चाहिँ यहाँ चाहिँ त्यसो भनेको छ त्यो भइसकेपछि उपरान्त त्यहाँबाट अब उतापट्टि आयो कि सबै पूजा आजाहरू सक्यो सकिसकेपछि त्यहाँबाट अलिकति पण्डित गुरुहरूलाई टक्क व्यासमा राखेपछि उहाँहरूको पनि पूजा आजा गर्ने पूजा आजा गर्ने भने सुखरूपहरू गर्नुपर्छ अनि विभिन्न किसिमले गरिकन अनि सुखरूपहरू गरेर त्यहाँबाट सबै कुरा भइसकेपछि अनिखेरि जो पुराणहरू लघुहरू अब सुरु गर्नुहोस् त भनेर भन्ने सम्पूर्णले सावधान भएर बस्नुपर्छ अनि अब गुरुलाई जो पुराण सुरु गर्न भनेर आदेश दिइसकेपछि गुरुले पनि एकदम सुरु गर्न भनेर तयारी हुनुपर्छ आफूले सुन्न तयारी हुनुपर्छ महाराज त्यो सुन्दाखेरि म खैला बैला केही गर्नु हुँदैन कराउनु हुँदैन बात मार्नु हुँदैन अनि यस्ता यस्ता नचाहिने कुराहरू गर्नु हुँदैन त्यो पण्डित पढ्न लागिसकेपछि त्यहाँ आफूले बात मार्नु पनि हुँदैन पण्डितलाई त्यहाँ पढ्दा पढ्दैमा केही प्रश्न सोध्नु पनि हुँदैन किनभने मसला भने त्यहाँ त्रुटि हुन्छ हरेक हुन्छ अनिखेरि जब कर्ताले पनि जो पञ्चपात्र र आचमी सहित भएको पानी राख्नुपर्छ पञ्चपात्रमा पण्डित गुरुहरूलाई पनि त्यहाँ दिनुपर्छ अरू गुरुहरूलाई पनि त्यहाँ दिनुपर्छ त्यसरी जुन बातमा एउटा शब्द मात्रै काहीँ नबोली नहुने त्यस्तो किसिमको जो कुरो पऱ्यो र अनिखेरि अरूसँग चस्य केही भनियो भनेदेखि बास सकेसम्म यहाँ त नुहाउनु भनेको छ त्यति भएर त पानी आचमन गरिहाल्नुपर्छ अनि पानी आचमन गरेर मात्रै अनिखेरि त्यो पूजाहरू गर्नुपर्छ महाराज हेर्नुहोस् जब त्यस्ता त्यस्ता किसिमले गरिकन उतापट्टि त्यो गर्नुपर्छ त्यो गर्दै गर्दै गर्दै गर्दै लगिसकेपछि अनिखेरि उहाँले जो पारण गर्दै लानुहुन्छ त्यहाँबाट अनिखेरि जो पाठ सक्यो सकिसकेपछि त्यहाँबाट अनिखेरि चच्च जो मङ्गलहरू भन्यो छोटो कीर्तन गाउनुपर्छ त्यहाँबाट जय जयकार बनाउनुपर्छ महाराज हेर्नुहोस् अनिखेरि सबैले जो मङ्गल भन्नुपर्छ जति मानिस सुन्न आएका छौँ त्यतिले कुन पुराण हो त अब यो त हरिवंश पुराण हो पुराणै पिच्छेका ऊ हुन्छन् मङ्गलहरू हुन्छन् त्यस कारणले गर्दाखेरि यो चाहिँ हरिवंश हरिवंश पुराणको मङ्गल कस्तो छ जस्तै श्रीमद् भागवतको अनि भक्ति सुत उत तरुण उगृहित्वा प्रेमैका रूपा सहसा विराशित श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ

नारायण वासुदेव भन्ने श्रीमद् भागवतमा हुन्थ्यो अरे भने यो हरिवंशको त्यो मंगल के त भने छ भने यो त सन्तानको खातिरमा पो गर्दैछौ त हामी त हेर्नुहोस् देवकी सुत गोविन्द वासुदेव जगतपते दैमे स्तनय कृष्ण त्वम् अहम् शरणम् गत अथवा रहनेछन् सन्तान भने त्यसरी भाग रहन् भनेदेखि अनि रक्ष मेस्तनय कृष्ण जन्मिसकेको रहेछन् भनेदेखि अनिखेरि मेरो जन्मेको बच्चाको अनि देही मेस्तनयम कृष्ण भन्नाको सट्टा रक्ष मेस्तनय कृष्ण त्वम् अहम् शरणम् गत भनेर भन्नुपर्छ अनिखेरि अब त्यस्तो भनिसकेपछि अनि अखिल हरिवंशमा पुराण कि जय भनेर अलिखेरि जयकार बनाउनु पर्छ यो महाराज हेर्नुहोस् जब त्यस्तो गरेर भएपछि त्यहाँबाट अलिखेरि अनि चुस्स अलिकति छोटो कीर्तनहरू गाह्रो शङ्खध्वनिहरू लगाउनुपर्छ घण्टध्वनि लगाउनुपर्छ डम्बरहरू मजाले हेर्नु शङ्खध्वनि लगाउँदाखेरि बडो जानेकार मानिसहरू चाहिन्छ अलिखेरि कायदाले बजाउनुपर्छ महाराज ढुडवाडी ढडवाडी ढडवाडी ढडवाडी पारेपछि अनि फेरि ढडवाडी ढडवाडी ढडवाडी पानी जम्मा चारको थर्किन्छ भने आज त्यस्ता किसिमले गरिकन उतापट्टि सम्बन्ध शङ्खहरू बजाइसकेपछि शङ्खको आवाज जति ठाउँमा पुग्यो त्यसबाट यता भूतप्रेतहरूले आह्वान गर्नु सक्दैन भनेर भनिएको छ घण्ट बजाउने डम्बरू बजाउने डम्बरू बजाउँदाखेरिमा के भनेको छ डम्बरू बजाउँदा कौमुदीमा बताएको छ लघु कौमुदीमा हेर्नुहोस् डम्बरूको शब्द हामीहरूले कौमुदी पढ्दाखेरिमा त्यसरी जो पढ्नु पर्थ्यो हेर्नुहोस् कहे जस्तै जो डम्बरू बजाउँदाखेरि म एकैचोटि नै भुटुटुटुट पारेर बजाउँछु भनेर यसरी हल्लायो भने बज्दैन अहिले त्यही एउटा मात्रै जो लोरको ठ्याक ठ्याक ठ्याक ठ्याक ठ्याक ठ्याक लाग्ला अनिखेरि दुइटै मिल्दैन अनिखेरि अब दुइटैलाई बिस्तारै बजाउनुपर्छ यस्तो गरेर भएपछि लर्लङ लुर्लुङ लर्लङ लुर्लुङ लर्लङ लुर्लुङ भएपछि त्यसको मन्त्र छ क्या अनि त्यो मन्त्रै पढ्नुपर्छ भन्ने खोजिया छैन मैले हेर्नुहोस् त्यो मन्त्रले भने जस्तो गरेर अनि पहिला बिस्तारै गर्नुपर्छ त्यहाँबाट अनि त्यो मन्त्र बढ्दै बढ्दै जान्छ अनिखेरि पछि अनि बढाइदियो त्यो लुर्का मिलेपछि बढाइदियो भुटु टुट हुन्छ अनि राम्रो बच्छ महाराज हेर्नुहोस् अनि मन्त्र कस्तो हुँदो सुन्न पा भए त हुन्थ्यो भन्ने यहाँहरूलाई त्यस्तो पर्छ हेर्नुहोस् ल अब मैले डम्बरू बजाउन लाग्ने है हजुर मन्त्र सहितले हेर्नुहोस् जस्तै ऐ ओण रि लिरिक ए ओङ ऐ औच हय वरट लड यमगणनम झवय गणत जपगण खप छट चट तप कपाय सर हल भन्यो अब त्यो चाँडो चाँडो बजाइयो त्यसरी बुरुटु र पहिला त्यो के उगारेको लुर्का मिला आएको हो त्यो ऐ ओण रि लिरिक ए ओङ भनेर भनेको लुर्का मिला रुगा मिलाइसक्यो अनि त्यो मिल्यो होला भनेपछि त्यहाँबाट बढाइदियो अनिखेरि बुरुरु लागेर दुइटै लुर्गाले त्यसरी बच्छौ अनिखेरि त्यो बसिसकेपछि कस्तो मजा हुन्छ राम्रो हुन्छ त्यहाँबाट थोरै छोटो कीर्तन गर्यो हेर्नुहोस् अनिखेरि मजाले राम्रो सिकारिसकेपछि अनिखेरि जुन उतापट्टि भट्याउनेले अनिखेरि मजाले भट्याइदियो त्यो सबै बाजा गाजाको रनको सकिसकेपछि अनिखेरि भट्याइदिएपछि कस्तो भट्याउने जयकार भनौँ जयकार अनि फलानु यस्तो पुराणको अनि हरिवंश अखिलेश्वर हरिवंश पुराणको भनेपछि जय भनेर सम्पूर्णले जयकार मनाउनुपर्छ महाराज हेर्नुहोस् जब त्यस्तो गर्नैपर्छ त्यो गरेर त्यहाँबाट अनिखेरि कथाहरू सुन्नुपर्छ हे महाराज हेर्नुहोस् कथाहरू भन्दाखेरिमा स्पष्ट साथले भन्ने नि पण्डित गुरुहरूले अनि सुन्ने मानिसले स्पष्ट साथले सुन्नुपर्छ अह उम्नु हुँदैन त त्यतिखेर है कसैले जो बसिसकेपछि उङ लागिजान्छ पुराणको शब्द कानमा परेपछि उङ लाग्न सक्छ त्यसमा बडो याद गर्ने महाराज हेर्नुहोस् अनिखेरि जस्तै श्रीमद् भागवतमा भनिएको छ भक्ति र ज्ञान वैराग्यको कथा ल्याएर बताएको छ त्यहाँ अनि त्यो किन ल्याएको त भक्ति र ज्ञान वैराग्यको कथा भन्दाखेरि त्यहाँ मानिसमा परिणत गराएर कथा बताउँछ होइन नि मानिस होइनन् हजुर हामीले त्यस्तो भएर रहनुपर्छ भनेर हजुर हामीलाई दिएको ज्ञान हो यो कस्तो भनेछ भने पुराण सुन्दाखेरिमा अनि जस्तै अब त त्यो पुसमा भनिएको छ भक्ति आमा आमा भक्ति तरुणी छन् अरे दुइटा छोराहरू बुढा बुढा भएर लडिरहन् त यो कुरा हुन सक्ला कहिले हेर्नुहोस् आमा तरुणी र दुइटा छोरा त्यस्ता बुढा बुढा हुन सक्छ सक्दैन हजुर अनि अब भन्न खोजेको के छ त भने यो पुराण सुन्दाखेरिमा त अनि भक्ति लगाउनु पर्यो नि त हजुर अनि भक्ति त अलिकति त्यो तरुण अवस्था भनेको जागा ज्योति भएपछि त्यो तरुण जस्तो हो जागा ज्योति भएर अलिकति त्यसरी सुन्ने अनिखेरि अब यो भक्ति लाएर सुनिसकेपछि के भयो त भन्दाखेरि यो भक्तिले ज्ञान जन्मायो एउटा छोरो जन्माउँछ है हजुर कस्तो ज्ञान नाम गरेको जो छोरो जन्मायो बास अनिखेरि एक भाइ भयो त्यहाँबाट अनिखेरि त्यो ज्ञानले अर्को भाइ ढाक्छ वैराग्य भन्ने जो ढाक्छ अनिखेरि पहिला भक्ति अनिखेरि
अब राम्रो गरी सुनिसकेपछि भक्ति लाएर सुनिसकेपछि त्यहाँबाट सुनेपछि बुझ्यो बुझेपछि गरियो गरेपछि भयो अनि भइसकेपछि त्यो प्रयोग गरेर कति राम्रो अनि फेरि भक्ति सुनेपछि भक्ति लाएर सुन्ने सुनेपछि त्यहाँबाट भक्तिले जो ज्ञान ज्ञानले वैराग्य वैराग्यले अनि मुक्ति लाएर त अनि त्यतापट्टिको लय त्यो त्यसरी जान्छ त्यहाँ त्यता किसरी गरिकन तपाईँले त्यो गर्नुपर्छ महाराज फेदमा त्यस्तो भक्ति भनेर श्रीमद् भागवतमा बताएको छ। उहाँ मात्र नभइकन यहाँ पनि त्यही हो। कथाहरू सुन्दा कथा पुराण प्रवचनहरू सुन्दाखेरिमा बडो भक्ति लाएर सुन्नुपर्छ। नत्र भने बुझिँदैन, नबुझेपछि त गरिँदैन, नगरेपछि हुँदैन, नभएपछि त बाजो भन्दा हजुर खत्तम हो। त्यस कारणले गर्दा हामीहरूले जो पुराण सुन्दा कायदाले भक्ति लाएर अनि सुन्नुपर्छ अनि बुझाउनेले पण्डित गुरुहरूले बुझाएर भनिदिनुपर्छ, सुन्नेले बुझेर सुन्नुपर्छ। महाराज हेर्नुहोस् यस्ता यस्ता किसिमका जो कर्महरू गर्नाले गर्दाखेरिमा अनि चौपट्ट मात्रको जो फल मिल्छ अनि यो फल जुन जुन किसिमको जो फल भनेको छ त्यो किसिमको उचित फल मिल्छ हामीहरूलाई परमात्मा प्रभु भगवान्ले यो सन्तानको खातिर भयो। अनिखेरि हामीहरूको जो मूल लगाउने मान्छेको मात्र सन्तानको कुरो छ र यहाँ सुन्ने श्रोताहरू सारा सम्पूर्ण जति छौँ हामी सुन्ने श्रोताहरू सबैको जो अलिकति त्यो सन्तानको रक्षा हुन्छ, नभएको हुन्छ भएको रहेछ रक्षा हुन्छ महाराज। अलिकति जब त्यस्ता यस्ता किसिमले नभए नहुनेको जो हुन्छ र रक्षा हुन्छ, अलिकति भएका रहेछन् भन्दाखेरि अलिकति रक्षा सरी पनि रक्षा हुन्छ। यस्ता यस्ता किसिमले गरिकन जो गर्नुपर्दछ हे महाराज हे हे जन्मी जयो भनिकन अनि फेरि जन्मी जय नामरेका जुन राजाहरूका प्रति वैष्णव पाने नामरेका गुरुले ल्याइकन यस्ता यस्ता किसिमको जो कथाहरू ल्याइकन जो बताउने काम गर्नु हो र अनि अब उतापट्टि सोही कथाहरू ल्याएर सौनक आदि नामरेका 88,000 ऋषिहरूलाई गुरु सुतजीले ल्याएर बताउनु हो। सोही कथाहरू ल्याएर यता हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू जो प्रस्तुत गरियो। अब यो कथाले यो धर्ममा धर्म होस्, अर्थमा सम्पत्ति होस्, कामनामा इच्छा बढेर जाओस्, मुक्तिमा गति होस्, चार किसिमको फल मिलोस् भनेर भनिर अडैया शनिश्वरहरू शान्ति हुन्, शनि सात आदि गरेका ग्रहहरू शान्ति हुन्, उल्का भ्रामरी शान्ति हुन्, राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन्, कल्याण होस्, मंगल होस्, पवित्र होस्, उदय होस् भनेर भन्ने यस्ता किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै यो के हो भने यसलाई भने यो जुन अखिल हरिवंश पुराणको यो महात्म्यको यो दोस्रो अध्यायको यो चारौं भागले गरिकन यथामति विस्तार गरियो। हे कृष्ण वृन्दावन गो बिहारी, हे सत्यको सुन्दर रूप धारी, हे विश्वव्यापी त्रयता पारी, उद्धार हाम्रो गर हे मुरारी। नारायण ओ नारायण। देवकी सुत गोविन्द वासुदेव जगतपते, देहि मे स्तनयम् कृष्ण त्वमहं शरणं गत। देवकी सुत गोविन्द वासुदेव जगतपते, रक्ष मे स्तनयम् कृष्ण त्वमहं शरणं गत। नारायण ओ श्रीकृष्णार्पण।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: मेरो घर ठेगाना यस प्रकार छ, सैलुङ चोरी गाविस वडा नम्बर 6 गंगवार खर्का। म एउटा सिलक भन्न चाहन्छु, धर्छु छार समुन्द्र जसहजाय भन्ने इरादा धरे, श्रीरामको चरण रविन्द्र मनले अत्यन्त चिन्तन गरी, भन्छन् वीरहरूलाई ताई हनुमान ये वीर हो पतरे, कंसैले पनि मार्नको मना गरी हातमा उठायो जसै, विदुको शरीर धारी गगनमा उड्नु भयो झर तसै, माला देवेर देव वस्त्र जसको खर्कै छ हातमा पनि, पर्ख्याल्छन् लोकमा भगवती बहिनीहरू के भने, दुखी दे भाइ गजधुमेको चरणको ध्यान गर्दछन् जो यहाँ, पापले मुक्त भए र भक्तहरू त्यही पुग्छन् पदम पदमा, गाई धाव विषय किरिन् यति भनी सजन जाउन् रीति गरी, जित्छन् स्वरूतले त भक्त दुःखमा पर्द उतर्छन् धरी, गाई धाव विषय गिरिन् यति भनी सजन जाउन् रीत गरी, झिक्छन् छोरीतले त भक्त दुःखमा पर्द उतर सुन्दरी, प्रभावी यस्तो जानी जगत जननीको ताप गर्न लाग्नुभयो, लीला गर्नुभयो शेषो मोतीजुका कोबाट पैदा भए, नन्दैका कुरालाई उजाल गरिदिने भक्तै उपर प्रेमधरी, कंसैले पनि मार्नको मन गरी हातमा उठायो जसै, विदुको शरीर धारी गगनमा उड्नु भयो झर तसै, माला दिवेर देव वस्त्र जसको खर्कै छतमा पनि, पर्ख्या छन् लोकमा भगवती बहिनीहरू के भने, दुखित भए गजमको चरणको ध्यान गर्दछन् जो यहाँ, पापले मुक्त भएर भक्तहरू त्यही पुग्छन् परम पदमा, मालिक चौध भनी जो भगवती बहिनीहरू के भनी, दुखित भई गजमको चरणको ध्यान गर्दछन् जो यहाँ, मुक्ति नाम धरी सकिन घरीमा पस्ने बखतमा पनि, पर्ख्या छन् लोकमा भगवती बहिनीहरू के भनी, भ्रमणको करुणा बुझेर ऋषिले बिन्ती गरे यो तसै, वर्मन हुन् शुभ शुभ शुभ सबै सुनि रहन्छु कछो, बाँकी छैन तथापि सुन्न अहिले इच्छा मयो गर्दछ, आउला जब यो कली बखतमा पर्ने दुराचार भए, गर्नेछन् सब पाप अनेक तरहका निष्कमतीमा गए, साँचो बात गरैनन् कोही अरूकै निन्दा त गर्नन् पनि, अर्काको धन खानलाई अभिलाष गर्नन् असल हो भनी, जाति धर्म रहैनन् क्षेत्रीहरूमा जो छन् यिनी चार, शुद्र थे तप सेवोइरहनन् वर्मन सरीका बरो, जाति धर्म रहैनन् क्षेत्रीहरूमा जो छन् निचार, वर्मन भइकन बेत बेचिरहनन् कोही परुन् त पनि, धन ठुलो पनि छ भने सहज धन आर्जन गरौँला भने, कामका चाकर झैँ भएर रहनन् स्त्रीलाई देउतै सरी, मान्नन् पितृ र मात्रलाई बुझी खुब शत्रु सरीका गरी, यस्ता नष्ट कसरी मुक्त त हुनन् संसार सागर तरे, जय होस्। यति यो चाहिँ कलि धर्मको शिलाको।
2: कालिन्चो गाउँपालिका वार्ड नम्बर 4 को कमल प्रसाद घिमिरे हुँ। म 80 वर्षको उमेरमा सैलुङ एफएममा यसो मैले जानेको दुई चारवटा शब्द गीत भजन भन्न म आएको। पुण्य भूमि जम्मू दीप भगवतीको राजा, पुण्य भूमि जम्मू दीप भगवतीको राजा, नेपाल हाम्रो कति राम्रो एसियाको माझा, नेपाल हाम्रो कति राम्रो एसियाको माझा, भगवतीले भोगा खान्छन् यही शरद कालमा, भगवतीले भोगा खान्छन् यही शरद कालमा, संसारी जीवन जति पार्छन् माया जालमा, दसैँ आयो जान

घरा कार्तन बो का खासी ओल्ला घरा पल्ला घरा बो कार्तन बो का खासी गरी पका छोरा छोरी रुन्छन् दैला बसी गरी पका छोरा छोरी रुन्छन् दैला बसी ओल्ला घरा पल्ला घरा गर्छन् सोली डोली बुढी पनि भन्छे उता मलाई पनि ल्याइदिनु छ मखमलको चोली यस्तो कस्तो दैव र कस्तो कर्म राये छारे दुखी जीवन बिताउन भोगारो दुखी जीवन बिताउन होगारो दुखी जीवन बिताउन होगारो 2010 साल लौ जेठाको महिना 15 गते गएको थियो शुक्रबारको दिन 15 गते गएको थियो शुक्रबारको दिन चढ्यो नि हिमाल चुचुरा चढ्यो नि हिमाल चुचुरा हाम्रो टेन्जन स्यार बाले चढ्यो नि हिमाल चुचुरा

को पहिलो पाला ले पाला माही मालामा चढेको पहिलो पाला ले पाला माही मालामा चढेको

0: लिए को त्यंजन शर्मा ही माला मातरी कानाए को त्यंजन शर्मा ही माला मातरी कानाए को चोरी मार दिया न सुन गयो मसुन खानु भयो धार्मी थे तिमी अपराधी पो हुन गए उजल मेरो बर्था गयो बालिका वचन सुनेर रिसले थक्छस् त बोल्छस् कति बाली हो भनेर गर्गत नगर साँच्चै त होस् दूर माथि पापको डर र तिवर्ण राखी तैले खुस भई बुहारी हरिस त्यही पाप अहिले तँलाई प्रकट हुन गयो त्यही पापले पो भरिस धर्मै थापन गर्नलाई मैले अवतार मैले लिए धर्मै जाने अधर्मको मत हुँदा तैलाई मारिदिए बेसिंहासनमा बसी बिरहरू राखी सभा खुब गरी लाग्यो भन्न म मर्छु हेर बिरहो रामको अगाडि परि रामनारायण हुन अवश्य बुझियो चौधै भुवनका धनी मानिसको अवतार लिए प्रभु भने मैलाई मर्नै भनी राजा अनरञ्ज सूर्य कुलमा कोही एक महात्मा थिए मैले व्यर्थ बिरु गरेर पछि पो सरप तिनीले दिए मेरै वंश महा अवश्य अवतार नारायणैले लेलान् तेरो राक्षस वंश नाश गरी तैलाई मारिदेलान् हे रामचन्द्र अयोग्य हो तर पनि तिम्रो प्रभावले गरी सीता त्याग्न तयार बन्दछु म त आद्य शिरो परधारी अर्काका कपडा जुत्ताहरू पनि हुँदैन हाइलाउनु नाप्नु ठिक हुँदैन खाली दृजले निर्लज्ज गीत गाउनु चिसो वस्त्र लगाई चट्ट सुतनु जुठो भई शिर छुनु सङ्गीनमा बसी भोजन आदि गरनु जुठो भई चल्दिनु यस्तो काम गरेर ब्राह्मणहरू कुल भ्रष्ट नै गर्दछन् तसमाथि सब काम छोड नभनु विद्वानहरू भन्दछन् ब्रह्माजी शिवजी र विष्णु भगवान् जो हुन् जगतका धनी गर्तन सृष्टि र नाश यो सकलको हर्ता र कर्ता भनी यस्तो यस्तो काम गरेर ब्राह्मणहरू कुल भ्रष्ट नै गर्दछन् तस्मति सब काम छोडन भनी विद्वानहरू भन्दछन् राम राम हे दुनियाँ अचम्म सुनिया बाँदरले गाई दुया ढुङ्ग्रो पोखी गया दुधै लडी गया सिलगढी पहिरो गया हे कृष्ण सारै आपत पार्यो मलाई सारै विपत पार्यो मलाई दुशासनले सारी तान्यो शकुनीले कुट्यो दुशासनले सारी तान्यो शकुनीले कुट्यो भैको पत्थर भैको पत्थर फलेर हातको चुरा फुट्यो भैको पत्थर फलेर हातको चुरा फुट्यो
1: तर्छु छारो समुद्र आज सहजै भन्ने इदारा धरी श्रीरामका चरण र बिन्द मनले अत्यन्त चिन्तन गरी भन्छन् वीरहरूलाई त्यही हनुमान हे विरह पार तरी सीताजीकन भेट्दछु म अहिले जान्छु बडा भेट गरी पापी जन पनि रामका शरणले संसार पातहरु छ त उनकै काम निमित्त औडी सगली जान्छु दुतै हौ म त क्याडर छार समुद्र तर सहजै पन्छु लङ्का भनी चारै पाउ जमिन विषे खसी कुदे हेर्दै तमासा पनि।

জয় পরমাত্মা বাজে রাজা বাজে না।